0: फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध कराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र केलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दो छ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनु भएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
9: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
10: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
11: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
11: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198-198।
12: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: सूचना।
13: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
12: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
0: एनएमबी रारा बचत खाता, प्रदेश को प्रगति संग बचत को नाता।
15: रारा को निर्मल पानी जस्ते सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
12: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिमैट र मेरो शेयर पनि।
14: सूचना,
12: यही भदौ 27 गते चौथो शनिबारको दिन
14: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
15: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
16: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
15: डेंगू रोगको रोकथामका उपायहरू:
16: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
15: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
16: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
15: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
16: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
13: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
17: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
18: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
13: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
18: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
13: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
18: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
13: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
18: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यान
2: क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
13: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
13: कान जाँच शिविर हुने सम्बन्धी सूचना,
19: यही भदौ 27 गते शनिबारका दिन
14: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेकरा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
13: शिविरमा दिइने सेवाहरू, कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
14: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, दिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
20: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने बाटो मलाई दिक्ता भइसक्यो।
21: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
20: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
21: अब इन्डिया नै जाने सुर कस्या भए, रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
20: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
21: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
20: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
21: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
20: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
21: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
22: रेडियो भेरी एफएम।
23: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
24: आज 2083 साल भदौ 22 गते सोमबार, सन् 2026 सेप्टेम्बर 7 तारीख भदौ कृष्ण पक्षको एकादशी तिथि।
25: काया कैरन का साथमा
26: किसान पाइप प्रोडक्ट्स प्राली,
25: राष्ट्रको शान किसान,
26: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
23: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
24: भोटेको बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक, उद्धार सँगै पुनस्थापनामा जोड़, जलविद्युतको सुरुङभित्र खोजी चल्दै, रसुवाका जंगल र नदी किनारामा गस्ती।
23: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार, कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
24: बाढ़ी प्रभावित क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक असरको जोखिम, कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
27: नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू, नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ।
23: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता, परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
24: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
28: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
29: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
28: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
29: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुल्सोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
28: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
29: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
28: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5424।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया तैरनमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीले गुमेका जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोसीको बाढ़ीले छोड़ेको पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन समेत हो भनेर आजको गोर्खापत्रले खबर लेखेको छ। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज सार्वजनिक विदा भने नरहेको सरकारले प्रश्न पारिसकेको छ।
2: यसैबीच बाढ़ीपछि रसुवाका जंगल, भीर तथा नदी किनारामा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन्। सुरक्षा निकायका अनुसार जंगल तथा नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भीरमा रहेको आशंका गरेका छन्। यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित ठाउँमा निगरानी बढ़ाएका छन्। बाढ़ी आएको पहिलो दिनदेखि नै नदी किनार तथा त्यस आसपासका माथिल्ला क्षेत्रमा हेलिकप्टर मार्फत निगरानी र रेकी गरिएको सुरक्षा निकायले जनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा निगरानी बढ़ाए पनि अहिलेसम्म कसैलाई फेला पार्न नसकिएको सुरक्षा निकायको भनाई छ। नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोसी नदीमा बाढ़ी आएको 10औं 11औं दिनमा गरी 4 जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत, चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घर बस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
2: यसैबीच सरकारले नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएर दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढ़ेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागि उहाँको भनाई छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जोखिमयुक्त ठाउँमा बसेका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
1: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट सिक्नेहरूको प्रोफाइल हेर्ने, ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा 10 जनाको टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ, जसले गरेको छ कार्यवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टार्टर पछि पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनर्स्थापनामा जोड़, जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती, जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून बनाउँदै सरकार, सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाहरूको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन, उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित अधिकांश मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ। त्यसमध्ये बालबालिका अझ बढ़ी संवेदनशील भएकाले उनीहरूको मनोविज्ञानमा छिट्टै असर पुर्याउने सम्भावना धेरै हुन्छ। यो समयमा उनीहरूलाई शिक्षासँग जोड्नु अघि के गर्ने भनेर साथी सम्झना महर्जनले मनोविद प्राध्यापक डाक्टर गंगा पाठकलाई सोध्नु भएको छ।
8: अहिले 3 कुरामा चाहिँ जोड़ दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई, उहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, अनि अर्को भनेको टिनेज एडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ। उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा, अर्को बच्चालाई तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ, है तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन, इत्यादि जिम्मेवारी दिने। अनि त्यसपछि सानो बालबालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो। साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो 3 काम चाहिँ एकदमै जरुरी छ। र यो 3 काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही 2-4 केही उस्तै गएर पनि हुँदैन। यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्नमेन्टको लिडिङमा, उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सलर पनि चाहियो। हेर्नुहोस्, यो सबैलाई एउटा टिम बनाएर त्यो ठाउँमा लगेर फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने कसै गर्ने हुँदैन।
9: बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर अथवा कुन अवस्थामा जोड्ने
8: पढ्ने वातावरण अब तुरन्तै गर्नुपर्छ। त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ र यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है टिचर भाइले बनाउनु पर्यो अनि त्यहाँ गएर उनीहरूको किताब त सबै ब्यागहरू स्कुल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो।
9: पढाइ सुरु गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरुरी छ यो विषय चाहिँ?
8: जरुरी त छ तर त्यो सम्भावना पनि कमै हुन्छ। त्यसकै निम्ति पुल बनाउने हो कि यो पुलको कुरा गर्दैछु नि त्यो पुल बनाउने काम त विज्ञ टोलीले गरिदिन्छ नि त अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन। कमसे कम स्टोरी टेलिङ मात्रै भने गर्नु पर्यो कमसे कम चित्र मात्रै भने कोर्नु पर्यो कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन कमसे कम उसलाई मन लागेको कुरा लेखोस् त्यो भनेको ब्रिज हो जुन पठन पाठन शुरू गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने एक ठाउँमा स्टेबल भएर बस्न सक्ने साथीहरूसित इन्टरेक्ट गर्न सक्ने नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ।
9: त्यसको लागि पालिकाले चाहिँ के गर्ने?
8: पालिकाको मेन हातै पालिकाको छ। पालिकाको सपोर्ट बिना स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन।
9: कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन क्षेत्र त्यस्तै छ अवस्था होइन यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने
8: यही रोल खेल्ने हो। यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि यो कुरा आफै आउनुपर्छ अथवा आएन भने त्यो काउन्सिलिङ गरेर काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनुपर्छ।
1: मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटीकोशीमा आएको बाढ़ीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा ह्रास आउने जोखिम बढ़ेको छ। बाढ़ीले ठूलो क्षेत्रफलको कृषियोग्य जमीन खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषियोग्य जमीनमा क्षति पुगेको छ। बाढ़ीबाट कृषियोग्य जमीन तथा उत्पादनशील पुँजीमा भएको क्षतिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जोखिम बढ़ेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। कृषि उत्पादन घट्दा आन्तरिक माग धान्न खाद्यान्न आयात बढ़ने अवस्था सृजना भएको उहाँको भनाई छ। भोटेकोशीमा आएको बाढ़ीले पहिरोबाट पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो असर पुगेको छ। रसुवा नुवाकोट धादिङ गोर्खा लगायत जिल्लामा पशुपन्छीका गोठ खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागको प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
2: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जल विद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जल विद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्रीमा चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी चिलिमे मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बढ़िएता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिग्रस्त लगानीकर्ताहरूको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्। प्रभावित आयोजनाहरूको वास्तविक क्षति बीमा दावी र पुनर्निर्माण लागत यकिन नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमको रूपमा हेर्न नहुने उनीहरूको भनाई छ। कान्तिपुरमा खबर छ।
1: काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न ग्यास पेट्रोलियम लगायतका सामग्री ढुवानीको आपूर्ति श्रृंखलामा असर परेको छ। यसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ। तर वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण काठमाडौँ उपत्यकाको माग अनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेले जानकारी दिनुभएको छ। अहिले सरकारले खाद्यान्न इन्धन लगायतका ठूला मालवाहक गाड़ीका लागि त्रिभुवन राजपथको सड़क छुट्याएको छ। बाढ़ीपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइनमा बसिरहेका खबर नागरिक दैनिकले लेखेको छ।
2: पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णवीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि बढ़ाएको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधानका उपाय अगाडि सारेको हो। विभागका महानिर्देशक डाक्टर संजय जैशी सहितको टोलीले हिजो स्थलगत अनुगमनका क्रममा कृष्णवीरको भौगोलिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। कृष्णवीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। महानिर्देशक जैशीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङमार्ग टनेल निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशूली नदीको अर्को किनाराबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यसैबीच सड़क विभागले त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति पुगेका झण्डै 29 पुलको मरमत सम्हार र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। यसै क्रममा धादिङको फुर्के खोला पुलको 94 मिटर लामो स्पानमा पिलर बिनाको बेली ब्रिज राख्ने विषयमा चिनिया विशेषज्ञसँग पनि परामर्श भइरहेको छ। चीनबाट ल्याइएको 100 मिटर लामो पुल त्यहाँ जडान गर्न सकिएमा आउँदो 2-3 हप्ताभित्र यातायात पूर्ण रूपमा सुचारू गर्न सञ्चालन गर्न सकिने प्राविधिक आकलन समेत गरिएको कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: यही भदौ 27 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।

0: me a
1: extreme energy drink.
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही भदौ 27 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइ अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट होटल रेस्टुरेन्ट सिनेमा हल कार्यालय तथा अन्य व्यवसाय मरमत सम्हार र पुननिर्माणपछि क्रमशः सञ्चालनमा फर्किएका छन् तर सुरक्षा जोखिमको त्रास लगानीप्रतिको अनिश्चितता शेयर बजारको गिरावट बैंकिङ क्षेत्रमा तरलता थुप्रिनु नयाँ परियोजनाको सुस्तता र विदेशी लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास नउठिसकेको व्यवसायहरू बताउँछन्। नवयुवा आन्दोलनका क्रममा आक्रोशित तथा अनियन्त्रित भीड़ले भाटभटेनीका 21 सुपर मार्केट हिल्टन होटल एनसेल मुख्यालय बिगमार्ट सेन्ट्रल बिजनेस पार्क सीजी चन्द्रागिरी केबल कार त्यसै गरी गाड़ीका शोरूम चलचित्र हल लगायत निजी लगानीका उद्योग व्यवसायमा मात्र नभई निजी घरमा समेत तोड़फोड़ आगजनी तथा लुटपाट भयो। त्यसमध्ये सामान्य क्षति भएका उद्योग व्यवसायले मरमत सम्हार गरेर तत्कालै सञ्चालन गरेका थिए भने त्यसपछि आवश्यक पुननिर्माण तथा पुनस्थापनाको काम पूरा गर्दै उद्योग व्यवसाय तथा कम्पनीहरू क्रमशः सञ्चालनमा फर्किएका छन्। नयाँ पत्रिकामा खबर छ।
6: अब विदेशको खबर। जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो भएको चुनावमा एएफडीले झण्डे 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य चुनावमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका 35 वर्षीय प्रमुख उम्मेद्वार उल्द्रिस जिगमुन्डले चुनाव परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ। चुनाव परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ।
5: अब खेल खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको हो। त्रिपुरको राष्ट्रिय खेलकुद परिषदको कवर हालमा भएको खेलमा खप्तडलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सहज जीत निकालेको हो। लगातारको दोस्रो जीतसँगै कर्णालीले 6 अंक बनाएको छ। खप्तडले पनि लगातार दोस्रो हार बिहोरेको छ। उसले अंकको खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्ट्राइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जीत निकालेको छ। एनभीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 वटा टोली सहभागी छन्।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ। गैराति काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पानी परेको थियो। भक्तपुरको हनुमन्ती खोला र काठमाडौँको बागमती नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
5: जलविद्युत आयोजनामा कार्यरत 3 वटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीहरूले जनाएका छन्।
6: राजनीतिक दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोट रसुवा र धादिङ जिल्लामा राहत उद्धार र पुनर्स्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन्। विपदको अवस्था बुझ्न शीर्ष नेताहरू आफै पनि प्रभावित क्षेत्र पुगिरहेका छन्।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्ब रूपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुननिर्माणका लागि झण्डै 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम प्राधिकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्यांकन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ।
6: नेपालमा पर्यटनको मुख्य सीजन शुरू हुने समयमा आएको विनाशकारी भुटेको सिबाडीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ। नेपालमा सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सीजन मानिन्छ, तर भुटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा व्यापक जनधनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेका पर्यटन व्यवसायीले बताएका छन्। बाढ़ी पहिरोको अवस्थालाई लिएर सिंगो नेपाल नै असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरकारवालाहरूले आग्रह गरेका छन्।
5: नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्रोतबाट संकलन गरिएका 15 खानेपानीका नमूना मध्ये 5 हानिकारक सूक्ष्म जीवाणु ई कोली भेटिएको खबर कान्तिपुर
6: भुटेकोशी बाढ़ी पीड़ितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ। राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नागेका पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न संकलन केन्द्रमै अनुगमन गर्दा यस्तो पाइएको हो।
5: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा, नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनैतिक संयन्त्र बनाउन तयार देखिनु भएको खबर कान्तिपुर दैनिकमा छ।
6: काया कैरनमा अब पालो उखानको
5: रोजी सकेपछि भिजिन के को डर।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय सुखको उद्धारसँगै पुनस्थापनामा जोड़। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
6: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
5: बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
6: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
5: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जीत।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पीड़ा र आक्रोश पोख्ने बाढ़ी पीड़ितलाई जथाभावी कमेन्ट लेख्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ दुईजना मान्छे छन्, एउटाले मोबाइलमा फेसबुक हेर्दैछ अनि अर्कोले भन्दैछ, हेर त हेर, सरकार विरूद्ध कोही बोलिया छ कि, बक्कु गाली दिनुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बचौ। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू। हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: भुटेकोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको मृत्यु भएको पुष्टि, अझै 168 जनाको अवस्था अज्ञात।
1: जाजरकोट भूकम्पबाट प्रभावित 188 घरधुरीले पुननिर्माणका लागि पहिलोको स्थापना बापतको अनुदान रकम पाए, अब आवास निर्माणको काम शुरू हुने।
0: शव पहिचानका लागि बाँकेबाट 16 जना आफन्तको डीएनए नमूना संकलन, बाँकेमा 23 जना सम्पर्कविहीन।
1: र नेपाल भलिबल लीग एनभीएलमा कर्णाली शिवराजको दोस्रो जित, नेपाल मलेसियामा जारी एसएससी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। रसुवाको भुटेकोसे नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै 168 जनाको अवस्था अज्ञात रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौड़ले सल्यानको बागसर नगरपालिकाका 10 पिपल नेटाका 20 वर्षीय आयुष खटका र हुम्लाको ताजाकोट गाउँपालिका 2 35 वर्षीय नहकुल शर्माको ज्यान गएको बताउनुभयो। खटकाको चितौनको देवघाटमा 14 गते सब फेला परेको र 15 गते शनाखत भएर घाटमै दाह संस्कार गरिएको छ। उहाँ टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत हुनुहुन्थ्यो। यसै गरी रसुवाको भन्सार अधिकृत रहनुभएका शर्माको शव 15 गते गोर्खामा फेला परेको र 16 गते पशुपति आर्यघाटमा दाह संस्कार गरिएको राठौड़ले बताउनु भएको छ। शुरूमा कर्णाली प्रदेशका 248 जना नागरिक बाढ़ीमा परि सम्पर्कविहीन रहेकोमा 78 जना सम्पर्कमा आएको बताउनुभयो। अझै 168 जनाको अवस्था अज्ञात रहेको भन्दै एसएसपी राठौड़ले बेपत्ता हुनेमा 134 जना पुरूष र 26 महिला तथा 8 बाल बालिका रहेको बताउनुभयो। कतिपयले आफन्तको शव फेला नपरेपछि कुशको शव बनाएर दाह संस्कार गरिसकेका छन्। सल्यानमा कुशकै शव बनाएर प्रमिला बुढा थोकीको दाह संस्कार गरिएको छ। सबैभन्दा धेरै जुम्लाका 63 जना, सल्यानका 37 जना, सुर्खेतका 15 जना, मोगुका 11 जना, रूकुम पश्चिमका 7 जना, कालीकोटका र हुम्लाका समान 6 जना, दैलेखका 5, जाजरकोट र डोल्पाका समान 2 जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा धेरैजसो रसुवा, नुवाकोट तथा त्रिशुली क्षेत्रमा रोजगारीका लागि गएका छन् भने केही हाइड्रोपा र केही सुरक्षा निकायका समेत रहेका छन्। त्रिशुली एमा इन्जिनियर र पदमा कार्यरत जाजरकोटको शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर साईका छोरा महेन्द्र साई भने अझै भेटिनु भएको छैन।
0: रसुवाको भोटेकोशी बाढ़ी पश्चात हराइरहेका वा ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानका लागि बाँकेबाट 16 जना आफन्तको डीएनए नमूना संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीत सिंह राठौरले नेपालगंजमा सम्पर्कमा आएका 16 जना आफन्तको भेरी अस्पतालमा डीएनए नमूना संकलन गरिएको बताउनुभयो। अन्य आफन्तको काठमाडौँ र चितौनस्थित अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार, बाबु आमा, छोरा वा छोरीको ताजा रगतको नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो। भोटेकोशी बाढ़ी पश्चात बाँके जिल्लाका 23 व्यक्ति हालसम्म पनि बेपत्ता अवस्थामा रहेका छन्। 3 शव शनाखत भई मृत्यु घोषणा भएको छ भने 32 जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनु भएको छ।
1: रसुवाको भोटेकोशी बाढ़ीमा परि 1342 जनाको शव फेला परेको छ। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 13,391 जनाको उद्धार भएको छ भने यिनीहरूमध्ये 3,652 जना होल्डिङ सेन्टरमा रहेका छन्। 4,996 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र सम्बन्धित नेपाल पुलिस लगायत सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित रहेका छन्।
0: तीन वर्ष अघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित 188 जना लाभग्राहीले निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम पाएका छन्। आवास पुननिर्माण सम्झौता गरेका लाभग्राहीको खातामा प्रति घरदूरी 50,000 रूपियाँका दरले पहिलो किस्ता रकम पठाइएको हो। पहिलो किस्ता पाएपछि लाभग्राहीले आवास निर्माणको काम अघि बढ़ाउनु पर्नेछ। यसबाट पहिलो चरणको निर्माण कार्य पछि सम्बन्धित प्राविधिकले तोकिएको मापदण्ड अनुसार भएको पुष्टि भएपछि जाँचपास प्रतिवेदनका आधारमा दोस्रो किस्ता रकम उपलब्ध गराइनेछ। जाजरकोटको भेरी नगरपालिकामा पहिलो चरणमा 188 घर पुननिर्माणका लागि लाभग्राही सूचीकृत भएका छन्। तीमध्ये वडा नम्बर 1 का 120 र वडा नम्बर 2 का 68 घर रहेका छन्। 2080 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट सहित रूकुम पश्चिम लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो। भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुननिर्माणका लागि सरकारले लाभग्राही पहिचान सम्झौता र अनुदान वितरणको प्रक्रिया अघि बढ़ाउँदै आएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्प प्रभावितका लागि निजी आवास पुननिर्माणसँगै लाभग्राही पहिचान र सिफारिशको काम समेत अगाडि बढ़ाइएको छ।
1: यसैबीच जाजरकोट सदरमुकाम खलंगा स्थित शान्ति चौतारा थाप्लेचर सड़क खण्डमा पहिरो खसेपछि घर सहित सड़क बचाउन स्थानीयले त्रिपाल ढाकेर सुरक्षा गरिरहेका छन्। भेरी नगरपालिका 4 शान्ति चौतारा थाप्लेचर काले गाउँ जोड्ने शान्ति चौतारादेखि थाटे बजारसम्मको सड़क बस्ती जोखिममा परेपछि पहिरोबाट जोगाउन त्रिपाल ढाकले ढाकिएको छ। भेरी नगरपालिका शान्ति चौतारादेखि काले गाउँ सड़क खण्डको 5 किलोमिटर सड़क मरमतमा सरोकारवालाले व्यवस्था गरेपछि आउजाउमा समस्या भएको छ। 8 वर्ष अघि नाली बिना ठेकेदारले कालोपत्र गरेको सड़क बर्खाको भल पानी होटलको फोहोर पानी जथाभावी बगाउन थालेपछि जोखिम भएको हो। नगरपालिकाको प्रशासनिक केन्द्र अस्पताल त्रिभुवन माध्यमिक विद्यालय जाने सड़क बर्खामा हिलामे हिउँदमा धुलामे भएपछि विद्यार्थी बिरामी सर्वसाधारणले शास्ति पाउने गरेका छन्। भेरी नगरपालिका 4 का विजय शर्माले सरोकरला निकायले व्यवस्थाका कारण सरकारले सर्वसाधारणले आउजाउमा शास्ति पाउने गरेको बताउनुभयो। बर्खाको समय नाली बिनाको सड़क तीन तलमाथिबाट पहिरो खसेपछि आउजाउमा समस्या भएको उहाँको भनाइ छ। घर होटलबाट निस्कने फोहोर तथा जथाभावी सड़कमा बगाउने गरिएको छ। होटल सदरमुकाम खलंगाको सड़क पुननिर्माणमा सरोकरला निकायले आवश्यक पहल नगरेपछि जोखिम बढ़ेको स्थानीयको गुनासो छ। ग्रामीण सड़क मरमतको अधिकार स्थानीय सरकारको भए पनि चासो नदीका कारण समस्या भएको स्थानीयको गुनासो छ। शान्ति चौतारा भेल हाले रेडक्रस मुनि सड़क भाँसिएपछि सर्वसाधारणका घर बचाउन सड़कको डिल तिरपालले ढाकिएको छ। स्थानीय तहले पहिरो पन्छ्याएर सड़क सुचारू गरे पनि हिलामे सड़कमा जनताले जोखिमको यात्रा गर्नु परेको छ। सड़क जोखिम भएपछि कालीमाटी रूकुम पश्चिमको आर्बिसकोट तल्नु बगर हुँदै डोल्पा जाने सवारी साधन फासागाड हुँदै जाने गरेका छन्। स्थानीय सरकारले खरिद गरेका जीसीबीले सड़कमा खसेको पहिरो पन्छ्याउने बाहेक दिगो रूपमा मरमत नगर भेल हाले रेडक्रस मुनि सड़क भाँसिएपछि सर्वसाधारणका घर बचाउन सड़कको डिल तिरपालले ढाकिएको छ। स्थानीय तहले पहिरो पन्छ्याएर सड़क सुचारू गरे पनि

0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
1: सूचना।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते
0: तथा 7 र 8 गते
2: यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: सूचना। सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीख सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीख दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा 1 महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखी।
1: सूचना
2: यही भदौ 27 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।

0: निर्माणका लागि पहिलो किस्ता बापतको रकम पाए। अब आवास निर्माणको काम शुरू हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। लगातारको वर्षाका कारण आएको बाढ़ी पहिरोले बसोबासमा उच्च जोखिम भएपछि रूकुम पश्चिमका 12 घर परिवार विस्थापित भएका छन्। त्रिवेणी गाउँपालिका सातको रिठ्याङ र पूर्णपानी टोलका स्थानीय विस्थापित भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदबहादुर पौडेलले रिठ्याङ स्थित पाखो बारी करिब 15 मिटर चर्किएपछि जोखिम बढ़ेको बताउनुभयो। 8 घर परिवार जोखिममा रहेको भन्ने पूर्ण पानीमा खेत नै बगाएपछि छेउमा रहेका 4 परिवार पनि उच्च जोखिममा परेका छन्। खेतबारीसँगै घर समेत जोखिममा रहेपछि उनीहरूले घर छोडेर विस्थापित हुनु परेको छ। डीएसपी पौडेलले घरमा बस्न जोखिम भएपछि घर छाडेका उनीहरूलाई अन्यत्रै स्थानान्तरण गरिएको बताउनु भएको छ।
0: 6 दिन अघि जाजरकोटमा खोलाले बगाएर बेपत्ता भएका जाजरकोटको छेडाघाट नगरपालिका 9 का दलबहादुर महतरा अझैसम्म भेटिनु भएको छैन। उपचारपछि थलहबाट घर फर्किने क्रममा गत भदौ 15 गते छेडाघाट नगरपालिका 10 र 11 को सीमाना भएर बग्ने लम्ती खोलाले उहाँलाई बगाएको थियो। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयको टोलीले खोजी कार्य जारी राखे पनि महतराको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काले बताउनु भएको छ।
1: पहिरोले अवरूद्ध कर्णाली राजमार्गको सुर्खेत जुम्ला सड़क खण्ड हिजो बिहान केही समय खोले पनि फेरि अवरूद्ध भएको छ। कालीकोटको गगनी खोलामा पहिरोले राजमार्ग अवरूद्ध भएको हो। हिजो दिउँसो देखिएको वर्षाका कारण पहिरोले अवरूद्ध भयो राजमार्ग। 16 घण्टापछि खोले पनि समयमै आधा घण्टामै पुनः अवरूद्ध भएको छ। पहिरो थपिएपछि हटाउन नसकेको प्रहरीले जनाएको छ। सानो जेसीबीले पहिरो पन्छाएर सड़क सुचारू गर्न असम्भव देखेकाले रोजर मगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। पहिरोले सड़क अवरूद्ध भएपछि सुर्खेतबाट गएका गाड़ी खिड्की झोला र दही खोलामा रोकेका छन् भने माथिबाट सुर्खेतका लागि छुटेका गाड़ी मानमा होलमा खुलालुमा रोकेका छन्। जुम्ला मुगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला बाजुरा कालीकोटको राजकोट भेगबाट आएका गाड़ी पनि रोकिएका छन्। जुम्ला र कालीकोट जान सुकेबाट हिँडेका गाड़ी बाटोमै अल्पत्र परेको बोलेरो चालक दमन देवकोटाले बताउनुभयो। गत वर्ष पनि असारदेखि भदौ 5 गतेसम्म 31 पटक केही ठाउँमा पहिरो झरेर सड़क अवरूद्ध भएको थियो। गगने खोलाको पहिरो रोक्न 2 वर्ष अघि सड़क डिभिजन कार्यालय जुम्लाले 3 करोड़को ठेक्का लगाएर ग्याबिन पर्खाल लगाए पनि गत वर्षको पहिरोले बगाइसकेको छ।
0: बाजुरामा बाढ़ी पहिरोले वितण्ड मचाएको छ। बाढ़ी पहिरोका कारण सड़क खानेपानी विद्यालय विद्युत लगायतका विभिन्न भौतिक पूर्वाधारमा ठूलो क्षति गरेको छ। साफे मार्थडी सड़क अन्तर्गत पर्ने तिपाड़ादेखि मार्तडीसम्मको सड़कको बीचबीचको ठूलो पहिरो गएपछि अहिले यो सड़क अवरूद्ध बनेको हो। सड़क अवरूद्ध भएपछि जिल्लामा आउने जाने गरेका सवारी साधनहरू बीच बाटोमा नै रोकिने गरेका छन्। राति परेको अविरल वर्षातका कारण आएको बाढ़ी पहिरोले बढ़ीमालिका नगरपालिका 6, 7, 8 र 9 लगायतका वड़ामा ठूलो क्षति गरेको छ। अहिले अधिकांश स्थानीय गाउँ बस्ती छोडेर त्रिपालको सहारामा बस्न बाध्य भएको जनाइएको छ।
1: सल्यानमा ज्वरोका बिरामी बढ़ेका छन्। भाइरल ज्वरोबाट बालबालिका बुढापाका सँगै वयस्क पनि प्रभावित भएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डाक्टर जगत किरण ओलीले मौसम परिवर्तनसँगै सल्यानमा ज्वरोका बिरामी बढ़ेको बताउनुभयो। वर्षातको समय भएकाले स्क्रब टाइफस र डेंगूका बिरामी पनि बढ़ेको उहाँको भनाई छ। जिल्ला अस्पतालमा दैनिक 150 देखि 200 सम्म बिरामी पुग्ने गरेका छन्। कपुरकोट गाउँपालिकाद्वारा संचालित 5 शैयाको अस्पतालका व्यवस्थापक देवेन्द्र सेनले अस्पतालमा दैनिक 40 जनासम्म बिरामी उपचारका लागि आउने गरेको भन्दै 60% ज्वरोका बिरामी हुने गरेको बताउनुभयो। दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एके बहादुर बस्नेत दार्मामा स्क्रब टाइफस सँगसँगै ज्वरोका बिरामी पनि बढ़ेको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
2: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
2: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नुभयो?
7: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
7: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198-198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
8: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, बाँकेमा उत्पादन हुने जड़ीबुटी जन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्यसहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले राप्ती सुनारी गाउँपालिका दुई कसनापुर स्थित जय दुर्गा भवानी सामुदायिक वन क्षेत्रमा आधुनिक प्रशोधित जड़ीबुटी तेल भण्डारण केन्द्र निर्माण गरेको हो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा मानव वन्यजन्तु द्वन्द प्रभावित क्षेत्रमा वैकल्पिक आय आर्जनका रूपमा मेन्था, लेमन ग्रास र क्यामोमाइल जस्ता जड़ीबुटी खेती प्रवर्धन गरिएको जनाइएको छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित 18 मुक्त हलिया दिवसको अवसरमा भएको प्रदेश स्तरीय संवाद कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त हलियाको पुनस्थापनालाई राहत वितरण मात्र सीमित नगरी दीर्घकालीन समाधानतर्फ अघि बढ़ाउनु पर्ने बताउनु भएको छ।
0: सरकारले भोटेकोशी बाढ़ीमा भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाउँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ, तर सार्वजनिक विदा भने नरहेको सरकारले प्रश्न पारेको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्रता बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहलमा भएको खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराएको हो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26, तेस्रो सेट 25-23 जितेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवरासँग पराजित भएको थियो। यस्तै काठमाडौँको यो पहिलो हार पनि हो। काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। यस्तै प्रतियोगितामा कर्णालीले दोस्रो जित दर्ता गरेको छ। कर्णालीले खप्तर फाल्कनर्सलाई हराएको हो। 6 टोली सहभागी प्रतियोगितामा एनबीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार पाउनेछन् भने प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
0: र नेपाल लगातार तेस्रो जित निकाल्दै मलेसियामा जारी एसिसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अघि नै अन्तिम चारमा स्थान बनाएको हो। यसअघि बहराइन र मलेसियालाई हराएको नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि भोलि हङकङसँग खेल्दैछ। समूह एमा नेपाल, साउदी अरब, बहराइन, मलेसिया र हङकङ रहेका छन् भने समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको उपाधि जित्ने टोलीले 2027 एसिया कपमा स्थान बनाउने भएकोले हरेक खेल महत्वपूर्ण रहेको छ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: भोटेकोशीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको मृत्यु भएको पुष्टि, अझै 168 जनाको अवस्था अज्ञात।
1: जाजुकोट भूकम्पबाट प्रभावित 188 घरधुरीले पुननिर्माणका लागि पहिलो पुस्ता बापतको अनुदान रकम पाए, अब आवास निर्माणको काम शुरू हुने।
0: शव पहिचानका लागि बाँकेबाट 16 आफन्तको डीएनए नमूना संकलन। बाँकेका 23 जना भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन।
1: र नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजको दोस्रो जित, नेपाल मलेसियामा जारी एसएससी पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश।
0: हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।

तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले भोटेकोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको मृत्यु भएको पुष्टि, अझै 168 जनाको अवस्था अज्ञात। जाजरकोट भूकम्पबाट प्रभावित 188 घरदूरीले बल्ल पुनर्

0: रेडियो भेरी एफएम 98.6
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी.
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना
4: यही भदौ 27 गते शनिबारका दिन
5: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ.
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने.
5: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत. सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313.
0: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत.
6: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ.
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
7: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै ट्यामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज बाँकी. सम्पर्क नम्बर 081-538-150 र 081-535-151.
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता.
0: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते. अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको.
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका. 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन.
8: त्यसो भए त म अहिले फोन गर्छु नि. बरु नम्बर कति रे भन त नानी?
0: 198-198.
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत.
0: खुसीको खबर,
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ.
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ.
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो कलेजो मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ
3: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
0: डाक्टर महेश चौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
3: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
0: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
3: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
3: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1969

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: यही भदौ 27 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
4: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083521250, 083523755, मोबाइल नम्बर 98480502727।

0: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको सिम्ता गाउँपालिका 6 जामुने बजार नजिक एबी गाड़ीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 12:20 को समयमा जामुने बजारदेखि रूकुम पश्चिमतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-0882 नम्बरको इबी गाडीले सोही दिशातर्फबाट जाँदै गरेको कर्णाली प्रदेश 02-001-2481 नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक रूकुम पश्चिम चौरजहारी नगरपालिका 1 बस्ने वर्ष 50 का नारायण आचार्य घाइते भएका हुन्। घाइतेको नेपालगंज न्यूरो हस्पिटलमा उपचार भइरहेको छ। इबी गाड़ी चालक सुर्खेत भेरीगंगा नगरपालिका 2 बस्ने वर्ष 22 का दानबहादुर थापा उपचारमा संलग्न रहेका छन्। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 9 राष्ट्रिय वाणिज्य बैंक अगाडि डबल क्याप जीप र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो दिउँसो 2:20 को समयमा पिपल बोटदेखि क्याम्पस रोडतर्फ जाँदै गरेको B1C5284 नम्बरको डबल क्याप जीपमा सोही दिशातर्फबाट जाँदै गरेको B97-5547 नम्बरको मोटरसाइकल ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक रूकुम पश्चिम 8 बिस्कोट नगरपालिका 11 बस्ने वर्ष 17 का आदर्श बुढा मगर र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष 18 का धनसिंह सार्की घाइते भएका हुन्। घाइतेको नगर अस्पताल 8 बिस्कोट रूकुम पश्चिममा उपचार भइरहेको छ। जीप चालक रूकुम पश्चिम 8 बिस्कोट नगरपालिका 8 बस्ने वर्ष 27 का सूर्य शर्मा उपचारमा संलग्न रहेका छन्। सुर्खेतको बराताल गाउँपालिका 2 नम्बर वडा कार्यालय अगाडि मोटरसाइकल जीपले बालिकालाई ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी छिन्। हिजो दिउँसो 4:30 को समयमा थापादेरीदेखि पामका तर्फ जाँदै गरेको B1Z543 नम्बरको जीपले बालिका सुर्खेत बराताल गाउँपालिका 2 बस्ने वर्ष 9 की सुनिया चन्दलाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइतेको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। जीप चालक सुर्खेत बराताल गाउँपालिका 2 बस्ने वर्ष 35 का दिलीप सार्की उपचारमा संलग्न रहेका छन्। सल्यानको कालीमाटी गाउँपालिका 2 सेती खोला स्थित अटो दुर्घटना हुँदा अटो चालक र अटोमा सवार 2 जना घाइते भएका छन्। हिजो राति 8:20 को समयमा कालीमाटीदेखि सुर्खेतको गुर्बाकोट तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश 02001 1580 नम्बरको अटो अनियन्त्रित भई सड़क छेउमा रहेको विद्युतको पोलमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका अटो चालक सुर्खेत गुर्वाकोट नगरपालिका 2 बस्ने वर्ष 29 प्रेम डाँगी र अटोमा सवार सल्यान कालीमाटी गाउँपालिका 5 बस्ने वर्ष 18 मेघराज सार्की घाइते भएका हुन्। घाइते दुवैजनाको सहारा अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 92 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चाल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतको कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 92 सवारी साधनहरू ट्राफिक कार्यवाही परेका छन्। बत्तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2221 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 32 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2221 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ। आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याऊ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सड़क पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज पनि म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्। दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी ताने पम्प, पावर टिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेस सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: एनएमबी गारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
6: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
5: प्रदेशको प्रगति सँग।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98581715।

0: लोकतन्त्रलाई बलियो या कमजोर बनाउने कारक तत्व के हुन्? के लोकतान्त्रिक संस्थाहरूको क्षय स्वतन्त्रताको अन्त्यको शुरूआत हो? के आजको अमेरिका विगतमा आफूले बनाएको आदर्शबाट चिप्लिरहेको छ? नमस्कार, तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। आजको पडकास्टमा हरि शर्मा अमेरिकी लोकतन्त्रको वर्तमान संकटबारे प्याट्रिक जे डेनिनद्वारा लिखित दुई किताब वाइ लिबरलिजम फेल्ड र रिजिम चेन्ज टुवर्ड्स द पोस्ट लिबरल फ्युचरका बारेमा चर्चा गर्दै हुनुहुन्छ। वाइ लिबरलिजम फेल्डमा डेनिनले उदारवाद लिबरलिजमको आफ्नै सफलताको संस्थागत क्षय, सामाजिक एकताको कमजोर अवस्था र व्यक्तिवादी चरम सीमा निम्ताएको दावी गर्छन्। उनका अनुसार स्वतन्त्रताको खोजीले समाजबाट साझा मूल्य, उत्तरदायित्व र संस्थागत गहिराई हराउँदै गएको छ। रेजिम चेन्जमा उनले समकालीन अमेरिका जहाँ संस्थाहरूमा जनविश्वास घट्दो छ, चुनावी प्रणालीमाथि प्रश्न उठ्दैछ र चरम ध्रुवीकरण देखिन्छ, त्यसको सैद्धान्तिक व्याख्या प्रस्तुत गर्छन्। शक्ति सन्तुलन र नागरिक समाज कमजोर हुँदा शासनको स्वरूप फेरिन सक्छ, सृजनात्मक रूपमा होइन स्खलनको रूपमा। अब सुन्नुहोस् हरि शर्माबाट यी दुई पुस्तकको समग्र चर्चा।
1: नमस्कार, मैले अघिल्लो हप्ता जुन अमेरिकन कन्स्टिट्युसनको फाउन्डिङ प्रिन्सिपल्सहरूका बारेमा कुरा गरेको थिएँ र त्यो गर्ने सन्दर्भमा त्यसभन्दा अघिल्लो हप्ता अमेरिकाको लोकतन्त्रको चरित्रको बारेमा एउटा फ्रेन्च राइटर अलेक्से टोकोभिलले लेखेको कुरा चर्चा गरेको थिएँ। यो चर्चा गर्नको पछाडि मेरो उद्देश्य के थियो भने अमेरिकामा जे भइराखेको छ, जुन किसिमको उथलपुथल राजनीतिक परिदृश्यहरूमा भएको छ, डोनाल्ड ट्रम्पको दोस्रो पटकको कार्यकालले जुन किसिमको विश्वमा तरङ्ग स्थापित गरेको छ, के अमेरिकन राष्ट्रपति यति निरङ्कुश हुन सक्छ भन्ने चर्चा छ। अब एउटा राष्ट्रपति निरङ्कुश हुँदैमा अमेरिकन व्यवस्था खलबली हो भन्ने हो कि कसरी हेर्ने हो, अथवा ट्रम्प जसरी हरेक स्थापित मूल्य मान्यताहरूलाई चुनौती दिँदै आएका छन् त्यसबाट के देखिन्छ भने कि अघिल्लो हप्ता हामीले जुन सेपरेसन अफ पावर, शक्ति पृथकीकरणका बारेमा, शक्ति सन्तुलनका बारेमा, अमेरिकन संविधानमा भएको व्यवस्थाको बारेमा, त्यसका पछाडिका चर्चाहरूको बारेमा कुरा गर्यौं। प्रेसिडेन्सी एउटा तीनटा सरकारमध्ये कंग्रेस अथवा संसद, राष्ट्रपति र जुडिसियरी, यो तीनटा राजकीय संस्थाहरूको सन्तुलनले अमेरिकन व्यवस्था चलेको छ भन्ने हामीले पढिआएको बुझिरहेको थियो। अब यो कन्स्टिट्युसनमा को कहाँ छ, कसरी छ भन्ने कुरालाई चाहिँ त्यहाँको दिनानुदिनको राजनीतिक चेतनाले र मैले त्यो बेला पोडकास्ट एन्ड गर्ने बेलामा कन्स्टिट्युसनल मोरालिटी र कन्स्टिट्युसनल सेन्टिमेन्टको कुरा, डेमोक्रेटिक सेन्टिमेन्टका कुराहरू अथवा त्यसको चाहिँ संवेदनशीलताको कुराहरू उठेको छौँ कि अमेरिकी समाजमा अहिले के त्यस्तो खैला बैला भएको छ, परिवर्तन भएको छ, मान्छेहरूमा उथलपुथल छ जसले गर्दा ट्रम्प जस्तो अधिनायकवादी चिन्तन भएको मान्छेको उदय भइरहेको छ। उनी कति अधिनायकवादी हुन सक्छन् र अमेरिकन सिस्टमलाई कुन पकडसम्म राख्न सक्छन् भन्ने हेर्न बाँकी नै छ। तर सुरुवाती दिनहरूले के देखाएको छ भने उनी एक प्रकारको निरङ्कुशताको पथतिर अगाडि बढेको देखिन्छ। त्यसको पछाडिको राजनीतिक चिन्तन के होइन, अब हामीले डेमोक्रेट र कन्जर्भेटिभको मात्रै कुरा गर्थ्यौँ, रिपब्लिकको मात्रै कुरा गर्थ्यौँ। डेमोक्रेट भन्ने बित्तिकै उदारवादीहरूको कुरा गर्थ्यौँ, रिपब्लिक भन्ने बित्तिकै पारम्परिक मूल्य मान्यतामा विश्वास गर्ने भन्थ्यौँ। तर दुवैको बीचमा एउटा सामञ्जस्यता के थियो भने बजारका सन्दर्भमा यदि अर्थ राजनीतिलाई हेर्ने भने दुवै चाहिँ फ्री मार्केटको पक्षमा देखिन्छन्। बजारलाई केही हदसम्म नियन्त्रण गर्ने तर खुला राख्ने भन्ने सायद डेमोक्रेट्सहरू होला, होइन मान्छेलाई चाहिँ खुला रूपमा व्यापार व्यवसाय गर्न दिनुपर्छ भन्ने रिपब्लिकन्सहरू देखिन्छ। त्यसै गरेर सोसल भ्यालुजहरूमा फर्छ। यसको पछाडि के छ त, सामाजिक परिवेश के हो त जसले गर्दाखेरि अमेरिकामा उदारवादलाई चुनौती भएको छ? उदारवाद भनेको माइनोरिटीका सन्दर्भमा, अल्पसंख्यकका सन्दर्भमा, महिलाका सन्दर्भमा। अहिले दिनानुदिन अमेरिकन प्रेसिडेन्टको स्पिचेसहरू, उनको प्रेस सेक्रेटरीको कुराहरू सुन्यो भने उनले अर्को पक्षलाई विरोधी पक्षलाई प्रयोग गर्ने शब्दहरू उनीहरूलाई हेर्ने दृष्टिकोणहरू के यो स्थापित मान्यतामा थियो यसको पछाडि कस्ता मानिसहरू लागिरहेका छन् र त्यसलाई कसले स्वीकार्य गरिरहेको छ कसका लागि बोलेको छ जस्तो फर इक्जाम्पल नेपालकै सन्दर्भमा हामीले देख्यौं कि युएसएडको ग्रान्ट्सहरू एड बन्द भयो उनको आन्तरिक प्रशासनिक चुनौतीका कारण त्यो बन्द भयो होला अथवा उनीहरूको हामी विश्वमा किन खर्च गर्ने हाम्रो इकोनोमीलाई बलियो बनाउनुपर्छ भन्ने आन्तरिक थियो होला तर के छ भने त्यसलाई विश्वव्यापी रूपमा र अमेरिकाभित्र नै बाहिरको संसारलाई हेर्ने दृष्टिकोण त्यसले बताउँछ कि कति बन्द भयो के भयो मेरो चासोको विषय होइन अमेरिकाले हिजो जो बाहिरको संसारलाई हेर्थ्यो भाइचाराको दृष्टिकोणबाट हेर्थ्यो आज हेर्न सक्छ कस्तो किसिमको राजनीतिक सामाजिक चिन्तनले यस्ता क्रियाकलापहरू जन्माइरहेको छन् त्यसको पछाडिको राजनीतिक दर्शन के हो त्यो हेर्न जरुरी छ आज मैले त्यसै सन्दर्भमा एउटा अहिले चर्चित कन्ट्रोभर्सियल विवादास्पद पनि छ तर त्यसले निकै ठूलो चर्चा वेस्टर्न पोलिटिकल सर्कलहरूमा अमेरिकी एकाडेमियाहरूमा पढ्ने लेख्ने मान्छेहरूको बीचमा लिएर आइरहेको छ यहाँसम्म कि मैले आज चर्चा गर्न गइरहेको पुस्तक चाहिँ प्याट्रिक जे डेनिन जो चाहिँ नोटरडम युनिभर्सिटी इन्डियानामा छ त्यहाँ पोलिटिकल साइन्स पढाउँछन् अहिले उनी युरोपको दक्षिणपन्थी सरकारहरूको प्रिय पात्र बनेका छन् विशेष गरेर हंगेरीको अर्बनको र उनी त्यतातिर स्पिच जान्छन् राइटिस्टहरूको बारेमा बोल्छन् तर उनको आर्गुमेन्ट यति फोर्सफुल छ कि उनको पहिलो पुस्तक जब 2017 वाइ लिबरलिजम फेल्ड छापियो एल युनिभर्सिटी प्रेसबाट किन उदारवादको असफल भयो भइसक्यो किनभने फेलिङ भनेको छैन वाइ लिबरलिजम फेल्ड भन्ने गर्दाखेरि त्यो पुस्तकालाई बराक ओबामाले त्यो वर्षको पढ्नै पर्ने पुस्तकका रूपमा लिएका थिए त्यसको अर्थ के हो भने कि जुन किसिमले 2016 ट्रम्पको उदय भयो अमेरिकन उदारवादीहरूलाई अमेरिकन डेमोक्रेट्सहरूलाई र विश्वव्यापी रूपमा पनि यो कस्तो खालको मान्छे आयो एउटा व्यापारी छ होइन यो कुनै पोलिटिकल पार्टीसँग आबद्ध थिएन कुनै समयमा डेमोक्रेट पनि भनियो एउटा व्यापारिक एउटा धनाढ्य बिलिनियरले कसरी अमेरिकन पोलिटिकल सिस्टम जो चाहिँ एकदम तलबाट तपाईँको प्राइमेरीहरूबाट इलेक्सन हुँदै जान्छ के किसिमको जनलहर र जनभावनामा टेकेर त्यो मान्छेको उदय भयो भन्दाखेरि जो मानिसहरू जुन उदारवादीहरू जुन डेमोक्रेट्सहरूले पराजय भोग्नु पर्यो 2016 उनीहरूलाई त्यसको कारण खोज्नु थियो होइन त्यही भएर किन लिबरलिजम फेल भएछ त माइनोरिटीलाई हेर्ने दृष्टिकोण किनभने ट्रम्पको हरेकमा हेर्नुभयो भने उनले नजाने त्यो किसिमले माइनोरिटीलाई एपिज द गर्छन् तर उनको ल्याङ्ग्वेज यति हार्स छ कि उनीहरूले उनको क्याबिनेटमा ब्ल्याकहरू पनि छन् हिस्पानिकहरू पनि छन् तर पब्लिकली बोल्दाखेरि उनीहरू त्यो वर्ग समुदायमा चाहिँ आगो नै ओकलिरहेको हामी देख्छौं महिलाको सन्दर्भमा उनको त्यस्तै किसिमको नकारात्मक दृष्टिकोण सुन्नमा आउँछ तर अधिकांश महिलाहरू बेसिकली अमेरिकामा एउटा कन्सेप्ट छ क्यारन भन्ने त्यो समूह हो जो चाहिँ तपाईँको 45-55-60 वर्षको महिलाले उनलाई भोट हालिरहेको छन् के भयो त हालाकि लिबरलहरूले चाहिँ महिलाको अधिकारका बारेमा प्रजनन स्वास्थ्यका बारेमा सेक्सुअलिटीको बारेमा यो चाहिँ तपाईँको लैङ्गिक चेतनाका बारेमा यति धेरै कुराहरू गरिरहेका छन् तर पनि उनीहरूले चाहिँ तपाईँको भोटलाई हालेनन् त्यो चिन्तालाई हेर्न किन लिबरलिजम फेल भयो भन्ने विषयलाई कुरा गर्नको निम्ति चाहिँ प्याट्रिक डेनिनको पहिलो पुस्तक चाहिँ तपाईँको 2017 छापियो त्यसको च्याप्टर्सहरूलाई हेर्दाखेरि के देख्छौ भने यो लिबरलिजम सस्टेन गर्नै सक्दैन पहिलो आर्गुमेन्ट छ उदारवादले आफूलाई धान्नै सक्दैन किनभने यसले सामाजिक क्याटेगोरीहरू सोसल सामाजिक पहिचानहरूलाई यति फ्रेगमेन्ट गर्दै लिएर जान्छ होइन जस्तो किताबमा हामीले सुन्यो भने एलजीबीटी क्यूआई प्लस भन्दै जान्छ कति क्याटेगोरीसम्म जाने होइन अब अमेरिका पहिलेदेखि नै अघिल्लो पोडकास्टरमा पनि भनेको छु, रङ्गको निम्ति रङ्गभेद एउटा फल्ट लाइन अथवा विभाजन रेखा थियो भने त्योभित्र कति फल्ट लाइन हुन्थ्यो। आर्थिक व्यवस्थाका कारण चाहिँ मान्छे सीमान्तकृत, अति सीमान्तकृत, सीमान्तकृत भन्दा पनि अति बाहिर कति क्याटेगोरिजमा जाने हो, र लिबरलिजमले जुन किसिमको चाहिँ तपाईँको सोसल क्याटेगोरिजहरू क्रिएट गरेको छ, त्यसले गर्दाखेरि चाहिँ बडा इन्ट्रेस्टिङ च्यालेन्जहरू आइराखेको छ भन्छ। अर्को चाहिँ उनको त्यो चाहिँ वाइ लिबरलिजम फिल्डमा उनले यो एकाडेमिक इन्स्टिट्युसन्सहरूलाई पनि चुनौती दिन्छन् कि जुन किसिमको वोक कल्चर भनियो पछि आएर, कि आधुनिकताले एउटा समानताको प्रिन्सिपल सिद्धान्त लिएर आयो, तर आधुनिकता पछि जुन उत्तर आधुनिकताको कुरा भयो, पोस्ट मोडर्निजमको कुरा भयो, फेरि क्याटेगोरिजको कुरा आयो, होइन, कसरी हामीले हेर्ने त। लिबरल आर्ट्स एजुकेसनमा जुन किसिमको चाहिँ प्रिभिलेज क्लास बढ्यो, जस्तो त्यसलाई त लिबर्टेरियन्सहरू लिबरलिजमभन्दा अलिक पर इकोनोमिक इक्वालिटीको पक्षमा लिबर्टीलाई प्रयोग गर्ने लाई लिबर्टेरियन भन्छ। माइकल स्यान्डलको एउटा किताबै आयो मेरिटोक्रेसी भन्ने, जस्तो हार्वर्डमा येलमा एजुकेसन इन्स्टिट्युसन्सहरूमा पढ्नलाई यदि तपाईँको परिवारमा पहिला कसैले पढेको थियो भने लिगासी क्यान्डिडेटको रूपमा पाउने, होइन, जो मान्छे पढ्यो त्यो ठाउँहरूबाट, त्यो ठाउँबाट निस्केपछि बजारमा त्यही किसिमको मान्छे स्थापित हुने, र एउटा एउटा भिसियस सर्कल जस्तो, जो सम्भ्रान्त थियो अथवा एजुकेसनल एलिट थियो, त्यो एजुकेसनल एलिटले आफूलाई रिइन्भेन्ट गर्दै गयो, त्यो लिबरल एलिटको रूपमा ट्रान्जिट भयो। माइकल स्यान्डलको एउटा किताबै आयो मेरिटोक्रेसी भन्ने, जस्तो हार्वर्डमा येलमा एजुकेसन इन्स्टिट्युसन्सहरूमा पढ्नलाई यदि तपाईँको परिवारमा पहिला कसैले पढेको थियो भने

मानिसहरू चाहिँ किन बिस्तारै पखालिँदै गए, पाखा लाग्दै गए भन्ने कुरा चाहिँ एजुकेसन सिस्टम, अमेरिकन एजुकेसन सिस्टमको क्रिटिक पनि छ। हामीले सुन्ने बडे बडे युनिभर्सिटिजहरू एल, हार्वर्ड, जर्जटाउन, यो युनिभर्सिटी कोलम्बिया, यो युनिभर्सिटिजहरूबाट उत्पादन हुने जुन लिबरल उदार ट्रेनिङ भएका मानिसहरू अथवा विचारधारामा विश्वास गर्ने मानिसहरूले कसरी त्यसले चाहिँ त्यो एउटा इन्डिभिजुअलिजम, व्यक्तिगत महत्वाकांक्षा, तर व्यक्तिगत महत्वाकांक्षा हुँदाहुँदै पनि उनीहरूले आफ्नो नयाँ एलिट क्रिएट गरे यो 100 वर्षमा, र त्यसले गर्दाखेरि नयाँ एरिस्टोक्रेसी जन्मियो भनेर भन्छ। त्यसको प्रतिरोधको रूपमा, आउटसाइडरको रूपमा ट्रम्पको उदय भएको हामी देख्छौँ। उसले ऊ आफै पनि एलिट हो, ऊ पनि आफू पनि पेन्सिल्भेनिया के युनिभर्सिटी अफ पेन्सिल्भेनियाको वार्टन स्कुलमा पढेको भनेर भन्छ। ऊ त्यो प्रसिद्ध तपाईँको म्यानेजमेन्ट स्कुल हो। तर के भयो भने अमेरिकन सोसाइटीमा जुन किसिमको वाइट त्यसमाथि एजुकेटेड क्लास जो चाहिँ इकोनोमिक एलिट होइन तर तपाईँको बिस्तारै कल्चरल एलिट हो, र कल्चरल एलिटबाट त्यो कल्चरल डोमिनेन्सबाट चाहिँ उसले आफ्नो वर्चस्व कायम गर्यो। फर इक्जाम्पल, हलिउडको एक्टर एक्ट्रेसहरूलाई उनीहरूले एक किसिमको फ्रेमवर्क क्रिएट गरे, त्यो क्रिएटको आधारमा डेमोक्रेटिक पार्टीमा सबभन्दा बढी कन्ट्रिब्युसन उनीहरूले गरे, किनभने कला संस्कृतिमा जुन किसिमको विविधता बहुलताको चर्चा उनीहरूले गरे एकदम राम्रो थियो कुनै समयमा। तर यो क्रिटिकले के भन्छ भने त्यो आफैमा एक किसिमको क्लिक बन्यो, आफैमा एक किसिमको साँगुरो घेरा बन्यो जसले बहुसंख्यक अमेरिकनहरूलाई पर राख्यो। अनि यो लिबरलिजमको फेल हुनेमा चाहिँ किन फेल भयो भन्नेमा चाहिँ प्याट्रिक डेनिनले चाहिँ के भन्छन् भने, यो सजिलै हामीले पनि सुनिरहेकै डिबेट हो। जब फ्रान्सिस फुकियामाहरूले चाहिँ एन्ड अफ हिस्ट्रीको कुरा गर्दाखेरि, अब लिबरलिजम ट्रायम्प गर्यो, डेमोक्रेसी ट्रायम्प गर्यो, मार्केट ओपननेस सुरु भयो भन्ने बित्तिकै, जब ग्लोबलाइजेसन पनि त्योसँग सँगसँगै आयो, अमेरिकाको जबहरू, नोकरीहरू, कामहरू, बेसिकली जब कामहरू, इन्डस्ट्रियल प्रोडक्सन्सहरू सबै बाहिर चाइनातिर जान थाल्यो। त्यसले गर्दा अमेरिका हो, अमेरिकाले अर्कै किसिमको टेक्नोलोजीको विस्तार गर्यो, डिजिटल टेक्नोलोजीको विस्तार गर्यो, अहिले एआईमा सबैभन्दा अगाडि देखिन्छ। सारा कुरा हुँदाहुँदै पनि अधिकांश मान्छेहरू चाहिँ त्यो कामको घेराबाट बाहिर गए, र उनीहरूले के देखे भने हाम्रो काम बाहिर हर्यो होइन, र कन्जर्भेटिभ ओभर गभर्मेन्ट भयो भन्ने भयो, हरेक कुरामा रेगुलेसन्सहरू डिआई भनेर, डाइभर्सिटी इन्क्लुजन भनेर ओभर रेगुलेट, मिनिमम गभर्मेन्ट भनेर आएको चाहिँ तपाईँको लिबरल्सहरू पनि मिनिममै हो, तर त्योभन्दा मिनिमम त कन्जर्भेटिभ्सहरू हो। तर अमेरिकन सोसाइटीमा एलिटको वर्चस्व यस्तो बढ्दै गयो कि लिबरलिजमको नाउँमा कि सानो वर्ग र समुदायले त्यसलाई क्लिक गर्न थाल्यो। र यो यो कुराहरू चाहिँ यो चाहिँ वाइ लिबरलिजम फेल्डमा चाहिँ डेनिनले 2017 विभिन्न कारणहरू दर्शाउँछन्। तर जब उनले अहिले 2023 छापिएको किताब हो यो रिजिम चेन्ज टुवर्ड्स द पोस्ट लिबरल फ्युचर, अब लिबरलिजम त क्राइसिसमा गइसक्यो अमेरिकामा, ट्रम्पको पनि एक प्रकारले ट्रम्पको पोलिटिक्ससँग जोड्दैन तर उदयसँग जोडिन्छ, कि अब पोस्ट लिबरल वर्ल्ड चाहिँ कस्तो हुन्छ, उत्तर चाहिँ उदारवादी व्यवस्था कस्तो हुन्छ, कस्तो किसिमको चुनौती लिबरलिजमले अब भोग्नुपर्छ, र त्यसलाई अब यो पोस्ट लिबरल वर्ल्डमा चाहिँ कन्जर्भेटिभ्सहरूले जसले चाहिँ रिपब्लिकन कन्जर्भेटिभ्सहरूले कसरी आफूलाई कन्सोलिडेट गर्न सक्छन् भन्ने किसिमको चाहिँ एउटा ब्लु प्रिन्टको रूपमा रिजिम चेन्ज भन्यो। अब यहाँ प्रश्न टाइटल पनि बडा प्रोभोकेटिभ छ होइन, अब यो किताब चाहिँ प्याट्रिक डेनिनको चाहिँ रिजिम चेन्ज टुवर्ड्स द पोस्ट लिबरल फ्युचर, यो किताबले चाहिँ के गर्छ भन्दाखेरि कि अब लिबरलिजम त क्राइसिसमा छ, त्यसले अमेरिकन सोसाइटीमा एक किसिमको अपर्च्युनिटी दिएको छ जसले चाहिँ कन्जर्भेटिभ्सहरूलाई चाहिँ अगाडि आउने मौका दिन्छ। त्यो कसरी दिन्छ त, के कारणमा हामीले हेर्नुपर्छ, के एरियामा हामीले हेर्नुपर्छ भन्ने किसिमको ब्लु प्रिन्ट लिएर आउँछन्। बडा सार्प छ र कति कन्ट्रोभर्सियल्स पनि छ। जस्तो फर इक्जाम्पल उसले के भन्छ भने कमन सोसल गुड क्रिएट गर्नुपर्छ भन्छ, सामूहिक सामाजिक मूल्य मान्यता विकसित हुनुपर्छ, त्यसको निम्ति के छ भने एजुकेसन सिस्टम चाहिँ स्टेटको कन्ट्रोलमा हुनु हुँदैन। त्यही भएर ट्रम्पको जुन एजुकेसनलाई रिलिज गर्नेछ यो कम्युनिटीको नाउँमा जानुपर्छ। र उसले के भन्छ भने लिबरलिज

0: को कारणले जुन किसिमको फ्यामिली एज अ इन्स्टिट्युसन थियो, अब एपिल गर्यो फ्यामिलीलाई कि फ्यामिली एउटा इन्स्टिट्युसन थियो, त्यो भित्र पनि छोराले के अरे बाबुआमाले छोराछोरीलाई त के गर्दैछस् भनेर सोध्न नपाउने होइन, उसको सेक्सुअल ओरिएन्टेसनलाई लिएर प्रश्न गर्न नपाउने होइन, एउटा डिसिप्लिन मेन्टेन नगर्ने हुनाले उसले के भन्छ भने अमेरिकामा फ्यामिलीजहरू डिसइन्टिग्रेट भयो, त्यस कारण फ्यामिलीमा स्टेटको हस्तक्षेप हुनु हुँदैन भन्यो, त्यहाँ सुरु गर्यो होइन। जस्तो स्कूलमा जस्तो केटाकेटीलाई अलिकता पुरानो चलनमा चाहिँ हालाकि त्यो एक्सेप्टेड छैन कि अलिकता हफाउने दफाउने होइन यो नगर भन्ने होइन, स्वतन्त्र मान्छे स्वतन्त्र छ भने त्यसलाई सुरुबाटै स्वतन्त्र दिनु हुनुपर्छ भन्ने लिबरलहरूको भयो होइन। र उसले के भन्छ भने फ्यामिलीजहरू यसरी विक भएर गयो र टेक्नोलोजीको प्रयोग गरेर तपाईँको चाहिँ सेक्सुअल डिटर्मिनेसनका कुराहरूदेखि लिएर सबभन्दा ठूलो चाहिँ फ्यामिली र फ्यामिलीलाई कन्ट्रोल गर्ने जुन सेक्सुअल क्याटेगोरिजहरू छ, यौनिक परिभाषाहरू छ, त्यो परिभाषाहरूलाई जसरी लिबरल सिस्टमले चाहिँ परिमार्जन गर्दै लिएर गयो त्यसले गर्दा के गर्यो भने अमेरिकन सोसाइटीको फन्डामेन्टल युनिट भ्यालु जहाँ चाहिँ मूल्य मान्यता सिर्जना हुन्छ त्यो चाहिँ फ्यामिली हो। फ्यामिली डिसइन्टिग्रेटेड भयो, इकोनोमीका कारणले डिसइन्टिग्रेटेड भयो, सोसाइटीमा उसको कुनै पनि भूमिका भएन भन्छ। अब यहाँनिर चाहिँ राज्य र समाजको चरित्रको बारेमा जहिले पनि रिपब्लिकन्सहरू अथवा कन्जर्भेटिभ्सहरू फ्यामिली सोसाइटीमा कम्युनिटीमा बढी महत्व दिने हो होइन। अब स्टेटले एजुकेसन आफ्नो ठाउँमा लिएर गयो, सेक्सुअल क्याटेगोरिजको रुल्स एण्ड रेगुलेसन उसको अधिकारका बारेमा कुरा गर्यो, अधिकारको मार्फत कानूनका मार्फत परिवारमा चाहिँ राज्य पस्यो। यस कारण चाहिँ उदार राज्य भनेको अल्पसंख्यकलाई हेर्ने अल्टरनेटिभ विचारलाई हेर्ने भन्दा भन्दै अब के गर्यो भने के गर्न हुन्छ के गर्न हुँदैन भन्ने जुन प्रिन्सिपलको आधारमा लिबरल स्टेट चाहिँ अमेरिकन स्टेट चाहिँ फ्यामिलीमा पस्यो, चर्चमा पस्यो, धर्ममा पस्यो। धर्म पनि धर्मनिरपेक्षताको नाउँमा कन्स्टिट्युसनको आधार भनेको जस्टिस हो भन्ने नाउँमा चाहिँ तपाईँको एउटा समाजलाई बाँध्ने पुरानो परम्परालाई बाँध्ने निरन्तरता दिने जुन आधार हो धर्मको जुन किसिमको परिभाषा छ, धर्ममा राज्यको भूमिका कति हुने भन्ने विषयलाई पनि यो बिस्तारै चेन्ज हुँदै लिएर आयो। त्यही भएर अहिले हामीले के देख्छौँ भने दुईटा कुराबाट चाहिँ अहिलेको चाहिँ पोस्ट लिबरल फ्युचर अमेरिकाको चाहिँ सेप अप गर्नुपर्छ। एउटा चाहिँ फ्यामिलीमा स्टेट इन्टरभेन्सन गर्न पाउँदैन, छोराछोरीको अधिकारको सन्दर्भमा उसको सेक्सुअलिटी ओरिएन्टेसनमा जसरी अमेरिकन सिस्टमहरूमा कुरा भएको देख्छौँ त्यो गर्न पाउँदैन। अर्को चाहिँ रिलिजनको रोल चाहिँ सोसाइटीमा एकदम महत्वपूर्ण हुन्छ। त्यही भएर कता कता विश्वव्यापी रूपमा धर्मलाई लिएर सेक्सुअल ओरिएन्टेसनलाई लिएर इन्डिभिजुअलको अधिकारलाई लिएर जुन कन्टेस्टेसन बढेको छ त्यसले चाहिँ के छ भने यो पोस्ट लिबरल वर्ल्ड चाहिँ लिबरलिजम पछिको वर्ल्ड चाहिँ बन्दैछ र त्यसको संघघोष चाहिँ अमेरिकाबाट सुरु भएको छ। हालाकि युरोपबाट सुरु भएकै हो, सेकेन्ड वर्ल्ड वार पछिको पुनर्निर्माणका सन्दर्भमा लाखौं टर्किसहरू गेस्ट वर्करको रूपमा जर्मनी आए र अहिलेको जर्मनी हामी देखिरहेछौं त्यो बनिरहेको। त्यसै गरेर अमेरिकामा पनि तपाईँको ब्ल्याक्सहरू हिस्पानिक्सहरू दक्षिण अमेरिकाबाट जाने मानिसहरू होइन र इभन त्यो मानेमा भने क्रिस्टियानिटीको डिनोमिनेसनभित्र पनि माइनोरिटी जुन क्याथोलिकहरू छन् तिनीहरूको भूमिका पनि हामी देख्न सक्छौँ। अहिलेको जुन किसिमको व्हाइट नेसनलिस्ट कन्जर्भेटिभ इलिमेन्टको जुन एङ्जाइटी थियो त्यो भने यो बाहिरबाट आएको विचार जसले क्रिस्टियानिटी र स्टेटको जुन आधार हो धरोहर जुन थियो परिवार र समाजलाई खलबलाएको छ। त्यही भएर के देख्यौँ भने कि माइनोरिटीको कुरा गरिरहेको मान्छेले माइनोरिटीकै भोट पाइरहेको छैन, अल्पसंख्यकको कुरा गरिरहेको मान्छेले जस्तो अमेरिकामा झट्ट हेर्दा त लिबरलहरूले ब्ल्याकको एडभोकेसी गरेका हुन् तर के हो भने र हिस्टोरिकली अब्राहम लिंकन नर्थबाट भएर जुन ब्ल्याक इमान्सिपेसनमा काम गरे तर ब्ल्याकको भोट ट्रम्पले किन पाउँछन् भन्दाखेरि त्यो सोसाइटल भ्यालुजहरू जुन छ त्यसमा क्रिस्टियानिटीको ठूलो भूमिका छ कि ब्ल्याकहरूलाई ब्ल्याक कन्सियसनेस बनाउनमा होइन, त्यो त नयाँ किसिमबाट इन्डक्ट्रिनेट भएको हो नि त। त्यसले गर्दा ब्ल्याकहरूको फ्यामिली पनि ड्रग्सबाट सेक्सुअलिटीको ओरिएन्टेसन्सहरूबाट फ्रेगमेन्ट भएपछि हाम्रो समाज नै नरहने हो भने कतै कन्जर्भेटिभ सोसल कमन गुड्सका कारणबाट हाम्रो सोसाइ हाम्रो समाज चाहिँ इन्ट्याक्ट हुन्छ कि भन्ने अर्कै खालको प्रिमिसिसबाट वेबबाट चाहिँ तपाईँको सोसाइटी ग्याल बनाएछ। त्यही भएर हामी देख्छौँ उसले एड्रेस गर्यो कि लाखौँ मान्छे अब बडा अनौठो परिस्थितिमा हामी छौँ र यो प्याट्रिक डेनिनले त्यो कुराहरूलाई बडा इन्ट्रेस्टिङली बडा नडराइकन बडो कन्ट्रोभर्सियल किताब छ सुन्दाखेरि यो त ठिक छैन जस्तो लाग्छ तर के छ भने यो मैले पढ्दा के देखेँ भने ए डज मेक सेन्स किनभने हरेक एक्सनको त काउन्टर एक्सन हुन्छ नि त होइन अथवा तपाईँ हामी पढालेखाको मान्छेले यो पढ्दाखेरि एक थरी बुझ्यौँ भने जो समुदाय त्यसबाट गुज्रिरहेको छ त्यसले अर्कै किसिमबाट बुझेको हुन सक्नेछ। मान्छेले हरेक अनुभवलाई हरेक क्रिया प्रतिक्रियालाई कसरी लिन्छ भन्ने कुरा बुझ्न चाहिँ यत्रो साइन्स एन्ड टेक्नोलोजीको जमानामा पनि र अर्को कुरा के छ भने कि हिजो टेक्नोलोजी सानो वर्गले प्रयोग गर्थ्यो भने यो पनि पोस्ट लिबरल वर्ल्ड हो यो पनि प्याट्रिक डेनिनले रिजिम चेन्जको सन्दर्भमा कुरा गर्छन् कि अमेरिकामा जे भइरहेको छ अहिले सत्ता मात्रै परिवर्तन भएको छैन व्यवस्थै परिवर्तन हुने सङ्घारमा छ र त्यो जरुरी छ भन्छ त्यही भएर टाइटल रिजिम चेन्ज छ सिस्टम चेन्ज छैन रिजिममै चेन्ज छ कि त्यो परिवेश नै अर्को बनाउनुपर्छ भन्छ त्यही भएर प्रोभोकेटिभ किताब छ र अहिले अमेरिकामा जे भइरहेको छ यो पेङ्गुनले पनि छापेको छ इन्डियाबाट पनि प्रिन्ट भएको छ र मानिसहरूले पढ्न सक्नुहुन्छ। अर्को महत्त्वपूर्ण यसले टेक्नो अटोक्राट्सहरूको कुरा पनि गर्छ हिजो टेक्नोलोजीले इगालिटेरियन समानताको समाज लिएर आयो भने अहिले टेक्नोलोजी जसले कन्ट्रोल गर्छ त्यसले सारा कुरा कन्ट्रोल गर्छ भन्ने देखियो। अहिले एलन मस्कको जुन उदय भएको छ फन्डको सन्दर्भमा रिसोर्सेसको सन्दर्भमा र यो टेक्नो पपुलिस्टको कुरा पनि यो किताबले गर्छ टेक्नोलोजीलाई युज गरेर पपुलिस्टहरूको मेसेजिङ कसरी डाइरेक्ट हुन्छ। अब यहाँ हेर्न के छ भने यो किताबले फ्यामिली भ्यालुज सोसल भ्यालुजहरूको बारेमा कन्जर्भेटिभ भ्यालुजहरूको बारेमा कुरा गर्दा गर्दै पनि जुन किसिमले टेक्नोलोजीको प्रयोगले एउटा मान्छेको निरङ्कुशताको उदयको सम्भावनालाई सामाजिक नियन्त्रण कसरी हुन्छ भन्ने चाहिँ यो किताबले कुरा गर्दैन किनभने अल्टिमेटली अथोरिटीलाई सामाजिक नियन्त्रण नभइकन अथवा सामूहिक नियन्त्रण नभइकन एउटा व्यक्ति र एउटा जसले साधन स्रोत एकाधिकार भयो भने फेरि त्यो हिजोको लिबरलिजमको कन्ट्रडिक्सन भनेर जुन किताबमा उनीहरूले प्रयोग गरे त्यो कसरी आउँछ त भन्ने कुरा चाहिँ छैन तर के छ भने एउटा आग्रह यो किताबमा के छ भने धर्मको आधारमा धर्म भनेको क्रिस्चियनिटी यो किताबको सन्दर्भमा वेस्टको सन्दर्भमा क्रिस्चियन भ्यालुजहरू फ्यामिली भ्यालुजहरू र त्यसले निर्दिष्ट गरेको मानिसको चाहिँ मोरल कम्पास नैतिक परम्परा र धरोहरलाई कसरी बोक्न सकिन्छ भनेर भन्छ र अर्को यो किताबले चाहिँ रिजिम चेन्जले चाहिँ पोस्ट लिबरल वर्ल्डमा यो जसरी इकोनोमी इन्टिग्रेट भइसकेको छ विश्वव्यापी रूपमा इकोनोमीको तन्तु एउटा ठाउँमा तान्यो भने अर्को ठाउँमा जोडिने जुन किसिमको छ टेक्नोलोजीको कारणले प्रोडक्सनको साइटहरू प्रोडक्सनको ठाउँहरू उत्पादनका क्षेत्रहरू जसरी विवाद चाहिँ संसारदेखि विभाजन भएको छ जस्तो फर इक्जाम्पल नाइकीको सोल एउटा ठाउँमा मात्रै बन्दैन लेस कहीँ बन्छ सोल कहीँ बन्छ एसेम्बल कुनै ठाउँमा हुन्छ भन्दाखेरि जुन किसिमको त्यही किसिमको चाहिँ जुन इकोनोमिक डिसेन्ट्रलाइजेसन हालाकि त्यसको कन्ट्रोल सेन्ट्रलाइज छ क्यापिटलिस्ट कन्ट्रिजहरूमा कर्पोरेसन्सहरूको छ तर त्यो जुन किसिमले डिसेन्ट्रलाइज भएको चाहिँ मोटर प्रडक्सन छ त्योलाई फेरि फर्काएर चाहिँ हाम्रै ठाउँमा ल्याउनुपर्छ भन्ने किसिमको चिन्तन त्यही भएर अस्ति भर्खरै न्युयोर्क टाइम्समा म पढ्दै थिएँ यो अमेरिकन अहिलेको परिवर्तनको जुन चिन्ता लिडरसिपको बेसिकली रिपब्लिकन र ट्रम्पहरूको चिन्ता चाहिँ कमिज बनाउने अथवा सर्ट बनाउने जुत्ता बनाउनेमा छ कि ठूलो ठूलो टेक्नोलोजीमा छ। अमेरिकामा त ठूलो टेक्नोलोजी तयार हुन थालेको थियो जसले विश्वलाई नै एक किसिमले निर्दिष्ट गर्थ्यो भन्दाखेरि कता कता जुन मानिसहरू चाहिँ यो लिबरलिजमको कारणबाट विस्थापन भए सांस्कृतिक रूपमा असन्तुष्टहरू छन् विभिन्न कारणले ती मानिसहरूलाई एक ठाउँ नल्याउनु भनेको पुरानो मूल्य मान्यता हो सोसल कमन गुड हो सामाजिक सामूहिक जुन चाहिँ महत्व छ त्यसमा जोड दिनुपर्छ भन्छ त्यही भएर एजुकेसन कम्युनिटीलाई देऊ तिमी नचलाऊ स्टेटमा के पढाउने के नपढाउने तिमीले भन्न पाउँदैन एजुकेसन डिपार्टमेन्ट उसले गर्न थाल्यो मेडिकल उसमा चाहिँ एफडिएलाई जुन फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले जुन प्लुरल डाइभर्स फूड कल्चर थियो होइन सुन्दाखेरि त अब कता कता त्यो अहिले जुन केनेडी आएका छन् एफडिएको के अरे हेल्थ सेक्रेटरी भएर उसले के भन्छ भने विषाक्त भरियो के भरियो सारा कुराहरू भनिरहेछ कमन सेन्सलाई अपिल गर्ने किसिमको कुराहरू चाहिँ यिनीहरूले गरिरहेछ। मलाई लाग्छ अब आउने दिन भनेको अमेरिकामा एक्सपर्ट नलेज भर्सेस कमन नलेज त तर त्यो कतिको टलरेन्ट हुन्छ, कतिको चाहिँ सहिष्णु हुन्छ, त्यो हेर्न बाँकी छ। सुरुका दिनहरूले अमेरिकामा जुन लिबरलिजमको उदार जो सहिष्णु व्यवस्था भन्ने लागिरहेको थियो त्यसलाई चुनौती दिइरहेको छ। तपाईँ हालाकि सबै कुरा एग्री गर्न सक्दैन, मलाई पनि यो रिजिम चेन्ज पढ्दाखेरि त्यसको कभर पिक्चरदेखि लिएर हरेक कुराले चाहिँ प्रोभोकेसन गरेको छ। र यो पोडकास्टमा मैले यसमा असन्तुष्ट भएका कुराहरू भन्दा पनि यसले के भन्न खोजेको छ भन्ने कुराहरू यहाँसम्म राखेँ। आशा छ तपाईँहरूले खोजेर अथवा उपलब्ध भएर यो किताब पढ्नुभयो भने अहिलेको परिस्थिति बुझ्नलाई सजिलो हुन्छ। धन्यवाद।
1: भर्खर तपाईँले रेजिम चेन्ज र वाइ लिबरलिजम फेल्ड पुस्तकहरूका बारेमा हरि शर्माबाट चर्चा सुन्नुभयो। यी कृतिहरूले लोकतन्त्रभित्रै देखा परेका संकटहरूलाई उजागर गर्दै सैद्धान्तिक र व्यावहारिक चेतावनी दिएका छन्। यससँगै किताब चर्चाको अमेरिकी लोकतन्त्रमाथिको विशेष तीन भागे श्रृंखला समाप्त भएको छ। हामीले अलेक्सिस डी टोकोभिलको डेमोक्रेसी इन अमेरिका, द फेडरलिस्ट पेपर्स र आजको संकटसँग सम्बन्धित यी पुस्तकहरू मार्फत विगत र वर्तमानलाई जोड्ने प्रयास गरेका छौं। आगामी अंकमा हामी नयाँ किताबको चर्चा लिएर आउने नै छौं। सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरियाल, मनिष पौड्याल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला। नमस्कार।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा भोटेको सुनादीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका 2 जनाको मृत्यु भएको पुष्टि, अझ 168 जनाको अवस्था अज्ञात। जाजरकोट भूकम्पबाट प्रभावित 188 घरधुरीले पुननिर्माणका लागि पहिलो किस्ता बाबतको अनुदान रकम पाए, अब आवासीमाको काम शुरू हुने। र नेपाल मलेसियामा जारी एसएससी पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका 2 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै 168 जनाको अवस्था अज्ञात रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरले सल्यानको बागचौर नगरपालिका 10 पीपल नेताका 20 वर्षीय आयुष खड्का र हुम्लाको ताजाकोट गाउँपालिका 2 का 35 वर्षीय नहकुल शर्माको ज्यान गएको बताउनुभयो। खड्काको चितवनको देवघाटमा 14 गते सफेला परेको र 15 गते शनाखत भएर देवघाटमा दाह संस्कार गरिएको छ। उहाँ टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत हुनुहुन्थ्यो। यसै गरी रसुवाको भन्सार अधिकृत रहनुभएका शर्माको सब 15 गते गोताखोर गोर्खामा फेला परेको र 16 गते पशुपति आर्यघाटमा दाह संस्कार गरेको राठौरले बताउनुभयो। शुरूमा कर्णाली प्रदेशका 248 जना नागरिकहरू बाढ़ीमा परिसम्पर्कविहीन रहेकोमा 78 जना सम्पर्कमा आएका छन्। अझै 168 जनाको अवस्था अज्ञात रहेको भन्दै एसएसपी राठौरले बेपत्ता हुनेमा 134 जना पुरूष र 26 जना महिला तथा 8 जना बालबालिका रहेको बताउनु भएको छ। पहिरोले क्षति पुर्याएपछि सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजन कार्य जुम्लाका अनुसार अस्तिदेखि गगन क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो। सड़क खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरी शनिबार बिहानैदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटमा विभिन्न क्षेत्रमा सड़क अवरूद्ध हुन पुगेको छ। यसो मोड क्षेत्रमा ठूला ढुंगा र चट्टान खसेर सड़क अवरूद्ध भएको छ भने पीले क्षेत्रमा गेग्रान र माटो बगाउँदा सड़कको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। सड़कको अवस्था जोखिमपूर्ण रहेकाले वैकल्पिक व्यवस्था नभएसम्म यात्रा नगर्न सड़क डिभिजन कार्यालयले अनुरोध गरेको छ। यसैबीच नरहरीनाथ गाउँपालिका 4 र 5 को सिमानामा रहेको जाताडा खोलाको काठे पुलबाट खस्दा 1 जना पुरूष बेपत्ता भएका छन्। शनिबार 6 बजे नरहरीनाथ गाउँपालिका 4 का अन्दाजी 29 वर्षीय प्रेम बहादुर साउद खोलामा खसेर बेपत्ता हुनुभएको थियो। केही दिन यता परेको अविरल वर्षाका कारण खोला नाला र नदीमा पानीको बहाव बढ़ोका साथै विभिन्न ठाउँमा पहिरो खस्दा जोखिमयुक्त क्षेत्रमा जाने र आवश्यक सतर्कता अपनाउन पनि स्थानीय प्रशासनले आग्रह गरेको छ। तीन वर्ष अघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित 188 लाभग्राहीले निजी आवास पुननिर्माणको पहिलो किस्ता बाबतको 50,000 रकम प्राप्त गरेका छन्। आवास निर्माणमा सम्झौता गरेका लाभग्राहीको खातामा प्रति घरधुरी 50,000 रूपियाँका दरले पहिलो किस्ताको रकम पठाइएको छ। पहिलो किस्ता पाएपछि लाभग्राहीले आवास निर्माणको काम अघि बढ़ाउनु पर्नेछ। यसबाट पहिलो चरणको निर्माण कार्य पछि सम्बन्धित प्राविधिक तोकिएको मापदण्ड अनुसार भएको पुष्टि भएपछि जाँच पास प्रतिवेदनका आधारमा दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ। जाजरकोटको भेरी नगरपालिकामा पहिलो चरणमा 188 घर पुननिर्माणका लागि लाभग्राही सूचीकृत भएका छन्। ती मध्य वडा नम्बर 1 का 120 र वडा नम्बर 2 का 68 रहेका छन्। 2080 सालका 3 सत्रगते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट सहित कम पश्चिम लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो। यही भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा परिज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटना

0: 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागेको मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको एकबद्धता प्रकट गर्न सरकारले देशैभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ, तर सार्वजनिक विदा भने नरहेको सरकारले स्पष्ट पारेको छ। राष्ट्रिय शोकमा आजको दिनमा मृतक प्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा रहेका नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने राष्ट्रिय संकल्प समेतको दिन समेत रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्क बिनरहेका छन् भने खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। र नेपाल लगातार तेस्रो जित निकाल्दै मलेसियामा जारी एसएससी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियालाई 5 विकेट हराउँदै नेपालले एक खेल अघि नै अन्तिम चारमा स्थान पक्का गरेको हो। 191 रनको सामान्य लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेट्टाएको। नेपालका गुलसन झाले, अभिजित 44 तथा ईशान पाण्डेले 40 र देव खनालले 39 रन बनाउँदा रोहित पौडेलले अभिजित 24 रन जोड्नुभयो। यसअघि बहराइन र मलेसियालाई हराएको नेपालले समर्थनको अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ। मलेसिया समयमा साउदी अरब, नेपाल, बहराइन, मलेसिया र हङकङ रहेका छन् भने समय बीमा युएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको उपाधि जित्ने टोलीले 2027 एसिया कपमा स्थान बनाउने भएकाले हरेक खेल महत्वपूर्ण रहेका छन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार। कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने। नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: रेडियो भेरी एफएम
2: वातावरण, त्यो वातावरण चाहिँ एक नम्बरमा क्रिएट गर्नुपर्छ। त्यहाँ अरूले जिस्क्याउने, केही भनिदिने, त्यस्ता कुराहरू आफूले टक गर्ने हुन्छ नि, यी यस्तो भएछ अरे उस्तो भएछ बच्चाको अगाडि नभन्ने है। त्यो वातावरण चाहिँ यस्तो स्वस्थ, सौहार्द र सपोर्टिभ है, सहयोगीपूर्ण भावनाले एउटा वातावरण क्रिएट गर्नु पर्यो त्यो बालबालिकालाई। त्यो एउटा टेन्टमा अथवा एउटा स्थानमा कोठामा राखेर उनीहरूलाई के त भने त्यो सुस्फूर्त रूपले उनीहरूको भित्रको दबिएको चिन्ता है, त्यो जुन डर, जुन किसिमको एउटा अघि मैले भने नि प्रश्न उब्जिराखेको छ, त्यो कुराहरूलाई सहज तरिकाले एकदमै सुस्फूर्त रूपले अभिव्यक्त गर्न सक्ने वातावरण सिर्जना गरिदिने।
3: हजुर,
2: त्यो कसरी हुन्छ भन्दाखेरि त्यस्ता कुरा बुक्सहरू हुन्छ, किताबहरू हुन्छ, स्टोरी बुक दिने, पढ्छन्, कलर गर्न दिने, बेसिकली कलरिङ है, चित्र कोर्ने, कलर गर्ने, अनि खेल्ने ट्वाइजहरू हुन्छ होइन, इमोसनलाई पोख्न खेल हुन्छ है, हामी त्यसलाई प्रिटेन्ड प्ले भन्छौँ अथवा यो स्यान्ड प्लेहरू हुन्छ, हो त्यसको व्यवस्था त्यो विज्ञहरूले गराउनु पर्यो र त्यहाँ लगेर त्यो राख्नु पर्यो। विभिन्न सफ्ट ट्वाइज हुनसक्छ, फेमिली ट्वाइज हुनसक्छ है, त्यो गर्दा गर्दै, त्यो काम गर्दा गर्दै र त्यो विज्ञहरूले पनि त्यसलाई कनेक्ट गरेर संयोजन गरेर उनीहरूले नै त्यो ड्रामा गरिदिन्छन्, कथा भनिदिन्छन्, उनीहरूलाई थेरापिउटिक गेम भन्छ होइन, उपचार गराउने खेलहरू हुन्छ, त्यो विज्ञले जानेको हुन्छ। हो त्यो खेलहरू खेलाइ खेलाइ बच्चालाई थाहै नपाउने अवस्थाबाट त्यसलाई हामीले रिलिज गर्न सक्छौँ, निकालेर शरीर मनबाट निकालेर फ्याँक्न सक्छौँ।
3: अब शरीर मनमा आएका जुन पीड़ा दुःखहरू, जुन आघातजन्य अवस्थाको यहाँले कुरा गरिरहँदाखेरि चाहिँ अलिकति अघि यहाँले भन्नुभयो नि 10 वर्ष मुनिकोलाई आउने समस्यालाई चाहिँ उनीहरूले आफैले स्वत स्वतस्फूर्त बाहिर निकाल्ने चाहिँ वातावरण सृजना गर्नु पर्यो होइन. अर्को भनेको अब 10 देखि 18 वर्षकाहरू उनीहरूले त प्राय भनिरहेका हुन्छन् पीड़ाहरू पोख्न पनि सक्छन् होइन. अब उनीहरूमा चाहिँ कस्तो खालको समस्याहरू जस्तो मानसिक शारीरिक सँगसँगै चाहिँ कस्तो खालका समस्याहरू चाहिँ अझ भनौ यो आघातजन्य अवस्था चाहिँ निम्तिन सक्छ यो बेला.
2: यो चाहिँ कस्तो भने अझ कल्टो उमेर हो. अझ कल्टो किन त भने पूर्ण रूपले उनीहरूको बौद्धिक विकास पनि भइसकेको हुँदैन, आफैले केही गर्न नै सक्दैनन्. र अर्को चाहिँ के त भने बच्चै छ नि त, हामी त बच्चै भनेर डिल गरिराखेका हुन्छौ नि त. त्यसले गर्दाखेरि उनीहरूमा चाहिँ के हुन्छ यस्तो कन्फ्युजन के भएको होला यो के गर्ने एकदम अत्यास लाग्ने डराउने नाइटमेयर हुन्छ. राति सुतेको बेला झस्किने नाइट टेरर भन्छ हामी, अतालिएर उठ्ने चिटचिट पसिना आउने छटपट छटपट हुने एक ठाउँमा चुप लगाएर बस्न नसक्ने मनमा यति कौतहल यति धेरै कुराहरू आउँछ नेगेटिभ आउँछ पोजिटिभ कमै आउँछ. अनि त्यो नेगेटिभ कुराले के हुन्छ एकदम ओभर रियाक्ट गर्न थाल्छन् है. नचाहिने कुरा बोल्ने नचाहिने क्वेसन सोध्ने एउटै क्वेसन बारम्बार सोध्ने होइन एस्योर गर्न खोज्ने के भएको भनेर फेरि आउँछ अरे हो बाढी फेरि यस्तो हुन्छ अरे हो है मेरो बुवा आमालाई भेट्यो अथवा मेरो यस्तो भयो यो ऊ कहाँ गएछ सहस्र क्वेसन गर्न थाल्छन् यो ग्रुपले चाहिँ नि. र उनीहरू आफैले आफ्नो भावनालाई नियन्त्रण त गर्न सक्दैन अनि त्यो भावनाको अभिव्यक्ति रोएर कराएर रिसाएर गर्छन् यिनीहरू रिसाउँछन् पनि एकदम रिसाउने ढाङडुङ हान्ने होइन एकदम आफूलाई चाहिँ नियन्त्रण गर्न नसक्ने स्थितिमा चाहिँ यिनीहरूको हुन्छ है एकदम अस्थिर चञ्चल मनस्थिति हुन्छ
3: यिनीहरू. हजुर अब यसरी अस्थिर अनि चञ्चल अनि एकदमै भनौ न आक्रोशित अवस्था चाहिँ हुन्छ उनीहरू होइन. अब उनीहरूलाई चाहिँ सम्हाल्ने कसरी त
2: अब त्यसको साइकोलोजी बुझेर होइन त्यो उमेर 11 वर्षदेखि 18 वर्षसम्मको बालबालिकाको साइकोलोजी बुझेर साइकोलोजी पनि नर्मल साइकोलोजी मात्रै बुझेर भएन उनीहरूको यो भन्छन् यसलाई चाहिँ होइन डिजास्टर साइकोलोजी भन्छ. नेचुरल डिजास्टर भनेको प्राकृतिक रूपले जे आयो त्यो होइन हो त्यो अकल्पनीय घटनासित जुझ्नको निम्ति तयारी गर्ने अथवा त्यसको रियल इन्फर्मेसन पनि दिनुपर्छ. यो ग्रुपले बुझ्छ रियल इन्फर्मेसन सही तथ्य जानकारी यिनीहरूलाई दिने र त्यसपछि उनीहरूलाई कसरी यो वातावरणसित कोप अप गर्ने होइन आफूलाई
3: सामना गर्ने
2: र सहजीकरण गरिदिने काम चाहिँ फेरि विज्ञकै हो. यो चाहिँ एडोलेसन साइकोलोजी पढेकाहरूले गर्नुपर्छ. यो किशोर अवस्थाको साइकोलोजी पढेका हुन्छन् विज्ञहरू हुन्छन् अनि उहाँहरूले गर्नुपर्छ. यसमा भन्ने चाहिँ नि सबभन्दा पहिला सोसियो इमोसनल भन्छन् भावना र सामाजिक रूपले चाहिँ आफूमा दृढता विकास गर्ने सिप हुन्छ सोसल इमोसनल स्किल भन्छ होइन. दोस्रो भनेको चाहिँ इमोसन रेगुलेसन भन्छ आफ्नो भावनालाई कसरी स्वस्थकर ढंगबाट अभिव्यक्त गर्ने व्यवस्थापन गर्ने ट्रेनिङ जस्तै हुन्छ. त्यो चाहिँ कोच हुन्छ त्यहाँ एक्टिभिटिजहरू हुन्छ होइन. अर्को भनेको चाहिँ नि उनीहरूको भित्र दबिएको लुकेको पीड़ालाई अनुभूतिलाई र त्यो डर त्रास जे छ त्यसलाई अभिव्यक्त गर्नको निम्ति जर्नल राइटिङ भन्छ होइन. त्यो लेख्न लगाउने अथवा कोर्न लगाउने कुनै चित्रको माध्यमबाट पनि हुन सक्छ होइन अथवा कथा भनेर पनि हुन सक्छ. उनीहरूले अन द स्पट त्यही नै कथा पनि बनाएर भन्न सक्छन्. यसरी भित्रको कुरालाई जति सकेको निकालेर मिल्काउने काथारसिस भन्छ साइकोलोजीमा है भेन्टिलेट गर्ने पोख्ने हो त्यो पोख्ने वातावरण चाहिँ बनाइदिनुपर्छ. त्यो भनेको किशोर अवस्थाका विज्ञहरूले त्यो जानेका हुन्छन् र त्यो गराउनुपर्छ.
3: अब यहाँ अघि यहाँले भन्नुभयो एक चरण 10 वर्ष मुनिकोले जसले आफ्नो मनभित्रको पीड़ा पोख्न सक्दैन बाहिर निकाल्न सक्दैन. अर्को भनेको 10 वर्ष माथिको जसले आफ्नो पीड़ाहरू चाहिँ अभिव्यक्त गर्न सक्छ विभिन्न माध्यमबाट. अब हामी चर्चा गरौं जसले यी डर चिन्ता पीड़ाहरू जुन भित्र व्यक्त गर्न सकेका हुँदैन नि त्यसको चाहिँ हामीले पहिचान कसरी गर्ने कतिको सहज छ त यो पहिचान गर्न.
2: यो खेलको माध्यमबाट सकिन्छ प्ले थेरापी भन्छ होइन. त्यसमा चाहिँ विभिन्न चित्रहरू कोरेर चित्रको बारेमा सोध्ने कस्तो कलर गरिरहेछ
3: कलर माध्यम
2: कलरिङ गरेको हैन आर्ट थेरापी छ नि त हो त्यो माध्यमबाट हामीले थाहा पाउनु त बिगिनले थाहा पाउन सक्छ उनीहरुको बिहेभियर अब्जर्भेसन हुन्छ बच्चाले कस्तो व्यवहार देखाइराछ त उसको उमेर चाहिँ नि भनौ 8 वर्ष भइसक्यो तर उले 4 वर्ष 5 वर्ष जस्तोको व्यवहार देखाउने रिग्रेसन हुन्छ नि त यो बेलामा त त्यस्तो व्यवहार देखाउनु हुन्छ कि उसको सानो बच्चाहरुले ओछ्यानमा पिसाब फेर्दैन थियो तर अहिले चाहिँ अचानक पिसाब फेर्न थाल्यो नङ टोक्न थाल्यो अम्ला चुस्न थाल्यो सोशल विथड्रल ग्रुप नबस्ने एक्लै बस्न थाल्यो अर्को कुरा नसुट्ने टोलाएर बसे यो त बिहेभियर अब्जर्भेसन हो है त्यो ती विभिन्न उसको व्यवहारको हावभाव बोली कोही चाहिँ अति रोइरहन्छ फेरि कोही चाहिँ फेरि यस्तो हुन्छ कि एउटा कोही मान्छेले अलिकति माया देखाएर नै त्यसलाई च्याप्प समातिरहन्छ छोड्नै चाहँदैन किन उसलाई त सेपरेसन एङ्जाइटी छ नि त घर छोड्यो है घर घुम्यो घर आफ्नो कोठा सामान खेलौना किताब ब्याग परिवार घुमेको छ भने अब उसलाई के भयो त सेपरेसन एङ्जाइटी भएको छ उसित त केही पनि छैन है अब त्यो एङ्जाइटी भएको बेलामा त्यो बच्चाले के कि त कसैलाई च्याप्प समाउँछ छोड्दै छोड्दैन है कि त भने ऊ कसैलाई नै मन पराउँदैन एक्लै कुनामा बसिरहन्छ टोलाएर खान मन लाग्दैन उसलाई निन्द्रा लाग्दैन झस्किरहन्छ मान्छेले कुरा गर्यो भने तर्सिन्छ त्यसै पनि तर्सिन्छ त्यो व्यवहार त्यो हावभाव हेरेर मनोविदले चाहिँ नि बुझ्न सक्छ
3: भनेको यस्तो आघातजन्य अवस्थामा केही शारीरिक लक्षणहरू देखा पर्छ केही मानसिक लक्षणहरू देखा पर्छ भने केही व्यवहारगत लक्षणहरू देखा पर्छ जुन चाहिँ हामीले छुट्याएर बुझेर त्यसको चाहिँ समाधानतिर लाग्नुपर्छ समाधानको बारे हामी पछि कुरा गरौंला अझै पनि हामी यो समस्याकै बारे चर्चा गरौं जस्तै विभिन्न लक्षणहरू देखा परेको बेला चाहिँ यो आघातजन्य अवस्थामै जस्तो कति समयसम्म यो तत्काल विपद आइसकेपछि देखिने आघातजन्य अवस्था चाहिँ यो त सामान्य सबैलाई हुन्छ भन्ने नै छ बाल बालिकादेखि ज्येष्ठ नागरिक सबैलाई नै हुन्छ तर कति समयपछि चाहिँ सामान्य अवस्थामा गएन भने साँच्चीकै उसलाई चाहिँ ट्रमामै छ आघातजन्य अवस्थामै छ भनेर बुझ्ने हामीले
2: अब यो चाहिँ नि परिस्थिति हेरेर हुन्छ हेर्नुहोस् होइन जस्तै भुइँचालोको अवस्थामा हामीले झन्डै 2-3 महिना लागेको थियो नर्मल कन्डिसनमा ल्याउनलाई त्यो बेला त म एकदमै एक्टिभली लागेको थिएँ होइन मेरो त जम्मै सेल्टरहरूमा हाम्रो टिमै गएर मोबाइल काउन्सिलिङ घुम्ती काउन्सिलिङ भनेरै राखेको थियो भएको थियो अब अहिलेको स्थिति चाहिँ के छ भन्दाखेरि त्यो भन्दा पनि अति भयावह छ मान्छे हामी जस्तोले पनि त्यो हेरेर टर्लेटै गर्न सक्ने या सहनै नसक्ने
3: पहिलो पटक देखिएको दृश्य भनौँ सबैको लागि
2: अकल्पनीय के त्यो पनि कसैले सोचेकै थिएन त्यो अब त्यस्तो स्थिति छ अनि फेरि के न्युजहरू आउँछ फेरि फुट्छ अरे फेरि आउँछ अरे हेर्नुहोस् है त अनि त्यसले गर्दा त अनिश्चित जीवनमा बाँचेको छ नि त त्यहाँको बाल बालिका अथवा जो कोही पनि
3: झन् ट्रमा बढाउने पनि संकेतहरू देखाउन सक्छ
2: सुरक्षितको अनुभूति नै भएन अब भुइँचालो गएपछि त टेन्ट भएर राख्यो तिनीहरूलाई सबै एउटा होइन व्यवस्थापन थियो हामी नै गएर कति ठाउँमा प्रोग्रामहरू गरिराखेको थियौँ त्यो गर्दाखेरि एउटा के थियो भने सुनिश्चितता थियो कि अब त्यो भुइँचालो फर्केर आउँदैन अब सिद्धियो जति आउनु सेकिङ हुनु पनि सानसानो आउने नि आइसक्यो गइसक्यो होइन अब हुँदैन नै भन्ने भएपछि त्यसपछि उनीहरूको बिस्तारै त्यो नर्मल कन्डिसन हामीले पढाउन थाल्यौँ हामी किताब कपीहरू लिएर पढाउन त्यही सेल्टरमै पढाउन थाल्यौँ अनि उनीहरू साथीहरू अब रमाइलो भयो नि त उनीहरूलाई साथीहरू भेट्ने त्यसपछि खाजा खाने उनीहरूको कलरिङ गर्ने खेल्ने बाहिरी गेम भित्री गेम होइन सबै गर्दै गएपछि बिस्तारै उनीहरूको सहजतातिर चाहिँ आयो 3 महिना लागेको थियो अब यो अहिलेको कन्डिसन झन्डै अहिले 12 दिन भयो जस्तो लाग्छ मलाई
3: अझ होइन
2: अहिले त तात तातै छ हेर्नुहोस् यस्तो छ कि अझ पनि यस्तो यो आँखा अगाडि त्यो दृश्यहरू फ्ल्यास ब्याक आउँछ नि त दृश्यहरू आउँछ आउँदै होला आउँछ नै त्यो त अनि बस्ने ठाउँ पनि सायद यो हाम्रो जियो स्ट्रक्चरले गर्दा त्यो ठाउँ अलि गाह्रै छ होला काठमाडौँ जति सहज त छैन नि त होइन गाह्रै छ अब उनीहरूको दैनिकी बिग्रिएको छ होइन सुत्ने उठ्ने खाने केही पनि छैन नि त अहिले त टाइममा दैनिकी नै बिग्रिएको छ त्यसले गर्दाखेरि यो ट्रमाले चाहिँ अलिक समय लाग्छ तर समय लाग्छ भनेर हामीले काम गर्न छोड्नु हुन्न. हामीले त जति सकेको त्यही दिन भोलिपल्टैदेखि गर्नुपर्ने थियो होइन.
3: हजुर, भनेको समस्याको बावजुद पनि आफू जहाँ जे गरिरहेको थियो त्यसमा चाहिँ केही न केही गरी भुल्नु पर्यो, कोसिसै गर्नु पर्यो भन्न खोज्नु.
2: त्यो जो कोहीलाई पनि म त अडरलाई पनि भन्छु, बाल बालिकालाई त्यो सोच्ने र त्यही दिमागमा आउने अवस्थाबाट त पर राख्न सक्नु पर्यो.
3: केही न केही
2: माइन्ड डाइभर्ट गराउने भन्छ होइन, माइन्ड डाइभर्ट गराउनु पर्यो. तर केमा भन्दा क्रिएटिभ र थेरापिटिक एक्टिभिटिजमा.
3: हजुर, हामी त्यसमा फेरि पनि चर्चा गर्नेछौ. यतिखेर हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा देखिने मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभाव लगायतका बारेमा हामी चर्चा गरिरहेका छौं मनोविद प्राध्यापक डाक्टर गंगा पाठकज्यूसँग. हामी फेरि पनि कुराकानीलाई निरन्तरता दिन्छौ. जस्तो अभिभावक स्वयं चाहिँ तनाव चिन्तामा छन्, आघातजन्य अवस्थामै छन् होइन, यसको असर चाहिँ बाल बालिकालाई के पर्न सक्छ?
2: यो एकदमै धेरै. हेर्नुहोस् है, एउटा कुरा त के भने, तीन थरीको बाल बालिका भयो. एउटा बाल बालिका सानै छ, बुझ्दैन, तर उसले हुनसक्छ आमा बुवा गुमाएको हुनसक्छ अथवा कुनै एउटा पेरेन्ट्स गुमाएको हुनसक्छ. अर्को थरीको बाल बालिका कस्तो हुन्छ, छन् सबै सँगै छन् है, गुमाएको छैन, कोही व्यक्ति गुमेको छैन, तर घर गएको छ है, अरू कुरा गएको छ, उसको अरू सामानहरू प्रोपर्टीहरू गएको छ. तेस्रो हुन्छ, तेस्रो बालबालिका चाहिँ कस्तो छ भन्दाखेरि, त्यो बालबालिका कति संवेदनशील छ त है, हामीलाई असर पर्ने भनेको हामी कति संवेदनशील छौँ, हाम्रो स्वभाव कस्तो छ, त्यो अनुसार असर पर्छ. त्यसै असर पर्ने तीनवटा कारण भयो है, एउटा भनेको गुमाएको छ, अर्को भनेको उसको छ तर अरू प्रोपर्टी गुमेको छ, तेस्रो भनेको त्यो बालबालिका कति संवेदनशील छ, भावनात्मक रूपले कति कमजोर अवस्थाको छ अथवा उसको आत्मबल कति दृढ छ, त्यस असरलाई चाहिँ नि फरक पार्न सक्दछ.
3: हजुर, विशेष गरेर उसको भावनात्मक लगायत विभिन्न असरहरू चाहिँ हुन्छ जसलाई चाहिँ हामीले बुझ्न सक्नु पर्यो होइन. अब परिवारले चाहिँ, अभिभावकले चाहिँ उसमा देखिएका समस्याहरूलाई बुझेर चाहिँ अभिभावकबाट आउनु पर्ने चाहिँ उसलाई कहीँ न कहीँ भुलाउने अभिभावकले के गर्न सक्छ यतिखेर?
2: हजुर, म अघि त कनेक्सन गर्दै थिएँ है, टुट्यो.
3: हजुर,
2: यहाँको क्वेसन थियो, अब अभिभावक अथवा अडल्टहरूको मानसिक स्थितिले कति असर पर्छ भन्नुभएको थियो. त्यो असर पर्ने भने त्यही तीनटा क्याटेगोरीमा पर्छ होइन. अब जो बच्चाले आफ्नो अभिभावक पनि गुमाएको छ र अरूको हेर्छ, हेरेपछि उसलाई के, अरू अडल्ट हेर्छ नि, हेरेपछि उसलाई के हुन्छ त भन्दा त्यो रिअकरेन्स आइरहन्छ बारम्बार. आफ्नो आमा बुवा होइन, आफ्नो अभिभावकको त अनुहार आइरहन्छ नि, झझलको आइरहन्छ. उनीहरूलाई हेरेपछि उनीहरू झन विचलित हुन्छ है, अरूको छ मेरो छैन, उसको छ मेरो छैन होइन. अनि जो बच्चा भावनात्मक रूपले कमजोर छ उसले के गर्छ, जे कुरालाई पनि नेगेटिभली हेर्छ. हेर्नुहोस् है त, हुनसक्छ उनीहरू कराउलान्, रोलान्, छटपटिएलान् होइन, अनि गुमाएकोमा अब दौडधुप अनेक कनेक छ होला नि त, जीवन बाँच्नको निम्ति त लडाईँमा तर लडिरहेका होलान्. त्यो देखेपछि अझ उनीहरूलाई के त असुरक्षित फिलिङ हुन्छ, इनसिक्योर भन्छ त्यसलाई होइन. त्यो भनेको के त भने, आफ्नो गार्जियन नै यस्तो स्थिति छ भने म के सुरक्षित छु त, मेरो गार्जियन नै यो कन्डिसन छ भनेपछि उसलाई त पीड़ा त झन् धेरै बढ्छ. हेर्नुहोस्, उसको कन्फिडेन्स पनि डाउन हुन्छ, अनि उसको त्यो ऊ चाहिँ के त नर्भसनेस र त्यो जुन है चिन्ता छ त्यो त
3: भनेपछि अभिभावकले चाहिँ अझ यो बेला चाहिँ
2: संयमता लिनुपर्छ. यति संयमता लिनुपर्छ कि आफूलाई जस्तो सुकै पीड़ा भए पनि त्यो पीड़ाको अभिव्यक्ति बाल बालिकाको अगाडि गर्नु हुँदैन है. उहाँहरूले चाहिँ समय सिचुएसन यस्तो छ है, केही हामी फेरि उठ्न सक्छौ, हामी फेरि गर्न सक्छौ, तिमी चिन्ता नलिऊ है, सबै राम्रो हुन्छ, अब सबै कुरो समाधान हुन्छ, सबै कुराले एउटा के त बाटो अब लिइसकेको छ, छिट्टै नै फेरि हामी के त सामान्य अवस्थामा आउँछौ भन्ने भाइब्स दिनुपर्छ. त्यो किसिमको है मेसेज चाहिँ नै बाल बालिकालाई दिनुपर्छ. तर बाल बालिकाको अगाडि बसेर रुने, कराउने, पीड़ा, त्यो क्रन्दन अभिव्यक्त गर्ने काम चाहिँ गर्नु हुँदैन, छटपटी गर्ने, यता उता दौडिरहने त्यो चाहिँ गर्नु हुँदैन।
3: अब यो समय भनेको विद्यालयहरू भत्केका छन्, विद्यालयहरूमा फेरि जान सक्ने स्थिति पनि छैन, होइन, कति शिक्षकहरू र विद्यार्थीहरू आफै पनि हराइरहेको अवस्था छ, होइन, त्यो अवस्थामा चाहिँ अब विद्यालय फेरि शुरू गर्न सकिने अवस्था धेरै नै गाह्रो कठिनाईको अवस्था छ यतिखेर, होइन, के गर्ने त यो बेला? अब शिक्षा तार गर्नु पर्छ कि पर्दैन, अथवा बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर, अथवा कुन अवस्थामा जोड्ने?
2: हजुर, यो चाहिँ मैले पनि एउटा भिडियो हेरेको थिएँ, विशेष बाल बालिकाको ब्याग किताब एउटा स्कुलको डेस्कमै थियो, सबै हिलै हिलो लागेको थियो, होइन, अनि त्यसबाट मैले यसो सोचेँ, अब यस्तो अवस्थामा बाल बालिका स्कूल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो, है, ब्याग बोकेर जाने ब्याग उनीहरूको भनेको उनीहरूको अट्याचमेन्ट पनि त्यो ब्यागमा हुन्छ है। अनि मैले यसो खोजेँ, धेरै हेरेँ, अध्ययन गरेँ, अनि किन हाम्रो त विद्यार्थी त्यहाँ काम गरिरहेछ नि त, उनीहरूलाई नै म्यासेज दिनुपर्छ, तिमीहरूलाई यसो गर, यो गर, यो नगर भन्नुपर्छ नि त, होइन। अनि मलाई कस्तो लाग्यो भन्दाखेरि अहिले तीनटा कुरामा चाहिँ जोड दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई, अडल्टलाई बेग्लै, त्यहाँको स्थानीय पालिकाका हुन्छन्, स्थानीय बासिन्दाहरू जो सुकै हुन्छ उहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, किनभने उहाँ पनि त अहिले विचित्र अवस्थामै हुनुहुन्छ नि। अनि अर्को भनेको टिनेज अडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ, असर्टिभ ट्रेनिङ दिने हुन्छ, उनीहरूलाई इमोसन रेगुलेसन गर्ने हुन्छ, उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के, बच्चा अर्को बच्चालाई तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ, है, तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन, इत्यादि त्यो
3: जिम्मेवारी दिने,
2: जिम्मेवारी दिने। अनि त्यसपछि सानो बाल बालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्युरेन्स चाहियो, है, उनीहरूलाई जसरी हुन्छ, साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो तीनटा काम चाहिँ एकदमै जरुरी छ, र यो तीनटा काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही दुई चारजना केही उसो गएर पनि हुँदैन, यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्मेन्टको लिडिङमा, उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सिलर पनि चाहियो, हेर्नुहोस्, सबै साइकोलोजिस्ट काउन्सिलर हुँदैन है, काउन्सिलर भनेको अर्कै नै यो ऊ हो, होइन, पेसा हो, त्यो तिनैवटालाई समात, त्यतिमध्ये पेडियाट्रिसियन पनि चाहियो, बाल मनोचिकित्सक पनि चाहियो, है, यो सबैलाई एउटा टिम बनाएर अनि त्यो ठाउँमा लगेर प्रोग्राम बनाउनुपर्छ, फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने के चाहिँ गर्ने हुँदैन, किनभने त्यो आफ्नो मन खुसले उसले यस्तो गरेछ उसले यस्तो गरेछ गर्यो भने
3: यही मैले जोड्नु
2: खोजेँ, रिजल्ट आउँदैन राम्रो।
3: जस्तो अहिले हामीले सामाजिक सञ्जालहरूमा पनि हेर्छौँ र समाचारहरू पनि आइरहेछ, कुनै एउटा दलले पनि पठाछ, मनो सामाजिक परामर्शकर्ताहरू पठाछ, कुनै संस्थाले पठाछ, कहीँ कुनै संस्थाले पठाछ, कहीँ पालिकाले पठाछ, आफ्नो आफ्नो हिसाबले छ नि, एउटै हातको पाँचवटा औंला फरक फरक रूपमा हिँड्या जत्तिकै भनौँ न, फरक बाटोहरू तय भएको छ, एउटै ठाउँमा फरक हिसाबले गइरहेछ, होइन, दूरी भेटिने चाहिँ कहाँ हो?
2: कस्तो राम्रो एक्जाम्पल दिनुभयो, मैले त्यो जोड्नै लागेको थिएँ, मैले एक्जाम्पललाई यहाँ हत्केलाकै दिनु लागेको थिएँ है।
3: हजुर,
2: हाम्रो हातमा पाँचवटा अम्ला छ, यसले एउटा काम है, यसले एउटा काम, हरेक अम्लाले एउटा एउटा गर्यो भने त त्यो सफलै हुँदैन र इफेक्टिभ प्रभावकारी पनि हुँदैन, तर यो पाँचैवटालाई हामीले एउटै उसमा गऱ्यौँ भने त धेरै कुरा प्राप्त गर्न सक्छौँ। त्यसले मैले पनि यो देखेँ, देखेपछि मलाई मनमा लागेको कुरा यो भएन, किनभने एउटा ठुलो टिमकै जरुरत छ, या त विज्ञकै टिम चाहिएको छ, यहाँ म नि काउन्सिलिङ गर्न सक्छु, बच्चालाई खेलाउन जान सक्छु भनेर त्यस्तो मान्छे होइन, खेलाउन त खेलाउने, तर उद्देश्यमूलक खेल, थेरापिउटिक उपचारात्मक खेल खेलाउनु पर्यो, त्यसको पनि नियम हुन्छ, त्यसको पनि तरिकाहरू हुन्छ है। त्यसले गर्दाखेरि यो विज्ञहरू मिलेर योजना बनाएर एउटा प्रोटोकल छ कि नै, मैले भने के गर्नुहुन्छ के गर्नुहुन्न, कुन ग्रुपको, त्यहाँ त डिभाइड गर्नुपर्छ हेर्नुहोस्, किनभने जन्मिँदै छ वर्षसम्मको बच्चाको एउटा डेभलपमेन्टल स्टेजमा एउटा साइकोलोजी हुन्छ, सात वर्षदेखि नौ वर्षसम्मको लेट चाइल्डहुड भन्छ, अर्को हुन्छ त्यसपछि दस वर्षदेखि तेह्र वर्षको प्री टिन भन्छ, होइन टिनेज आएको हुन्छ त्यसको एउटा हुन्छ, चौध वर्षदेखि अठार वर्षसम्मको एडोलेसेन्स अर्को हुन्छ। यो पढेको विद्यार्थी चाहियो कि चाइल्ड डेभलपमेन्ट पढेको, डेभलपमेन्टल साइकोलोजी बुझेको, अनि त्यो साइकोलोजी अघि तपाईँले पहिले क्वेसन गर्नुभएको थियो उनीहरूको व्यवहारहरू चाहिँ नि समस्यामूलक बन्दैछ भने कसरी थाहा पाउने, त्यो डायग्नोसिस एसेसमेन्ट गर्न सक्ने र त्यसको लागि प्लान बनाउन सक्ने यस्तो विज्ञ चाहिन्छ।
3: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाल बालिकाको मनोविज्ञान र उनीहरूलाई शिक्षासँग जोड्ने विषयमा कुराकानी गरिरहेका छौ। मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: कृषि मन्त्र नार्क सँग
5: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले बाल बालिकामा मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभावका बारेमा मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँग कुराकानी गरिरहेका छौं। अब भने हामी बाल बालिकामा देखिएका मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभावसँगै यसलाई न्यूनीकरण गर्नका लागि के कस्ता पहल आवश्यक छ भन्ने बारेमा कुराकानी गर्छौं। फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई।
2: धन्यवाद।
1: हजुर, हामीले धेरै समस्याहरूको बारेमा चाहिँ चर्चा गर्यौं अघि, होइन? अब अलिकति समाधानतर्फ नै लाग्छौ, समाधानलाई के गर्न सकिन्छ भनेर मलाई फेरि यहाँ जोड्न मन लाग्यो। अघि यहाँले पीएफए को बारे भन्नुभएको थियो, मनोवैज्ञानिक प्राथमिक उपचारको बारेमा। यो कस्तो खालको उपचार हो जुन चाहिँ तत्काल आघातजन्य अवस्थामा चाहिँ हामीले यसलाई चाहिँ तत्काल शुरू गरिहाल्न जरूरी छ, अझ बाल बालिकालाई?
2: हजुर, यो त भन्छ विदिन केही मिनट पछि नै शुरू गर्नुपर्छ भन्छ, होइन? दुर्घटना भइसक्यो भनेपछि 10 गते त ठुलो भइसक्यो, दुर्घटना भयो, होइन? 11 गतेबाट नै शुरू गर्नुपर्ने हो यो। अब किन त भन्दाखेरि सबभन्दा पहिला त त्यो नेचुरल प्राकृतिक जुन वितण्डना छ हो त्यसले सबभन्दा धेरै असर मानसिक पर्छ, मानसिक स्वास्थ्यमा पर्छ। त्यसको असर पछि शारीरिकमा हुने हो, पहिला त मानसिकै पर्छ। अन्त मानसिक असर पर्ने हुनाले मानसिक रूपमा उहाँहरूलाई चाहिँ के त भने एकदम सामान्य अवस्थामा ल्याउनको निम्ति गर्ने यो चाहिँ प्राथमिक उपचार हो। यो उपचार भनेको हिल गर्नु पर्यो। जस्तै तपाईँको यहाँ घाउ भयो भने सबभन्दा पहिला त्यसलाई सफा गरेर है औषधि लाएर टेप लाउने हो नि त, हो त्यही हो यो। अब मनको घाउ त देखिँदैन, हेर्नुहोस्, होइन? तर त्यो मनको घाउलाई पढ्नु पर्यो, विज्ञले पढ्छ। पढेर अनि के गर्नु पर्यो भन्दाखेरि पहिला त हिल गर्नु पर्यो। हिल गर्ने भनेको हुनसक्छ उहाँहरूलाई सामान्य एक्सर्साइज गर्नलाई मदत गर्ने, शरीरबाट पनि त्यो टक्सिक त्यो नेगेटिभ त्यो डर त फ्याँक्नु पर्यो नि त, होइन? अनि सामान्य एक्सर्साइजहरू गर्ने, ग्रुपमा राखेर योगाहरू गराउने, मेडिटेसन गराउने, मनलाई शान्त बनाउनको निम्ति ग्राउन्डिङ मेडिटेसन भन्छ, माइन्डफुलनेस मेडिटेसन भन्छ, बक्सिङ मेडिटेसन भन्छ। एकदम सास तान्ने फ्याँक्ने, छिटो छिटो सास तान्ने फ्याँक्ने, सास तान्ने फ्याँक्ने कि यो हाम्रो सारा नर्भस सिस्टम ब्रेनले चाहिँ के त त्यो मान्छेको भित्रको नकारात्मक जति असर परेछ त्यसलाई बिस्तार फ्याँक्छ। पहिलो है यो फर्स्ट एडको चाहिँ नि प्राथमिक उपचारमा यो गर्ने। दोस्रो, तपाईँको सबै अब राम्रो हुन्छ भन्ने शब्द बिल्कुल बोल्नु हुँदैन, त्यो भविष्य हामीले जानेको छैन, के हुन्छ त हामीलाई थाहै छैन नि, एकछिनै के हुन सक्छ थाहा छैन। तर त्यो नभनेर प्रेजेन्टमै फोकस गर्ने है, कमसेकम तपाईँहरू सुरक्षित हुनुहुन्छ, होइन? कमसेकम तपाईँहरूसित तागत छ, बल छ, विवेक छ, क्षमता छ, सिप छ, त्यसमा गौरव गर्नुहोस्। प्रेजेन्टलाई नै फोकस गरिरहने,
1: जीवन प्राप्ति नै अमूल्य
2: अमूल्य हो भन्ने पास्टको कुरा छोडिदिनुहोस्। त्यो सम्झेर रोएर हामी जति गरे पनि हामी फर्काउन सक्दैनौँ, त्यसले गर्दा त्यतातिर नजाने, प्रेजेन्टमा फोकस। भविष्य भने अनिश्चित छ, हामीलाई थाहा छैन, भविष्यको अहिले चिन्ता गरेर फेरि हामी अझ होइन हाम्रो उसलाई चाहिँ स्थितिलाई अझ कमजोर नबनाऊ भनेर पहिला प्रेजेन्टलाई नै फोकस गर्ने हामी स्पिरिचुअल काउन्सिलिङ भन्छौँ नि त्यसलाई त, होइन? त्यो स्पिरिचुअल काउन्सिलिङमा लगाउने उहाँहरूलाई, त्यसपछि उहाँहरूको कुरा सुनिदिने, एकदम सुनिदिने, त्यो पीडालाई भेन्टिलेट गराइदिने। उहाँहरू रोएर कराएर भन्नुहुन्छ, यस हामी चाहिँ एकदम उहाँकै ठाउँमा बसेर एम्पेथेटिक भन्छ नि है, उहाँकै ठाउँमा बसेर एकदम बुझेर सुनिदिने, तर नरुनुहोस् चुप लाग्नुहोस् नभन्ने,
1: समानुभूति मात्रै दिने,
2: एकदमै एकदमै सहानु त होइन,
1: सहानुभूति भन्दा नि
2: समानुभूति चाहिँ दिने है। म बुझ्छु यो कुरालाई, मैले बुझेको छु भन्नै रहनु पर्यो, होइन? त्यसले गर्दाखेरि जति सकेको त्यो भेन्टिलेट गर्ने अवस्था त्यही इन्भाइरोमेन्ट क्रिएट गरिदिनुपर्छ। उहाँहरूले त्यो पोख्दा पोख्दा पोख्दा हुन्छ नि, हाम्रो कोही एकदम नियरेस्ट वनको डेथ भयो भने पहिला हामी सब रुन्छौँ नि त, होइन? अटोमेटिकली रुन्छौँ। अनि उहाँहरू 13 दिनसम्म आफ्नो कल्चर अनुसार बस्नुहुन्छ, कसको के छ त्यही अनुसार हरेक मान्छे भेट्दै जान्छ, त्यही कुरा भन्नुहुन्छ, उसले के भएको थियो, यस्तो भएको थियो, यस्तो भएको थियो भन्नुहुन्छ, फेरि अर्को मान्छेलाई भन्नुहुन्छ, फेरि अर्को मान्छे 13 दिनमा त उहाँ हिल भइसकेको हुनुहुन्छ
3: त्यो भन्दा भन्दा
2: भन्दा भन्दा छ हो। त्यो के हो त भनेको, जति सकेको त्यो भिक्टिमलाई चाहिँ नि आफ्नो पीडाहरूलाई त्यो सिचुएसनलाई जति सकेको भन्न दिनुपर्छ, पोख्न लगाइदिनुपर्छ।
3: यो गर्दाखेरि चाहिँ जस्तो हामीले भूकम्प बेहोर्यौं त्यसपछि यो के भन्छ कोविडको टाइममा कोरोनाको टाइममा पनि त्यो विभिन्न खालका भनौ न आघातजन्य अवस्था बेहोर्नु पर्यो। अस्ति र भनौ न यो नवयुवा आन्दोलनको बेलामा पनि होइन थुप्रै हाम्रा भनौ न चरण चरणगत रूपमा आघातजन्य अवस्थाहरू आइरह्यो, त्यसलाई चाहिँ सामना गर्दै गयौं। त्यही भन्दा चाहिँ यो कतिको फरक हो र हिल गर्नलाई चाहिँ कतिको समय लाग्छ अथवा यसलाई चाहिँ हामीले त्यही अनुसार चाहिँ अनुकूलन गर्दै जानुपर्छ अथवा सामना गर्दै जानुपर्छ।
2: यो चाहिँ कस्तो भने सबै कुरा नेचुरल भयो के, भुइँचालो पनि नेचुरल हामीहरूको हातमा थिएन, कोरोना पनि अनएक्सपेक्टेड हामीहरूको हातमै थिएन। त्यो अस्तिको प्रोटेस्ट जुन हाम्रो जेएनजीको थियो अकल्पनीय अनएक्सपेक्टेड नै भयो, र यो सबै के हुन्छ त भने अहिलेको पनि अकल्पनीय अनएक्सपेक्टेड नै हो। सिचुएसन आउने जुन नेचुरल डिजास्टर चाहिँ नि टाइप फरक होला, तर त्यसले एकै किसिमको त पीड़ा त जन्माएको छ, पीड़ै हो नि, जो सबैले पीड़ै ल्याएको छ होइन। तर अहिले चाहिँ के छ त भन्दा अहिलेसम्म हामीले भुइँचालोदेखि अहिलेसम्म भोगेकोमा सबभन्दा ठूलो छ, कोरोनामा मान्छे गुमे, घर केही बाहिर भएको छैन, प्रोपर्टी केही पनि भएको छैन होइन। भुइँचालो जाँदाखेरि भुइँचालो जति त्यो वरिपरिको केही केही स्थानहरू धेरै घरहरू गयो, न त अक्सर थिएन, त्यस्तो धेरै मान्छे मरेको पनि यो बच्चाहरूले पनि देखेको छैन होइन। त्यसले गर्दाखेरि यो नेचुरल डिजास्टरले जन्माउने ऊ चाहिँ एउटै हुन्छ हेर्नुहोस् है, आघात पीड़ा चाहिँ एउटै हुन्छ, तर त्यो प्रकृति फरक भएको हुनाले त्यो प्रकृतिले गर्दाखेरि पीड़ा अहिले चाहिँ सबभन्दा बेसी छ। अहिलेको सिचुएसन चाहिँ झन धेरै चुनौतीपूर्ण छ, संवेदनशील छ, चुनौतीपूर्ण छ, र हामी अडल विज्ञहरूले अहिले बुद्धि पुर्याएनौ भने चाहिँ भोलिको जेनेरेसन चाहिँ छन रोगी हुन्छ हेर्नुहोस्।
3: अब मनोपरामर्श दिने अघि यहाँले जुन पीएफए दिनेको कुरा गर्नुभयो, अभिभावकलाई नि जरूरी छ, बाल बालिकालाई नि जरूरी छ, शिक्षकलाई पनि जरूरी छ, यतिखेर भनौ त्यो मोबिलाइजरहरू हुन्छ नि सामाजिक परिचालकहरू, हरेकलाई चाहिँ उनीहरू हेरेर हेरेर उनीहरू आफै पनि ट्रमामा जाने सम्भावना छ। भनेपछि यो सबैलाई कसरी चाहिँ उनीहरूलाई भनौँ न सामना गर्ने तरिका चाहिँ कसरी सिकाउने अथवा के गर्ने त,
2: यो अलिक ठूलो विज्ञको चाहिँ ठूलो जनसमूह चाहिन्छ। अहिले नेपालमा उपलब्ध छ धेरै साइकोलोजिस्टहरू जन्मिसकेको छ हेर्नुहोस्, हिलर पनि छन्, उनीहरूलाई पोजिटिभ भाइब्स दिने पनि छन्, काउन्सिलिङ गर्ने पनि छन्, विज्ञ छन्, तर त्यो कोअर्डिनेट गरेर जानु पर्यो। अब के हुनु पर्यो भने जहाँ उनीहरू जुन ठाउँमा छन् त्यो ठाउँमा गएर बेग्ला बेग्लै चाहिने सेसनहरू चलाउनु पर्छ होइन, गाइडलाइन्स अनुसार है, त्यो आज मैले यो गर्ने त्यसको उद्देश्य हुन्छ है, त्यो उद्देश्य मिट भयो कि भएन, अब भोलि गर्ने त्यसलाई कसरी चेन्ज गर्ने, त्यो एकदमै यस्तो डेडिकेटेड कमिटेड मैले अलिअलि जानेको भरमा चाहिँ हुँदैन यो फेरि
3: होइन,
2: सेन्सिटिभ भएको हुनाले जो कन्फिडेन्टली त्यो म प्रोग्रामलाई एकदम इफेक्टिभली लन्च गर्न सक्छु, रिजल्ट ओरिएन्टेड दिन सक्छु भन्ने ग्रुपलाई लानु पर्यो।
3: पहिला भूकम्पको बेला कोविडको बेला जुन गाइडलाइन छ नि त्यही नै पर्याप्त छ अथवा यसको लागि फरक गाइडलाइन चाहिन्छ, जुन चाहिँ कसरी सुझाव चाहिँ के दिनुहुन्छ यहाँनिर?
2: गाइडलाइन अक्सर यो नेचुरल डिजास्टरमा एउटै किसिमको हुन्छ, भुइँचालोको बेलामा शिक्षा विभाग र उसित मिलेर युनिसेफसित मिलेर हामीले नै एउटा तयार गरेका छौँ, गाइड बुक छ त्यो लाइब्रेरीमा पनि छ अन्त नै अभाइलेबल छ, हो त्यो गाइड बुक चाहिँ नि त्यसलाई अलि अलि मात्रै रिभ्यू गर्नुपर्छ, धेरै पर्दैन, किन समय त त्यो त 2015
3: अहिले 26
2: भयो होइन।

0: प्यारेन्ट्स त सधैँभरि हाम्रो साथमा हुने, प्यारेन्ट्सलाई बलियो बनाउनु, प्यारेन्ट्सलाई नै फोकस गर्नुपर्छ र त्यो प्रोटोकल्समा गर्नै नहुने केही कुराहरू त्यस बेलामा हामीलाई फिडब्याक पनि आएको थियो. त्यो फिडब्याक अनुसार त्यहाँ रिभ्यू त गरेको छैन, फिडब्याक चाहिँ हामीलाई आएको थियो. त्यसपछि त्यो भुइँचालो गयो, सब मान्छेले बिर्से, त्यसलाई रिभ्यू गर्नपट्टि कोही लाग्दैन,
1: गर्नै नहुने चाहिँ
0: गर्नै नहुने कुरा छ है. जस्तै एक नम्बरमा चाहिँ के छ त भन्दाखेरि, यस्तो सेफ सेक्युरिटी हुनुपर्छ कि त्यो बाल बालिका बसेको ठाउँमा, किनभने हाम्रो छोरी बालिका पनि छ त्यहाँ र हाम्रो समाज त्यस्तै हो हेर्नुहोस् है. एकदमै सेफ हुनु पर्यो, अनसेफ हुने वातावरण हुनु, कसैले त्यो बालिकालाई मिसयुज गर्नु भएन, एब्युज गर्ने किसिमको होइन, हेरेसमेन्ट दिने किसिमको इन्भाइरोमेन्ट त बिल्कुलै क्रिएट गर्नु भएन. त्यो तुरन्तै कसैले गरेको छ भने त्यो विज्ञको टोलीले उसलाई लगाएर काउन्सिलिङ गरिहाल्नु पर्यो है. सेफ राख्नु पर्यो, सेक्युरिटीको ध्यान दिनु पर्यो. दोस्रो कुरो भनेको, जब बाल बालिकाले आफ्नो पेटभरि खान पाउँदैनन् होइन, नर्मल इटिङ ऊ हुँदैन, फुड हेबिट फुडिङ ऊ हुँदैन, बच्चाले त त्यसलाई टोलरेट गर्न सक्दैन. हामी अर्डरले तिन दिन नखाए पनि सकौँला तर बच्चाले सक्दैन. बच्चालाई विशेष त्यो न्युट्रिसनल फुडमा फोकस गर्नै पर्छ है. तेस्रो भनेको उनीहरूको सुत्ने नाइट बेयर हुन्छ त्यो बच्चाको, त्यस कारण एकजना विश्वासपात्र अडल्ट अथवा उनीहरूको आमा हुनुहुन्छ भने आमासँग त्यो बाल बालिकालाई सुत्ने व्यवस्था सुरक्षित बनाउनु पर्छ. आमासित छुट्याउन पाइँदैन होइन, त्यो एकदम उनीहरूलाई सिक्योर अट्याचमेन्ट हुन्छ त्यसले. तेस्रो भनेको त्यो बाल बालिकालाई नचाहिने म्यासेज दिनै हुन्न, डर लाग्दो भिडियो देखाउनै भएन, डर लाग्दो कुरा सुनाउनै भएन, बिल्कुल सुनाउनु हुँदैन. उनीहरूलाई म यसो गरिदिन्छु ल, तिमीलाई यसो ल, म तिमीलाई यस्तो किनिदिन्छु नि त, तिमीलाई म यस्तो गरिदिन्छु नि त, तिम्रो म पेरेन्ट्सलाई यस्तो भनिदिन्छु नि त, बुवा नै भन्नु भएन, त आश देखाउन पाइँदैन है. त्यो आश देखाउने काम बिल्कुल गर्नु हुँदैन, सुन्ने हो, आफूले सकेको खेलाउने गर्ने हो है. अर्को भनेको पढ्ने पढ्ने वातावरण अब तुरुन्तै गर्नुपर्छ, किन दस एघार दिन भइसक्यो, बाह्र दिन भइसक्यो, पढ्ने वातावरण सुरु तुरुन्त. त्यसको लागि ब्रिज बनाउनु पर्यो. कसरी हुन्छ त, यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है, टिचर भाइले बनाउनु पर्यो, अनि त्यहाँ गएर उनीहरूको अब किताब सिताब त सबै ब्यागहरू प्रोभाइड गर्छ.
1: जस्तो पढाइ यहाँले सुरु गर्ने भन्नुभयो नि, पढाइ सुरु गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो तिनै शिक्षकहरू हुनु कतिको जरुरी छ. जस्तो आफूले सधैँ देखिरहेको शिक्षकहरू नदेख्दा उसलाई केही मिसिङ भएको त्यो अनुभव भइरहेको हुन्छ, कतिको जरुरी छ यो विषय चाहिँ.
0: जरुरी त छ तर त्यो सम्भावना पनि कमै हुन्छ. त्यसकै निम्ति पुल बनाउने हो कि, यो पुलको कुरा गर्दैछु नि, पुल बनाउने कि, त्यो पुल बनाउने काम त त्यो विज्ञ टोलीले गरिदिन्छ नि त. त्यो चाहिँ नि तिमीहरूको स्कुल ल, यो स्कुल अब न्यू स्कुल तिमीहरूको भन्नु पर्यो, अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन, अनि किताब उलर कमसे कम स्टोरी टेलिङ मात्रै भने गर्नु पर्यो, कमसे कम चित्र मात्रै भने कोर्नु पर्यो, कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन, कमसे कम उसलाई मन लागेको कुरा लेखोस्, त्यो भनेको ब्रिज हो. अब साँच्चै नै स्कुलिङ जुन पठन पाठन सुरु गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने, एक ठाउँमा स्टेबल भएर बस्न सक्ने, साथीहरूसित इन्टरेक्ट गर्न सक्ने, नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ. त्यो कामबाट वञ्चित गराउन पाइँदै पाइँदैन.
1: त्यसको लागि पालिकाले चाहिँ के गर्ने,
0: पालिकाको मेन हातै पालिकाको छ होइन, पालिकाको सपोर्ट बिना, स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन.
1: जस्तो कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन, क्षेत्र त्यस्तै छ अवस्था होइन, यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने,
0: यही रोल खेल्ने हो. एक नम्बरमा यो जरुरी छ, प्रायोरिटाइज गर्नु पर्यो नि त. त्यसैले यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि यो कुरा, ए तिमीले गर न, ए तिमीले गर न भनेर हुँदैन. यो अवस्थामा उसले नै भित्रबाट फिल गर्नुपर्छ कि यी त मेरै भविष्यका ऊ हुन् नि त, मेरै देशका कर्णधार हुन् नि त, त्यसले गर्दा यिनीहरूलाई मैले स्वस्थ बनाउनु पर्छ भन्ने त्यो रियलाइजेसन हुनुपर्छ र आफै आउनुपर्छ. अथवा आएन भने त्यो काउन्सिलिङ गरेर, काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनुपर्छ.
1: चाहिँ थुप्रै मनोसामाजिक परामर्शकर्ताहरू चाहिँ उत्पादन पनि भएका छन् तर बेरोजगार छन् होइन, यो बेला चाहिँ उहाँहरूलाई कसरी प्रयोगमा ल्याउने.
0: अब पहिला एउटा निकाल्नै पर्यो.

0: गभर्नमेन्टले सम्पर्क गर भनेर सम्पर्क गर्ने एउटा स्थान बनाउनु पर्यो, अनि त्यसमा विज्ञहरू राखेर उनीहरूको जिम्मेवारी के हो के गर्ने भनेर उनीहरूलाई सर्ट ट्रेनिङ विज्ञहरूले त्यो प्रोटोकल्स गाइडलाइन्स तयार गर्नु पर्यो उनीहरूको हातमा दिएर है उनीहरूलाई सामान्य प्रशिक्षण एउटा ओरिएन्टेसन विज्ञहरूले त तुरन्तै बुझ्छ कसरी गर्ने भनेर होइन गरेर उनीहरूलाई फिल्डमा पठाउनु जरुरी छ है त्यो गभर्मेन्टको जिम्मेवारीको काम हो। त्यहाँ गएपछि स्थानीयले उनीहरूलाई सपोर्ट गर्नुपर्छ, त्यहाँको स्थानीयले सपोर्ट गरेन भने उनीहरूले काम गर्न सक्दैनन् इफेक्टिभली काम गर्न सक्दैनन्। जुन अघि हामीले फर्स्ट एड भने चाहिँ यही मनोपरामर्शकर्ता हो, छ महिनाको ट्रेनिङ लिएका हुन्छन् अनि उनीहरूले फर्स्ट एडको काउन्सिलिङ गर्न सक्छ, मजाले गर्न सक्छ। त्यो अर्थक्वेक जाँदाखेरि पनि हामीले हेर्नु सबै यो मनोपरामर्शकर्ताहरूलाई नै पठाएको हो। त्यो बेला त 14 जिल्ला भिक्टिम थियो, 14 जिल्लालाई चाहिँ हामीले पठाएको थियौँ, अहिले त्यो 5 जिल्ला हो।
1: अब सरकारले विशेष गरेर शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय सँगसँगै बाल बालिका महिला तथा बाल बालिका मन्त्रालय पनि होइन, यो तीनटै मन्त्रालयले चाहिँ समन्वय गरेर चाहिँ तत्काल गरिहाल्नु पर्ने काम चाहिँ सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ यतिखेर?
0: एक नम्बरमा मैले भनेको त्यो तीनटै मन्त्रालय पोजिटिभ हुनु पर्यो, तीनटै मन्त्रालय एक्टिभ रोल प्ले गर्नु पर्यो, जिम्मेवारी महसुस तीनटै मन्त्रालयले गर्नु पर्यो। अर्को भनेको तीनटै मन्त्रालयको कोअर्डिनेशनमा अब यो एउटा नोटिस निकालेर कोअर्डिनेसन गर्ने भेट्ने काम गरिहाल्नु पर्यो, अब लेट गर्नु हुँदैन, टु लेट हुन्छ, किनभने एउटा मान्छे मनोविक्षिप्त भएर सधैँ थियो तर उसमा डिप्रेसनको लक्षण आइसक्यो एङ्जाइटीको लक्षण आइसक्यो भने त्यो सक्ने काम नगरेर उसलाई चाहिँ औषधि खुवाउनु त लानु भएन नि त, त्यो स्टेजसम्म नजाओस् त्यसको निम्ति चाहिँ एकदमै इमर्जेन्सी प्लानहरू गरेर होइन यो तुरन्तै गर्न सकिन्छ, यो ठूलो कुरो छैन।
1: हजुर, अब जो आघातजन्य अवस्थामा छन् बाल बालिकाहरूका अभिभावक भनौँ शिक्षक शिक्षिका भनौँ, अभिभावक र शिक्षक शिक्षिकालाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
0: अब सबभन्दा ठूलो कुरो बच्चा तपाईँहरूको हो, बच्चालाई स्वस्थ बनाउने एक नम्बरको होइन जिम्मेवारी र त्यो प्रकृतिले दिएको जिम्मेवारी हो। तपाईँहरूलाई जति चिन्ता छ त्यति सायद अरूलाई कम हुन सक्छ, त्यही मात्रामा नहुन पनि सक्छ। त्यसले गर्दा एक नम्बरमा तपाईँहरू संयम हुनुहोस्, दुई नम्बरमा अलिकति आफ्नो आत्मबललाई बलियो बनाउनुहोस्, तीन नम्बरमा आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् होइन, अब जे भयो भयो सिद्धियो, अब म प्रेजेन्टदेखि म फेरि आफ्नो नर्मल लाइफ बाँच्ने कोसिस गर्छु है, आफ्नो त्यो लाइफ स्टाइललाई अलिकति चेन्ज गर्नुहोस्। चार नम्बरमा भनेको आफ्नो स्थानीय सरकारलाई पनि पहल गरेर शिक्षक यो सबैसित कुरा गरेर अब बाल बालिकाको विषयमा चाहिँ सोचौँ है भनेर त्यतातिर पनि अलिकति काम गर्न सुरु गर्नुहोस् होइन, भन्छ नि गचगचाउनुहोस् है, घसघस्याउनु पर्यो। अर्को भनेको आफू चाहिने के त भने बाल बालिका अगाडि एकदम हेल्दी स्वस्थ हुनुहोस्, बाल बालिकालाई एकदम माया सिक्योर अट्याचमेन्ट दिनुहोस् है, तपाईँ विचलित चाहिँ बिल्कुल बाल बालिका अगाडि नहुनुहोस्, त्यो स्थिति नदेखाउनुहोस्, र तपाईँले गर्न सक्ने पहिला जे जे गर्नुहुन्थ्यो आफ्नो केटाकेटीलाई त्यो निरन्तरता दिनुहोस्, त्यसमा कुनै पनि चेन्ज बिहेभियरमा चेन्ज अथवा आफूले गर्नुपर्ने जिम्मेवारीमा चेन्ज नल्याउनुहोस्।
1: हजुर, अब यही गर्दाखेरि चाहिँ हामीले भने जस्तो उहाँलाई गर्न साँच्चीकै कठिन एकदम परिस्थिति गाह्रो छ होइन, कठिन छ यो व्यवहारमा परिवर्तन ल्याउन, यति हुँदाहुँदै पनि बाल बालिकालाई चाहिँ असर नपरोस् भन्नको लागि उसलाई चाहिँ यो घटनासँग जुझ्नको लागि सामना गर्ने तरिकाहरू चाहिँ के सिकाउने केही उपायहरू हुन सक्छ?
0: उहाँहरूले त खासै त्यस्तो म त अब नर्मल प्यारेन्टिङ त हाम्रो पेरेन्ट्सहरूले जान्नुभएको छैन हेर्नुहोस्, म त त्यहाँसम्मको भन्दैन, यही काठमाडौँकै कुरा गर्छु, काठमाडौँमै नर्मल प्यारेन्टिङ कस्तो गर्नुपर्छ भन्ने कुरा कस्तो पढे लेखेको मान्छेहरूले पनि प्र्याक्टिसमा ल्याउनुहुन्न भने उहाँहरूले त अहिले प्यारेन्टिङ गर्न त जान्नु नै भएको छैन, त्यो पार्टमा म अहिले बोल्दै बोल्दिनँ,
1: के सुझाव दिनु पर्छ?
0: तर त्यही हो, आफूले गर्नुपर्ने कामलाई निरन्तरता दिनुहोस्, तर झर्किने फर्कने रिसाउने गाली गर्ने जाऊ त यस्तो त उस्तो गर्ने ब्लेम गर्ने के भएको छ र किन रोइरहेको, ऊ हेर यस्तो छ ऊ हेर यस्तो छ भनेर त्यो कम्पेयर गर्ने दाज्ने तुलना गर्ने प्रेसर दिने काम चाहिँ बिल्कुल गर्नु भएन
1: भने चाहिँ अलिकति हामीले यो बेला चाहिँ आफूलाई सम्हालेर बच्चाहरूलाई सकेसम्म माया दिएर उनीहरूले गर्न चाहेको कामलाई चाहिँ अलिकति सहज गराइने काम चाहिँ गर्न सक्यो भने पनि यो समयमा त्यति पनि धेरै ठूलो हुने भयो होइन. अब जस्तो यी विभिन्न कुराहरू गर्दा मलाई एकदम जोड्न मन लागेको जस्तो बच्चाहरू बाल बालिकाको तस्विरहरू राख्ने मिडिया होस् अथवा कुनै अहिले यो सामाजिक सञ्जालमा जोले पनि राख्ने गरेका छ उद्धार गरेको अथवा भनौँ उसको त्यो घरसँग जोडिएका फोटोहरू बाल बालिकाको कुनै न कुनै रूपमा फोटोहरू जुन आइरहेछ नि बाहिर यसले बाल बालिकालाई चाहिँ कस्तो खालको असर पर्छ जुन चाहिँ गर्नै हुँदैन थियो.
0: एकदमै कस्तो राम्रो क्वेसन. एकचोटि मैले यही टपिकमा बोलेको थिएँ सानसानो बाल बालिकाहरूलाई पनि टिकटक बनाएर राखेको छ होइन. यो बिल्कुल गलत हो. सामान्य त होइन गर्नुहुन्न भनिरहेको छु भने अब अहिले त हेर्नुहोस् डिजास्टरसित जोडिएर फोटोहरू राख्दा मैले त साँच्चै भन्नुहुन्छ आज 5 दिन भयो मैले न्युज युट्युब बन्द गरेँ हेर्दिनँ म. मलाई त असर गर्यो. म एउटा होइन 38 इयर्स कम्प्लिट गरिसकेको यो काउन्सिलिङको प्रोफेसनमा मलाई त त्यसले असर गर्यो. मलाई राति सपनामा त्यही कुरा आयो होइन. अनि त्यसले गर्दाखेरि ओ यो हुन्न किनभने यस्तोसित एक्सपोजर हुनु भनेको हाम्रो मस्तिष्कले त त्यसलाई खिचेर हामीसितै राख्छ नि त.
1: हजुर
0: त्यो राख्नु भनेको त मैले त त्यो ट्रमा त आफैले लिइराखेको छु कि मैले बोलाएर लिएको हो नि त भनेर मैले 5 दिन भयो म त न्युज यो युट्युब के पनि हेर्दिनँ है. अब यो राख्दिनाले के असर गर्यो त भन्दाखेरि अरू मान्छेलाई पनि त्यसले त एउटा विचलितता त बनाइहालेको छ. तर त्यही बच्चाले हेर्यो अथवा कसैले देखाइदियो
1: अथवा त्यो आघात जाने अवस्थामा भएका कसैले
0: हेर्यो भने त्योभन्दा ठुलो पीड़ा त झन् के झझलको आइरह झझलको आइरह फेरि आयो होइन गर्दाखेरि भोलि पर्सि हाम्रो मस्तिष्कबाट मेट्न पनि गाह्रो हुन्छ
1: भनेको मानसिक कडा प्रकृतिको रोग पनि ल्याउने
0: सक्छ. त्यही कारणले मान्छे स्किजोफ्रेनिया भएर कराउँदै नाङ्गै कुद्ने पनि हुन सक्छ हेर्नुहोस् किनभने यो हाम्रो मानसिक स्थिति त बडो कमजोर छ नि त होइन. सबैको एकनाश त छैन नि. जो कमजोर छ उसले त सहन सक्ने लिमिट नागेपछि त्यहाँ मानसिक स्थिति गुम्ने क्षण आउन सक्छ. यस्तो कामहरू बिल्कुल गर्नु
1: भनेपछि अब हामीले सुझाव दिनु पर्छ
0: इमेज बनाउने
1: आम व्यक्तिलाई
0: आफ्नो इमेज बनाउने आइडेन्टिटी सिक गर्ने होइन. यस्तो कामको लागि चाहिँ नि कसैलाई युज नगरौँ. कसैको व्यथालाई पीडालाई चाहिँ नि हतियार नबनाऊ. बिल्कुल
1: हस् म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु यस्तो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर होइन हामीलाई यो महत्वपूर्ण एकदमै गम्भीर विषयमा चाहिँ कुराकानी गर्न आइदिनु भएकोमा धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु.
0: थ्याङ्क यू सो मच. मेरो पनि आफ्नो अनुभवलाई सेयर गर्ने मौका दिनु. म फिल्डमा जान्न पाएँ नि टाढा बसेर भने पनि मेरो भोइस गयो. थ्याङ्क यू सो मच.
1: उहाँ हुनुहुन्थ्यो मनोविद प्राध्यापक डाक्टर गंगा पाठक. बाल बालिकामा मनोवैज्ञानिक असर पढ़ाईमा परेको प्रभाव र सामान्य जीवनमा फर्काउन संयुक्त पहलका बारेमा उहाँसँग गरिएको कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ. भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य र शिक्षासँग सम्बन्धित कुराकानी लिएर आउने नै छौ. प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ.
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ. डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य.
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ. शिविरबाट दिइने सेवाहरू सीबीसी सीआरपी युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083521137।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
11: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक, खोज र उद्धारसँगै पुनस्थापनाको काम चल्दै, प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द, तोइन खोलामा पहिरो रोकथामको काम चल्दै, पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा, पुटिनपछि जेलेन्स्कीसँग शान्तिवार्ता। र एनभीएलमा आज मधेश र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आज झुकाइनेछ, तर सार्वजनिक विदा हुने नरहेको सरकारले जनाएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्क दिइन्छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी प्रक्रिया पनि शुरू भएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्चेदेखि हाँको बेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उड़ान 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्रीका ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको थियो। यसैबीच भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाडा भगाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने विज्ञको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरल रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु रहेको छ। यस्तै अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य भन्दा पनि शुरूआती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहेको बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेष त बालबालिका वृद्ध वृद्धा गर्भवती तथा दीर्घरोगी भएका बिरामीलाई जोगाउनु पर्ने आवश्यकता छ। उहाँका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ। यस्तै बाढ़ी प्रभावित जिल्ला मध्यको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्य 5 ई कोलीको संक्रमण भेटिएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमालका केही ठाउँ तथा पहाड़का धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 झापामा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। गैराती देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो। लगातारको वर्षाका कारण नदी तथा खोला आसपासमा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नारायणगढ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमनमा आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभीरमा सड़क मरम्मतको काम भइरहेको समयको सदुपयोग गरे नारायणगढ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि छ। कार्यालयका अनुसार नारायणगढ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि बेलुकी 8 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे र 3:30 बजेदेखि 4 बजे र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समयमा गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ। सम्भावित पहिरो झर्न सक्ने भागलाई झारेर व्यवस्थापनको काम गर्न लागि हो। यस्तै पहिरोले क्षति पुर्याएपछि सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार अस्थिदेखि गगन्ने क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो। सड़क खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरी अस्ति शनिबार बिहानैदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सड़कमा थप क्षति पुगेको छ। यसमोट क्षेत्रमा ठूला ढुंगा र चट्टान खसेर सड़क अवरूद्ध भएको छ भने पिली क्षेत्रमा गेग्रान र माटो बगाउँदा सड़कको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। यसैबीच कालीकोटको नरहरीनाथ गाउँपालिका 4 र 5 सीमामा रहेको जाताडा खोलाको काठे पुलबाट खस्दा एकजना पुरूष बेपत्ता हुनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
13: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
14: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
13: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
14: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
13: सफाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
14: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
13: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा.
2: पैसामा छ शक्ति, पैसामा छ सहारा.
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म.
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने.
2: इतिहास गाथा र कथा, गाँठका कुरा.
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा.
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब थप खबरहरू. प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ. सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो. प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो. संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ. प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,391 जनाको उद्धार गरिएको छ. नेपाल चीन उत्तरी कोरला नाकाको लमानथाङ गाउँपालिका 4 नेछुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएका छन्. मुस्ताङ भन्सारका लागि 6 जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ. रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि 6 जना कर्मचारी काजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो. माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्. बाढ़ीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीले जनाएका छन्. विपदपछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नु परेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको छ. नेपाल वाटर एण्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग समेत गर्दै आएका छन्. अब विदेशको खबर. अमेरिकी प्रतिनिधि जारेट कुस्नर र स्टीभ विटकफले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग रूस युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्नुभएको छ. रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अस्ति शनिबार मस्कोमा भेटवार्ता गरेपछि अमेरिकी प्रतिनिधिहरू हिजो युक्रेनको राजधानी किएव पुग्नु भएको एएफपीले जनाएको छ. वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारीका साथै वार्ताकारका अन्य केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको खबरमा उल्लेख छ. कुस्नर र विटकफले अस्ति शनिबार रूसी राष्ट्रपति पुटिनसँग गरी रूस युक्रेन युद्धमा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेण्डा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको व्हाइट हाउसले जनाएको छ. भेटमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको र त्यस सम्बन्धी घोषणा आगामी हप्ताहरूमा गरिने खबरमा उल्लेख छ. अमेरिकी प्रतिनिधिहरूको भ्रमणलाई लक्षित गर्दै रूस र युक्रेनले 3 दिनसम्म एकअर्काको राजधानीमाथि आक्रमण नगर्ने प्रतिबद्धता समेत जनाएका छन्. अब खेल खबर. नेपाल भलिबल लीग एनभीएलमा आज पनि 2 वटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने आज दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ. यसअघि हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ. खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोड़ेको हो. हिजो भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ. लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख पुरस्कार पाउनेछ. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. भोटेको सिबाडीको पीड़ामा आज राष्ट्रिय शोक खोज र उद्धारसँगै पुनस्थापनाको काम चल्दै प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। आज कोशी बागमती गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। तुइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा। पुटिनपछि जेलेन्स्कीसँग शान्ति वार्ता। र एनफिएलमा आज मधेस र अन्नपूर्ण र सगरमाथा र कर्णालीले खेल्दै।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: the extreme energy drink.
1: Calm, go tension, start to some of the county. Stress, go dushman, never at Malagoni. Practice good you for you, Sital Talioni. Cool, cool, Malisley, Mitton Indra Leone. नवरत्न कूल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कूल, दिलाउँछ गर्मी, टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम. नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल, चिसो चिसो कूल कूल.
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
2: घर वरिपरि सफा राख्नुपर्छ. डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश.
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्दैछ. के गर्ने
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
6: लकी पिराग फोन नम्बर 9820293948, 9820293948.
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज.

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
4: नटिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840844631।
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही भदौ 27 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा

0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98480-21313।
1: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
3: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क माणिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24209।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल 5 दशक देखी।
1: एनएमबी द्वारा बचत खाता प्रदेश को प्रगति संग बचत को नाता।
2: रारा को निर्मल पानी जस्ते सोच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिंग इन्टरनेट बैंकिंग डेबिट कार्ड डिमाट र मेरो शेयर पनि।
1: प्रदेशको प्रगति सँग
4: कस्तो गर्मी बढेको। अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
8: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
9: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने भइसक्यो।
10: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
9: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
10: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
10: नटिपिराख, फोन नम्बर 9820293948, 9820293948।
11: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजे को छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङखस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
2: सूचना
4: यही भदौ 27 गते चौथो शनिबारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
7: रेडियो भेरी एफएम।

0: यही भदौ 27 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726।
5: रेडियो भेरी एफएम।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना: सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भई हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुट्टीमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
3: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ।

0: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: काम को टेंशन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिस लिएर छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: Radio Bini FM Radio Bini FM
4: Radio Bini FM 98.6 Rexy 2.7 MHz
5: Extreme Energy Drink Time Check अहिले ठीक 11 बजेको छ
6: Extreme Energy Drink Taste the difference Feel the energy

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध, यात्रुलाई शास्ति, विशेष गरी स्याउ व्यापारी मर्कामा भोटे कोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको ज्यान गएको पुष्टि, अझै 168 जना सम्पर्क विहीन र नेपाल भलिबल लीग एनबीएलमा आज पनि दुई खेल हुने, मधेस र अन्नपूर्ण तथा कर्णाली र सगरमाथा भिड्ने। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत जुम्ला कालीकोट दैलेख सड़क खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। कर्णाली राजमार्ग अवरूद्ध हुँदा यात्रुका साथै खास गरी स्याउ व्यापारीहरू मर्कामा परेका छन्। अहिले स्याउ व्यापार गर्ने मुख्य सिजन भएकाले यातायात अवरूद्ध हुँदा स्याउ बीचमा बिग्रने चिन्ता बढ़ेको उनीहरूले बताएका छन्। कालीकोट शुभकालीका एक गगन खोलामा लेदो सहितको ठूलो पहिरो खस्दा सुर्खेत जुम्ला सड़कको कालीकोट खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोका कारण सुर्खेत दैलेख कालीकोट हुँदै जुम्ला जाने तथा जुम्लाबाट सुर्खेततर्फ आउने दर्जनौ सवारी साधन बीच बाटोमै रोकिएपछि यात्रु अलपत्र परेका छन्। कतिपय यात्रु फिर्ता भएर दैलेखको राकम खिड्की जुम्ला गएर बसेका छन् भने जुम्ला कालीकोटबाट सुर्खेत नेपालगंज तर्फ गइरहेका यात्रु फिर्ता भएर हुम्ला बजारमा बास बसेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बाटो खुलाउने प्रयास भइरहे पनि ठूलो पहिरो आएका कारण धेरै समय लाग्ने बताउनु भएको छ। कर्णाली राजमार्ग कार्ने स्थानमा पनि पहिरो तथा सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रुले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न पनि प्रहरीले आग्रह गरेको छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको ज्यान गएको पुष्टि भएको छ भने अझै 168 जनाको अवस्था अज्ञात नै रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरले सल्यानको बाक्सो नगरपालिका 10 पीपल नेटाका 20 वर्षीय आयुष खड्का र हुम्लाको ताजाकोट गाउँपालिका 2 35 वर्षीय नवकुल शर्माको ज्यान गएको पुष्टि भएको बताउनु भएको छ। खड्काको चितवनको देवघाटमा 14 गते शव फेला परेको हो। वहाँ टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत हुनुहुन्थ्यो। यसै गरी रसुवाको भन्सार अधिकृतमा कार्यरत रहनुभएका शर्माको शव 15 गते गोर्खामा फेला परेको हो। शुरूमा कर्णाली प्रदेशका 248 जना नागरिक बाढ़ीबाट सम्पर्कविहीन रहेकोमा 78 जना भने सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ। रसुवाको भोटे कोशीमा आएको बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिन आज राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जनाएको छ। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र न्यूयोर्कमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। सार्वजनिक विदा भने आज नरहेको पनि सरकारले प्रष्ट पारेको छ। र नेपाल भलिबल लीग एनबीएलमा आज पनि दुई खेल हुँदैछन्। दिउँसो 4 बजेपछि हुने खेलमा मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स भिड्ने भएका छन्। लगातार दुई खेल हारेको मधेस पहिलो जीतको खोजीमा रहेको छ भने अन्नपूर्णले दुई खेलमा एक जीत र एक हार ब्योरेको छ। अगाडिको यात्रा कायमै राख्न दुवै टोलीलाई जीत अनिवार्य भएको छ। यसैगरी बेलुका 7 बजे शुरू हुने खेलमा कर्णाली शिवराज र सगरमाथा स्मार्स आमने सामने हुँदैछन्। उच्च लयमा रहेका दुवै टोलीले लगातार दोस्रो जीत दर्ता गरिसकेकाले अपराजित यात्रा कायम राख्ने प्रयासमा रहेका छन्। केडिया ग्रुपद्वारा आयोजित लीगमा 6 टोलीको सहभागिता रहेको छ। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख र उपविजेताले 12 लाख पुरस्कार प्राप्त गर्नेछन्। नेपाली भलिबल इतिहासमै यो नै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो। हवस् तारीलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो, दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृतसर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
4: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहा पानी नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुख भित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: यही भदौ 27 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।

0: California.
1: Extreme energy drink.
0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: सूचना
5: यही भदौ 27 गते चौथो शनिबारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693
7: रेडियो भेरी एफएम

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
3: एनएमबी रारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो सेयर पनि।
3: प्रदेशको प्रगति सँग।
1: सूचना,
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726। सूचना,
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत। कान जाँच शिविर हुने सम्बन्धी सूचना,
7: यही भदौ 27 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिराज सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
6: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083411045 र मोबाइल नम्बर 98550017645 र 98481313।
8: रेडियो भेरी एफएम

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य।

प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।

0: extreme energy drink.
1: फाइल्स र फिस्टुलाको चार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले चार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98489576।

0: मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वाज नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: रेडियो भेरी
2: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: नमस्कार, म रिदेरी माल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइयो। आज 40 जिल्लामा बाढ़ीको जोखिममुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी। अभिभावकलाई खर्च धान्न मुस्किल। र एनभीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागेको हो। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्ने सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउन तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्। अहिलेसम्म 1,355 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोन कुराकानी भएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढ़ीमा ज्यान गुमाएकाहरूप्रति संवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनु भएको राजसभाले जनाएको छ। सभापति लामिछानेले त्यस अवसरमा नेपाल सरकारको जारी खोजी उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभयो। साथै उहाँले विदेश मन्त्री रुबियोलाई हालै यहाँ आएको बाढ़ीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा र संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो। यसैबीच विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप आर्थिक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनु भएको राजसभाले जनाएको छ। आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, लमजुङ र कास्कीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने अनुमान छ। विशेष गरी सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ़ने सक्ने अनुमान छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना खोला, खहरे तथा नदीमा पानीको सतह 81 बढ़न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित भएर घर बस्न योग्य नभएका परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले कोठा भाड़ा बाबत प्रति परिवार 10,000 रूपियाँ उपलब्ध गराउने भएको छ। हिजो बसेको नगर कार्यपालिकाको 134 बैठकले बाढ़ी प्रभावितलाई होल्डिङ सेन्टरको बसाई छोट्याउँदै सुरक्षित ठाउँमा कोठा भाड़ामा लिएर बस्न प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ। यस्तै विदुर नगरपालिकाभित्र बाढ़ीपछि प्रभावित विद्यालयको पठन पाठन भदौ 24 गते पर्सीदेखि नियमित सञ्चालन गर्ने समेत निर्णय भएको छ। अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ प्राध्यापक आर्नोल्ड टिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भइरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनु भएको छ। उद्धार अभियानको नेतृत्व र प्राविधिक परामर्शमा व्यस्त अस्ट्रेलियाली भूगर्भविद तथा इन्जिनियर डिक्सले सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो। उद्धार कार्यमा आशा, अनुशासन, करूणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितावनले जनाएको छ। प्रशासनका अनुसार कृष्ण भीरमा सड़क मरमतको काम भइरहेका समयको सदुपयोग गर्दै नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि छ। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि 8:30 बजेसम्म 10:30 बजेदेखि 11 बजेसम्म दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म 3:30 बजेदेखि 4 बजेसम्म र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। पृथ्वी राजमार्गको कृष्ण भीर लगायत ठाउँमा सड़क भाँसिएर अवरूद्ध बनेपछि भरतपुर काठमाडौँ हवाई यात्रामा चाप बढ़ेको छ। यात्रुको चाप बढ़ेसँगै भरतपुरबाट उडान दोब्बर भन्दा बढ़ी गरिएका छन्। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएको थियो। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक 5 उडान हुँदै आएकामा सड़क असहज भनेसँगै संख्या बढ़ाएर 11 वटासम्म उडान भइरहेका छन्। दैनिक उडान आवश्यकता अनुसार 9 देखि 11 पुर्याइएको उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज घट्यो, चेपाङ समुदायले आज नुवागी अर्थात छोनाम पर्व मनाउँदै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424
3: सिंधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz त्यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइदै 40 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ 2400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो पनि सुनको भाव तोलामा 3,100 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 75 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,690 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चेपाङ समुदायले आज न्वागी अर्थात छोनाम पर्व मनाउँदैछन्। चेपाङ समुदायको बसोबास रहेका जिल्ला मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। चेपाङ समुदायले हरेक वर्ष भदौ 22 गते छोनाम पर्व मनाउने गर्छन्। अब विदेशको खबर। सिरियामा सन् 2026-27 को नयाँ शैक्षिक सत्र शुरू हुन लागेसँगै राजधानी दमास्कसका बजारमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड़ लागेको छ। लामो समयदेखि आर्थिक संकट र महँगीको सामना गरिरहेको सिरियामा आफ्ना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन अभिभावकहरूलाई भने निकै कठिन भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दमास्कसको स्टेशनरी सामग्रीको प्रमुख बजारमा भेटिएका स्थानीय बासिन्दाले शैक्षिक सामग्रीको मूल्य अत्यधिक बढ़ेको पनि गुनासो गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज पनि 2 खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ। यस्तै दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। हिजो कर्णाली लगातार दोस्रो जित निकालेको छ। खप्तड फाल्कन्सलाई 3-2 को सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोडेको छ। हिजै भएका खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 को सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइदै राष्ट्रिय झण्डा आज झुकाइयो। आज 40 जिल्लामा बाढ़ीको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी। अभिभावकलाई खर्च धान्न मुस्किल। रयन भेलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। सूचना,
2: यही भदौ 27 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
2: सूचना,
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।

0: extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दो छ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै तै काउजु क्या गर्न मन गर्दछौ मुख बित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
2: रेडियो भेरी एफएम

0: यही भदौ 27 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: सूचना
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
5: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9852090726। सम्पर्क फोन नम्बर 0385907026।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: कान जाँच शिविर हुने सम्बन्धी सूचना
9: यही भदौ 27 गते शनिबारका दिन
10: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
11: ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्ला छ। रेडियो सुन्दै गर्नुस्, अब बाँकी कथा अर्को।

0: कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
1: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, दिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
2: रेडियो भेरी एफएम

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: नमस्ते काका चिट्टिक्को परेर कता जान लाग्नु भयो
2: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
1: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
2: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
1: 198 198
3: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
4: एनएमबीबाट बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता
5: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
6: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिमाट र मेरो सेयर पनि
4: प्रदेशको प्रगतिसँग
7: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
8: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
9: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
1: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
9: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
9: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
9: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
10: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजे को छ
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: Radio.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तिनथान नजिकै रहेको छ नि।
0: हो,
6: त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
6: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
7: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाइरिया,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715।
11: रेडियो भेरी एफएम

0: मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania, extreme energy drink.
1: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: कान जाँच शिविर हुने सम्बन्धी सूचना
5: यही भदौ 27 गते शनिबारका दिन
1: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
1: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98-481-313।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
7: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ्यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: रेडियो भेरी एफएम

0: सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907226। सम्पर्क फोन नम्बर 083590726।
0: सूचना
3: यही भदौ 27 गते चौथो शनिवारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083590693।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: लटिपिराग फोन नम्बर 98209943 98209943।
6: रेडियो भेरी एफएम।

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न, तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: यही भदौ 27 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585।

0: the extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
6: यही भदौ 27 गते शनिबारका दिन
7: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
7: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू:
9: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
10: रेडियो भेरी एफएम।
9: इकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै

0: रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580551715।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछिमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाएर राष्ट्रिय झण्डा आधा झुकाइयो। 1355 जनाको मृत्यु पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायीले ढिलाइ गर्ने, कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध, प्रतिबन्ध उल्लंघन भएमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाइरहेको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यही भदौ 10 गतेको बाढ़ीका कारण अहिलेसम्म 1355 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै झण्डै 5000 मानिसहरू सम्पर्कविहीन छन्। यस्तै 6600 भन्दा बढ़ी घाइते भएकामा धेरैको उपचार भइरहेको छ। अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3200 भन्दा बढ़ी मानिसले आश्रय लिइरहेका छन्। आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले खोज तथा उद्धार र राहतको स्थितिबारे जानकारी लिनुभएको छ। उहाँले अहिले 3:30 बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। बाढ़ीपछिको खोजी अभियानमा सुरुङ तथा भग्नावशेषबाट जीवितै मानिस फेला पार्न थालेपछि उद्धार कर्मीहरूले थप उत्साहका साथ काम अघि बढ़ाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र शस्त्र प्रहरी गरी 21,400 भन्दा बढ़ी स्वेच्छाकर्मी परिचालन भएका छन्। नेपाली सेनाको नेतृत्वमा रूर सेवा गढी, त्रिशुली र चिलिमे जस्ता जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत पावर हाउसहरूमा थर्मल क्यामेरा र अत्याधुनिक उपकरण सहित खोजी तीव्र पारिएको छ। रसुवाको टिमुरेदेखि नलप्रासीको पश्चिमको नारायणी नदीसम्मै स्थलगत खोजी चलिरहेको छ। उद्धार कार्य अन्तर्गत सेनाको हेलिकप्टरबाट 1159 पटक उडान गरी अहिलेसम्म 13,300 भन्दा बढ़ीको उद्धार भएको छ। यस्तै फेला परेका शवहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने कामलाई पनि प्रहरीले अघि बढ़ाएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1-1 करोड़ र धादिङलाई 50 लाख रूपियाँ उपलब्ध गराइसकेको छ। प्रभावित 15 वटा पालिकाका लागि कुल 13 करोड़ 50 लाख रूपियाँ रकम विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै सो क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अरू ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै एउटै सुरक्षा निकाय र उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेको बताउँदै डाक्टर उप्रेतीले सामाजिक सञ्जालमा भ्रम नफैलाउन र फेक भिडियो शेयर नगर्न आग्रह गर्नुभयो। गलत भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकोले सचेत रहन उहाँको अपील छ। छिमेकी देशहरूसँग समन्वय गरेर आवश्यक सहयोग लिइरहेको र बेपत्ता व्यक्तिको सूचना आउन साथ खोजीको कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 वटा प्लान्ट भए पनि कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौँडा, वीरगंज, नवलप्रासी र धनुषा लगायतका ठाउँमा ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105.38 रूपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकेको यो बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल ऑयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजी औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। मध्य प्रदेश सरकारले असारे विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्नेछन्। यस वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रै योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरिएको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायीले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय बासिन्दाले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको समेत जकतोमा 105 सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ। अब विदेशको खबर। अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ। कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुड़का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ। कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात झण्डै 1,40,000 रूपियाँसम्म जरिमाना तिराउन सकिनेछ। तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो संवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ। यो कानून तीनवटा मध्यमार्गी दलहरूको रूढ़िवादी नेतृत्वको गठबन्धनले ल्याएको हो। उनीहरूका अनुसार यो कानून लैंगिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो। यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ। अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् 2020 प्राथमिक विद्यालयमा हेड स्कार्फमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो। अब खेल खबर। फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो। सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन्। इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ। गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए ता इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो। गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुननिर्वाचित हुने कुरा निश्चित मानिएको थियो, तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढ़ेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोटीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1,355 जनाको ज्यान गएको पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायले ढिलाइ गर्ने कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध, प्रतिबन्ध उल्लंघन भएमा अभिभावकहरूलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: California.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर जानुबोला जन्डिस हर्सा बाथ दमखोकी निकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98480 44631

0: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: यही भदौ 27 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहज जानकारी गराउँदछौ।
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
8: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
10: सूचना
11: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
10: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
11: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड, र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
12: रेडियो भेरी एफएम

0: Media Extreme Energy Drink.
1: एनएम बिगारा बचत खाता प्रदेश को प्रगति संग बचत को नाता
2: रारा को निर्मल पानी जस्ते सोच आफ्नो अमूल्य बचत आज खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिंग इंटरनेट बैंकिंग डेबिट कार्ड डिमैट र मेरो शेयर पनि
1: प्रदेश को प्रगति संग
4: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग दुई
5: शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ
4: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
6: कान जाँच शिविर हुने सम्बन्धी सूचना
7: यही भदौ 27 गते शनिबारका दिन
8: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ
6: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
8: थप जानकारीका लागि समराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313
9: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध, यात्रुलाई शास्ति, भोटे कसी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको ज्यान गएको पुष्टि, अझै 168 जना सम्पर्कविहीन, र नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुई खेल हुँदै अहिले केही बेरमा मधेस र अन्नपूर्ण भिड्ने, बेलुकी 7 बजे हुने खेलमा कर्णाली र सगरमाथा आम्ने सामने हुँदै। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत जुम्ला कालीकोट दैलेख खण्ड विभिन्न स्थानमा पहिरो जाँदा अवरूद्ध हुन पुगेको छ। कर्णाली राजमार्ग अवरूद्ध हुँदा यात्रुहरूले शास्ति खेप्नु परेका छन्। कालीकोटको शुभकालिका एक गगने खोलामा लेदो सहितको ठूलो पहिरो खस्दा सुर्खेत जुम्ला सड़कको कालीकोट खण्डमा 3 दिनदेखि गाड़ी चल्न सकेका छैनन्। पहिरोका कारण दैलेख सुर्खेत कालीकोट हुँदै जुम्ला जाने तथा जुम्लाबाट सुर्खेततर्फ आउने दर्जनौं सवारी साधन रोकिएका छन्। खास गरी स्याउ व्यापारीहरू बढ़ी मर्कामा परेको बताइएको छ। स्याउको व्यापार हुने सिजन चलिरहेका बेला स्याउ बोकेका सवारी साधन बीच बाटोमै रोकिँदा स्याउ सर्ने चिन्ता बढ़ेको उनीहरूले बताएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बाटो खुलाउने प्रयास जारी रहे पनि ठूलो पहिरो आएका कारण धेरै समय लाग्ने बताउनु भएको छ। कर्णाली राजमार्गका अन्य स्थानमा पनि पहिरो तथा सड़क अवरोध हुन सक्ने भएकाले यात्रुले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न पनि प्रहरीले आग्रह गरेको छ। उता सल्यानको लुहाम काभ्रादेखि कालीमाटी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क पनि पहिरोका कारण अवरूद्ध भएको छ। कालीमाटी गाउँपालिका एक स्थित ददलपुरे नजिक ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। सड़क माथिबाट निरन्तर ढुंगा माटो तथा पहिरो झरिरहेको हुँदा तत्काल सड़क खुलाउन कठिन भएको कालीमाटी गाउँपालिका एकका वडाध्यक्ष रविलाल बस्नेतले बताउनु भएको छ। पहिरो झर्ने क्रम नरोकिएकाले यात्रु र सवारी साधनलाई जोखिम मोलेर यो सड़कमा यात्रा नगर्न आग्रह गरिएको छ। पहिरोको जोखिमका कारण आज दिनभर नै यो सड़क खण्ड बन्द रहने जानकारी प्रहरीले दिएको छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण कर्णाली प्रदेशका दुईजनाको ज्यान गएको पुष्टि भएको छ भने अझै 168 जनाको अवस्था अज्ञात नै रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरले सल्यानको बाक्सो नगरपालिका 10 पिपल नेताका 20 वर्षीय आयुष खड्का र हुम्लाको ताजाकोट गाउँपालिका 2 का 35 वर्षीय नहकुल शर्माको ज्यान गएको पुष्टि भइसकेको र उहाँहरूको शव भेटिएर अन्तिम संस्कार पनि सम्पन्न भइसकेको बताउनु भएको छ। टिमुरे प्लान्ट क्वारेन्टाइनमा कार्यरत खड्काको चितवनमा 14 गते शव फेला परेको हो भने रसुवाको भन्सार अधिकृतका रूपमा रहनुभएका शर्माको शव 15 गते गोरखामा फेला परेको हो। शुरूमा कर्णाली प्रदेशका 248 जना नागरिक बाढ़ीमा परि सम्पर्कविहीन भएकोमा 78 जना भने सम्पर्कमा आइसकेको बताइएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज पनि 2 खेल हुँदैछन्। अहिले केही बेरमा शुरू हुने खेलमा मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स भिड्दैछन्। लगातार 2 खेल हारेको मधेस पहिलो जीतको खोजीमा छ भने अन्नपूर्ण 2 खेलमा 1 जीत र 1 हार बिहोरेको छ। यसै गरी बेलुका 7 बजे शुरू हुने खेलमा कर्णाली शिवराज र सगरमाथा स्मासर्स आमने सामने हुनेछन्। उच्च लयमा रहेका दुवै टोलीले लगातार 2 जीत दर्ता गरिसकेका छन्। केडिया ग्रुपद्वारा आयोजित प्रतियोगिता मा कुल 6 टोलीको सहभागिता रहेको छ। विजेताले 20 लाख र उपविजेताले 12 लाख रूपियाँ प्राप्त गर्नेछन्। यो नै नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक धेरै राशिको पुरस्कार राशिको प्रतियोगिता हो। हस्तालीलाई दिउँसो 4 बजेको फेरी हाइलाइट्स सक्यो। अहिले 5 बजेको फेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सूचना
2: यही भदौ 27 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045।
3: सूचना
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते NCRD रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
5: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू CBC, CRP, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726। सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।

0: सूचना सम्पूर्ण भारतीय भूपुसैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारिक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारिक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपु तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
1: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586054655।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
9: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिने बाइजना भया
4: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिला तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी एफएम।

0: हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: सूचना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
8: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्यधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
7: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
8: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
7: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
8: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
7: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
8: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न

0: me a...
1: extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजे को छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोरसों सबैलाई साँझ पाँच बजे भेरी हाइलाइट्स केशव ढकाल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा वर्षाका कारण कर्णाली राजमार्गका ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा यात्रुलाई शास्ति, बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजीका लागि बर्दियामा 55 जनाको डीएनए नमूना संकलन, जिल्लाका 76 जना सम्पर्क विहीन र नेपाल भलिबल लीग एनबीएलमा अहिले मधेस र अन्नपूर्ण भेट्दै आजै कर्णाली र सगरमाथा आमने सामने हुने। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत जुम्ला, कालीकोट, दैलेख खण्डका विभिन्न स्थानमा पहिरो जाँदा यात्रुहरू शास्ति खेप्न बाध्य भएका छन्। पहिरोले सड़क अवरूद्ध भएपछि यात्रुहरूले शास्ति पाएका छन्। राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका एक गगनै खोलामा लेदो सहितको ठूलो पहिरो खस्दा सुर्खेत जुम्ला खण्डको कालीकोट खण्डमा तीन दिनदेखि गाड़ी चल्न सकेका छैनन्। पहिरोका कारण सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला जाने तथा जुम्लाबाट सुर्खेततर्फ आउने दर्जनौं सवारी साधन रोकिन यात्रु अल्पत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बाटो खुलाउने प्रयास भइरहे पनि ठूलो पहिरो आएका कारण धेरै समय लाग्ने बताउनु भएको छ। कर्णाली राजमार्ग अन्तर्गत अन्य स्थानमा पनि पहिरो तथा सड़क अवरोध हुन सक्ने भएकाले यात्रुले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न पनि प्रहरीले आग्रह गरेको छ। उता सल्यानको लुहाम काभ्रादेखि कालीमाटी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क पनि पहिरोका कारण अवरूद्ध भएको छ। कालीमाटी गाउँपालिका एक स्थित दालपुरे नजिक ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। आज दिनभर नै सड़क बन्द रहने बताइएको छ। वडा अध्यक्ष रविलाल बस्नेतले पहिरोको जोखिमका कारण सड़क आज दिनभर नै बन्द रहने भन्दै आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ। प्रहरीले पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सड़क खुलाउने जनाएको छ। भोटे कोस्ती बाढ़ीपछि बेपत्ता भएका बर्दियाका 76 जनाको खोजीका लागि बर्दियामै 55 जनाको डीएनए परीक्षण गर्न रगतको नमूना संकलन गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा भौतारी रहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमूना दिएका हुन्। जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तलाई डीएनए परीक्षणका लागि नमूना दिन आह्वान गरे अनुसार सम्पर्कविहीनका आफन्तले रगतको नमूना दिएका जनाएको छ। बर्दियाका सम्पर्कविहीन 76 जना मध्ये बर्दियामा 75 जना, नेपाल प्रहरी अस्पतालमा 10 जना, बाँकेमा 3 जना तथा चितौन र रसुवामा पनि एक एक जनाको डीएनए परीक्षणका लागि नमूना संकलन भएको बताइएको छ। 4 जना सम्पर्कविहीनको हकमा सम्बन्धित परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ। डीएनए नमूना दिएपछि सम्पर्कविहीनका परिवारले आफ्ना आफन्त फेला पर्नेमा आशा जागेको बताएका छन्। बाराबर्दिया नगरपालिका एक जमुनियाका मानबहादुर थारूले डीएनए परीक्षणपछि आफ्ना छोरा भेटिनेमा आफू ढुक्क रहेको बताउनु भएको छ। र नेपाल भलिबल लीग एनबीएलमा अहिले मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स भिडिरहेका छन्। दुवै टोलीले एक एक सेट जितेपछि अहिले तेस्रो सेट चलिरहेको छ। लगातार दुई खेल हारेको मधेस पहिलो जीतको खोजीमा छ भने अन्नपूर्णले पनि दुई खेलमा एक खेल गुमाउँदा एक खेल जितेको छ। यसै गरी बेलुका 7 बजेपछि शुरू हुने खेलमा उपाधि दावेदारका रूपमा हेरिएका कर्णाली सिद्धार्थ र सगरमाथा स्मासर सामने सामने हुनेछन्। उच्च लयमा रहेका दुवै टोलीले लगातार दोस्रो जीत दर्ता गरिसकेकाले विजय यात्रा जारी राख्ने प्रयासमा रहेका छन्। केडीया ग्रुपद्वारा आयोजित लीगमा कुल 6 टोलीको सहभागिता रहेको छ। नेपाली पुरूष भलिबलमै पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख र उपविजेताले 12 लाख पुरस्कार पाउनेछन्। यो नै नेपाली भलिबल इतिहासमै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो। हवस् त अहिलेलाई साँझ 5 बजेको भेरी खबर सकियो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल दिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश:
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: ल टिपी राख फोन नम्बर 9820293948 9820293948।
6: सूचना:
7: यही भदौ 27 गते चौथो शनिबारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
9: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
10: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
11: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
10: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
11: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9585740719 र 9585151715। प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
12: यही भदौ 27 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
11: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
6: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98480-21313।
13: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिनेशै भाइजना भयो
14: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
13: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
14: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
15: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
16: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
17: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: यही भदौ 27 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585696।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नै दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: खुसीको खबर,
6: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्र नगर 6 सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
8: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
8: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
8: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
9: सेवा।
8: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
9: किन काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
8: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
9: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
10: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।

0: me a
1: extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907।
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
8: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै। जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
8: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालो बजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
9: नेवार समुदायका परम्परागत मुखुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुशी व्यक्त।
10: उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुशी लाग्यो, धेरै खुशी लाग्यो।
8: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
9: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
9: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
9: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511 62594 98510 54224।
0: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाएको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढ़ी आएको 13 दिनसम्ममा 1355 जनाको शव फेला परेको छ भने झण्डै 5,000 मानिसहरू सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलप्रासी पश्चिमसम्ममा मानिसहरूको खोजी चलिरहेको छ। रसुवामा भोटेकोशी भनिने नदी नुवाकोट पुगेपछि त्रिशुली र चितवन देवघाट भन्दा तल्लो भूभागमा नारायणी नदी भनेर चिनिन्छ। अहिले नेपाली सेना विभिन्न जलविद्युत आयोजनाका स्रोत तथा भूमिगत विद्युत गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरीले रसुवाको टिमुरेदेखि नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ। आज सिलिमे जलविद्युत आयोजनाको पावर हाउससम्म पुग्ने प्रयास भएको नेपाली सेनाले जनाएको छ। यो आयोजनाको भूमिगत पावर हाउसभित्र जाने सुरुङमा अहिलेसम्म 100 मिटर भन्दा अगाडि जान सकिएको छैन। रसुवागढ़ी जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटेको नेपाली सेनाले जनाएको छ। लाङथाङमा पेनिस्टक पाइप काटेर भित्रसम्म पुग्दा 2 जनाको शव भेटिएको छ। माथिल्लो त्रिशुली 1 मा धेरै सुरुङहरू रहेको कारण त्यसमा अहिलेसम्म नपुगेको ठाउँमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनाबाट बाढ़ीको 11 दिनमा एक सिनियर नागरिकको जीवित उद्धार गरेको थियो भने 2 शव निकालेको सेनाले जनाएको छ। त्यसभन्दा तल माथिल्लो त्रिशुली ए र माथिल्लो त्रिशुली बी को आयोजनामा सेना र शस्त्र प्रहरी दुवैको संयुक्त टोली खोजी र उद्धारमा खटिएको छ। त्रिशुली 3A को भूमिगत पावर हाउस क्षेत्रबाट बाढ़ीको 10 दिनमा 2 कर्मचारीको जीवित उद्धार भएको थियो। नेपाली सेनाले मानिसहरू जान नसकिने ठाउँमा ड्रोन प्रयोग गरेर पनि खोजी गरिरहेको जानकारी दिएको छ। सुरुङ संरचनामा मानिसहरू जीवितै रहने रहेको हुन सक्ने आशा अझै कायम रहेको सेनाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 84%, नुवाकोटमा 96% र धादिङमा 99% भन्दा धेरै घरधुरीमा विद्युत आपूर्ति भइसकेको जनाएको छ। अहिले बाढ़ीबाट विस्थापित भएका मानिसहरूलाई 39 होल्डिङ सेन्टरमा राखिएको छ।
9: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र नदेखाएर निरन्तर बढ़दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताउनुभयो। नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले हरेक पटक नेपाली नागरिकले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढ़ताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो। उहाँले बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो। उहाँले परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले अस्थायी आश्रय स्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।
15: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अन्य ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै तीनवटै सुरक्षा निकाय उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेका डाक्टर उप्रेतीको भनाई छ।
9: नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढ़ी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको पार्टी महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजना का सुरुङ तथा टनेलमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानाकर्षण गराएको बताउनुभयो।
15: यसैबीच भोटेकोशीमा आएको भीषण बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने भएको छ। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार तीनै तहका सरकारबीच कामको स्पष्ट बाँडफाँड गरी विस्थापितलाई सेल्टरमा राख्ने, खाद्यान्न उपलब्ध गराउने र पालिकाले गरेको खर्च प्रदेश सरकारले बिहोर्ने व्यवस्था मिलाएको बताउनुभयो। साथै प्रदेश सरकारले डीएनए परीक्षण र शव व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाढ़ीमा परि अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 सम्म आवासीय विद्यालयमा निशुल्क पढ़ाउने निर्णय गरेको छ। दार्जीलिङको कृष्णवीरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा ग्यास तथा खाद्यान्नको अभाव हुन थालेकाले भोलिदेखि कुलेखानी भीमफेदी र कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा संचालनमा ल्याउने तयारी भइरहेको पनि मुख्यमन्त्री थापाले बताउनुभयो।
9: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि कर छूटदेखि सहुलियतपूर्ण कर्जासम्मको पहिलो चरणको राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बाढ़ीबाट पूर्ण रूपमा क्षति भएका वा बगाएका व्यवसायिक गाड़ी, प्लान्ट, मेसिनरी र उपकरण नयाँ आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छूट दिइनेछ। साथै बाटैमा नष्ट भएका आयातित वस्तुको भन्सार महसुल आउँदो 6 महिनाभित्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीका लागि कर विवरण र कर दाखिला गर्ने म्याद 2083 साल कार्तिक 25 गतेसम्म थप गरिएको छ। प्रभावित व्यक्तिहरूलाई आर्थिक वर्ष 2082-83 को आयकरमा पूर्ण छूट दिइनेछ भने क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी तथा समायोजन प्रक्रियालाई सरल बनाइनेछ। वित्तीय क्षेत्रतर्फ प्रभावित व्यवसायीको बैंक कर्जाको सावा तथा ब्याज एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ।
15: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा 2082 सालको मदन पुरस्कार विजेता पुस्तक नेवार समुदायका परम्परागत मुकुन्डु नाचका लेखकसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
17: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
18: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
19: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
20: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
21: पैसामा छ शक्ति, पैसामा छ सहारा।
20: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
21: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
20: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
21: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
20: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
21: इतिहास, गाथा र कथा, गाँठका कुरा,
20: गाँठका कुरा।
21: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
15: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेको सीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील। विस्थापितको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने, प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि पहिलो चरणको राहत प्याकेज घोषणा लगायत खबर प्रस्तुत
9: गर्यौं। एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। सामको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढ़ी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीड़मा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाण्डु उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीड़मा सड़क अवरूद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौड़ा, वीरगंज, नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढ़ेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा थप 105 रूपियाँ 38 पैसा जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले बढ़ेको मूल्य तिर्न तयार हुँदा समेत सहज ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यका विभिन्न डिपोहरूमा बिहानैदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइचो देखिन थालेको छ। यता उपभोक्ता अधिकारवादी संघ संस्थाले भने बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढ़ाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन्।
15: मध्य प्रदेश सरकारले असारी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयले बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढ़ाउन बाटो खुलेको छ। प्रदेश अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार शुरूमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयहरूले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्न सक्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड़ रूपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढ़ेको भन्दै चालू आर्थिक वर्षको 41 अर्ब 13 करोड़ बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरेको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायहरूले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै छ। असारे विकासको संस्कार तोड्ने यो नीतिगत परीक्षण सफल भएमा मध्य प्रदेशको विकास प्रशासन र निर्माणको गुणस्तरमा ठूलो सुधार आउने अपेक्षा छ।
9: 2082 सालको मदन पुरस्कार विजेता वीणा जोशीले यो पुरस्कार एउटा कृति प्रति मात्र नभई नेवार संस्कृति प्रति सम्मान रहेको बताउनु भएको छ। मदन पुरस्कार गुठीको हिजोको बैठकले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकलाई दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनु भएको हो। पुरस्कार पाउँदा कस्तो अनुभव भयो भनेर साथी सम्झना महर्जनले लेखक वीणा जोशी राज भण्डारीलाई सोध्नु भएको छ।
22: पुरस्कार पाउनु भन्ने कुरा नराम्रो त हुँदै हुँदैन। मैले
10: पाउलाबाट एक्सपेक्ट पनि गरेको थिइनँ. नेवार समुदायको परम्परागत मकुण्डो नाचको बारेमा भन्दैमा मानिसले कहिले सिम्पली लिन्छ, तर मदन पुरस्कार गुठीले यसको गहराईलाई बुझेर मलाई दिन गर्नुभयो है उहाँहरूको लागि. मलाई भन्दा पनि उहाँहरूले नेवारी समाजको संस्कृतिलाई कलालाई बुझेर यो मलाई दिनुभयो पुरस्कार होइन, नेवार समुदायको संस्कृति कलालाई बुझेर दिएको पुरस्कार ठान्छु र उहाँलाई धेरै धेरै धन्यवाद.
1: 298 जनाले आवेदन दिनुभएको कसरी?
10: नेवार संस्कृतिलाई बुझ्ने मान्छे नेपालमा धेरै कम छ कि धेरै थोरै छ, तर उहाँले त्यो मेरो किताब पढेर लेखेको कुरालाई उहाँले बुझिदिनु भएकोले मलाई चाहिँ एकदम उहाँप्रति श्रद्धा छ. अब मैले व्यक्तिगत रूपमा पाएको कुरा त मलाई खुसी नलाग्ने कुरै छैन नि, तर उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो.
1: नेवार समुदायको परम्परागत मुकुण्डो नाचको बारेमा थियो यो पुस्तक होइन, वास्तवमा पुस्तकमा चाहिँ मुख्य कुरा चाहिँ के छ?
10: मुख्य कुरा त यसो भनौँ, मैले 18 खण्डमा लेखेको छु अनि सकेसम्म चाहिँ मैले मकुण्ड नाच कहाँ नेवारहरूले नाच्ने मकुण्ड नाचहरूलाई संकलन गरेको, त्यसमा सायद 40 भन्दा बढी छ होइन. अब एक एक किसिमको नाच पनि 3-4 ठाउँमा गर्दाखेरि एउटा खण्डमा राखेर अध्याय छुट्याएर लेखेको छु. सबभन्दा पहिला त हाम्रो यो मकुण्ड नाचको परम्परा कसरी हुन्छ के हुन्छ भन्ने बुझाउने कोसिस गरेको. मेरो यो 50-55 वर्षको उसमा कतिवटा नाचहरू बन्द पनि भइसकेको छ होइन, यस्तो नहोस् तर केही गरे भयो भने एज ए इतिहास भए पनि नेवारले नेपालीले चिनोस् जानुहोस् हामी कति प्राचीन थियौँ, हाम्रो संस्कृति कतिको सिभिलाइज थियो, हामी हाम्रो अमूर्त मूर्त कलाहरू के थियो भन्ने कुरा, अमूर्त कलासँग मूर्त कलाहरू के जोडी छ, कसरी यो एक दुसरालाई बचाइरहेछ भन्ने कुराहरूलाई पनि मैले बुझाउन खोजेको हो.
1: जुन यो संकलन र अभिलेखीकरण गर्न के चुनौती थियो यहाँलाई?
10: मेरो ग्रेजुएसन डान्समा मैले गरेको हो, क्लासिकल डान्स इन्डियाबाट, डिप्लोमा पाकिस्तानबाट गरेको हो. 26 सालदेखि मैले सुरु गरे हो, 26 साल 27 28 साल चाहिँ खुब लाग्यो. अनि त्यसपछि बिहा भएपछि अब यो बिहाको जिम्मेदारी आयो होइन, अब 2-3 वर्ष मैले बाहिर पनि बसिनु पर्यो, ग्याप पनि धेरै भयो, कहीँ नाच भयो भने जानुपर्ने, घरमा कहिले कहिले दुध खाने छोरीलाई छोरेर पनि मैले रातभरि नाचेर जानुपर्ने हुन्थ्यो. त्यो ठिकै छ, त्यो मेरो इच्छा हो नि त.
15: उहाँहुन्थ्यो लेखक बिना जोशी भण्डारी. उहाँको कृति नेवार समुदायका परम्परागत मुकुण्डो नाचले 2082 सालको मदन पुरस्कार पाउने भएको छ. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
22: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
22: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 98 4 80 44 6 31.
23: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

0: जनता केबल पाँच दशक देखि
1: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
2: यही भदौ 27 गते शनिबारका दिन
3: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
3: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98480-21313।
4: आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3,46 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 92,98,000 कित्ता शेयर 3,83 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: वर्षायाम सकिसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एकएपका अनुसार भदौ महिनामा मात्र 614 पर्यटक र यस मार्गमा प्रवेश गरेका छन्। पछिल्लो दुई हप्ता यता विशेष गरी मनासुली हिमाल आरोहण र पदमार्गका लागि पुग्ने पर्यटकको संख्या बढ़ेको छ। पर्यटकको आगमन बढ़ेसँगै लमजुङ र मनाङका होटल तथा पर्यटन व्यवसाय उत्साहित बनेका छन्। यद्यपि मुख्य याम शुरू हुनु अघि नै पदमार्गको बाटो घाटो मर्मत तथा सुधार गर्नुपर्नेमा स्थानीय व्यवसायीको जोड़ छ।
4: काठमाण्डुको भद्रकालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह शुरू भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो। उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एक हप्ता चल्ने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैंचाबाट ल्याएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन्।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक हप्ताको समय सीमा दिनुभएको छ। मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो। सिमरा र वीरगंज क्षेत्रका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित भएको छ। यसबाट 12 को सिमरा माउली तथा वर्षाको सिर्सिया ताजपुर राम गढ़वा रामवन अशोक वाटिका र विन्ध्यवासिनी लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीले उद्योगीहरूलाई यो विषयमा केवल औपचारिक बैठकको रूपमा मात्र लिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो।
4: जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीयवासीले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको समय जगत्तमा 105 सदस्यीय संघर्ष समिति गठन गरेको छ। अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्धन र हात्ती संरक्षणको नाममा मानव बसोबास र कृषि भूमि मास्न नहुने बताउनु भएको छ। हरेक वर्ष भारतबाट हुलमा आउने जंगली हात्तीले झापादेखि कोशी टप्पूसम्म ठूलो जनधनको क्षति गर्दै आएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा कुकुरको तीव्र सुंग्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने नयाँ विधि विकास भइरहेको छ। बेंगलुरूमा रहेको स्टार्टअप डोग्नोसिसले 15 विशेष तालिम प्राप्त कुकुरको गन्ध प्रतिको प्रतिक्रियालाई एआई मार्फत विश्लेषण गर्ने प्रविधि अघि बढ़ाएको हो। यो प्रक्रियामा बिरामीले झण्डै 10 मिनट कपासको मास्कमा सास फेर्नुपर्छ। पछि प्रयोगशालामा सेन्सरयुक्त उपकरण लगाएका कुकुरले यो नमूना सुक्दा उनीहरूको मस्तिष्क गतिविधि, श्वास प्रश्वास र शरीरको भाषालाई एआईले विश्लेषण गर्छ। यस क्रममा बिरामी र कुकुर बीच प्रत्यक्ष सम्पर्क भने हुँदैन। कर्नाटकका 6 अस्पतालमा 1500 भन्दा बढ़ी सहभागीमा गरेको अध्ययन अनुसार 7 प्रमुख प्रकारका क्यान्सर पहिचानमा यो विधिले 90% भन्दा बढ़ी शुद्धता दिएको छ। यो अनुसन्धान जर्नल अफ क्लिनिक अन्कोलोजीमा समेत प्रकाशित भइसकेको छ। मानिसको तुलनामा कुकुरको सुन्ने क्षमता अधिक हुने भएकाले रोगका कारण शरीरबाट निस्कने सूक्ष्म रसायन र गन्ध उनीहरूले सजिलै पहिचान गर्न सक्छन्। कम्पनीका अनुसार कुकुरहरूलाई सकारात्मक प्रोत्साहन मार्फत तालिम दिइन्छ र उनीहरूबाट दैनिक 30-45 मिनट मात्र काम लिइन्छ। प्रारम्भिक नतिजा आशाजनक रहे पनि थप ठूलो स्तरको अध्ययन र चिकित्सकीय पुष्टि आवश्यक रहेको स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले बताएका छन्। डायग्नोसिसले भने आउँदो वर्षसम्ममा यो सहज र कम खर्चिलो परीक्षण विधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टीभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रूपियाँमा नेट टीभीले ओटीटी अधिकार पाएको हो। यस्तै नेपालभरका लागि टेलिभिजन प्रसारण अधिकार 14,64,00,000 रूपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रारीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रूपियाँमा ई सेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ।
5: नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा केही बेर अघि सकिएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्नाट्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
4: र युरोपेली फुटबलको नियामक निकाय यूईएफएले नेपालमा भदौ 10 गते गएको बाढ़ीका पीड़ितप्रति ऐक्यबद्धता जनाएको छ। यूईएफएले यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। त्यस क्रममा नेपाल तिमी एक्लै छैनौ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। यूईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपालीप्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मेड्रिड लगायतले पनि खेल अघि नेपालका बाढ़ी पीड़ितको सम्झनामा मौन धारण गरेका थिए।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
5: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालोबजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
4: नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुशी व्यक्त।
5: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
4: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टीभीले पायो। नेपालका बाढ़ी पीड़ित प्रति यूईएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध, यात्रुहरूलाई शास्ति।
1: बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजीका लागि बर्दियामा 55 जनाको डीएनए नमूना संकलन, जिल्लाका 76 जना सम्पर्कविहीन।
0: बाँकेको नेपालगंज स्थित जमुनाहा नाकाबाट गत आर्थिक वर्षमा 464 जना नेपाली नागरिकलाई उद्धार।
1: र नेपाल क्रिकेट संज्ञानले नेपाल प्रिमियर लीग एनपीएलको मीडिया तथा टिकटिङ राइट्स बिक्री गर्यो, 33.5 करोड़ भन्दा बढ़ीमा रकम पायो।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, हाम्रोपात्रो.com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत जुम्ला कालीकोट दैलेख र सड़क खण्डमा विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरूद्ध भएको छ। राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका एक गगने खोलामा लेदो सहितको ठूलो पहिरो खस्दा सुर्खेत जुम्ला सड़कको कालीकोट खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोको कारण सुर्खेत दैलेख कालीकोट हुँदै जुम्ला जाने तथा जुम्लाबाट सुर्खेततर्फ आउने दर्जन सवारी साधन बीच बाटोमै रोकिएपछि यात्रु अल्पत्र परेका छन्। कतिपय यात्रु फिर्ता भएर दैलेखको राकम खिड्की जुम्ला गएर बसेका छन् भने जुम्ला कालीकोटबाट सुर्खेत नेपालगंजतर्फ गइरहेका यात्रु फिर्ता भएर हुल्मा बजारमा बास बसेका। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बाटो खुलाउने प्रयास भइरहेको भए पनि ठूलो पहिरो गएका कारण धेरै समय लाग्ने बताउनु भएको छ। कर्णाली राजमार्गका अन्य स्थानमा पनि पहिरो तथा सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रुले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले प्रतिकूल मौसम र सड़कको अवस्थालाई दृष्टिगत गर्दै यात्रा गर्नु अघि राजमार्गको अवस्था पूर्ण रूपमा जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। यसैबीच कर्णाली करिडोरको सिमकोट हिल सार र सिमकोट कबाडी सड़क खण्डमा यता सेवा अवरूद्ध भएको छ।
0: सल्यानको लुहाममा काभ्रादेखि कालीमाटी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क खण्ड पनि पहिरोका कारण अवरूद्ध भएको छ। कालीमाटी गाउँपालिका एक स्थित दलपुरे नजिक ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। सड़कको माथिबाट निरन्तर ढुङ्गा माटो तथा पहिरो झरिरहेको हुँदा तत्काल सड़क खुलाउन कठिन भएको कालीमाटी गाउँपालिका एकका वडाध्यक्ष रविलाल बस्नेतले जानकारी दिनुभयो। पहिरो झर्ने क्रम नरोकिएकाले यात्रु तथा सवारी साधनलाई जोखिम मोलेर यो सड़क खण्डमा यात्रा नगर्न आग्रह गरिएको छ। वडाध्यक्ष बस्नेतका अनुसार सड़कको माथि अप्ठ्यारो भूगोलबाट पहिरो खसिरहेकाले डोजर लगाएर पहिरो पन्छाउने अवस्था छैन। पहिरोको जोखिमका कारण आज दिनभर यो सड़क खण्ड बन्द रहेको पनि वडा कार्यालयले पहिरो झर्ने क्रम रोकिएपछि मात्र सड़क खुलाउने प्रयास गरिने बताएको छ। पहिरो पन्छाउन डोजर प्रयोग गर्दा समेत माथिबाट खस्ने ढुङ्गा तथा माटोका कारण थप जोखिम हुन सक्ने भएकाले अवस्था सामान्य भएपछि मात्र सड़क खुलाउने तयारी गरिएको हो।
1: जाजोकोटमा 4 झोलुङ्गे पुल निर्माण गरिएको छ। शिवालय गाउँपालिका, छेडागार नगरपालिका, बारेकोट गाउँपालिका, नलगार नगरपालिका मा विभिन्न खोला तथा नदीमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले निर्माण गरिएको हो। भौगोलिक विकर्ता दुर्गम गाउँ बस्तीका जनतालाई खोला नदी तथा तरेर एउटा गाउँबाट अर्को गाउँ आउजाउ गर्न समस्या भएपछि प्रदेश सरकारले पुल निर्माण गरेको हो। शिवालय गाउँपालिका 9 र छेडागार नगरपालिका 1 जोड्ने साझ खेत झुलुङ्गे पुल, छेडागार नगरपालिका 1 र 3 पिपल तडा र नलगार नगरपालिका 11 पुदुतालमा तालता तथा नलगाड नगरपालिका 13 रूकुम पश्चिम र 8 बिस्कुट नगरपालिका 6 काँडाघारी जोड्ने झोलिङ्गे पुल निर्माण भएका छन्। पूर्वाधार विकास कार्यालयका प्रमुख भूपेन्द्र जैशीले विभिन्न उपभोक्ता समिति तथा ठेकेदारसँगको समन्वय सम्झौता अनुसार 4 पुल निर्माण सम्पन्न भई संचालनमा आइसकेको बताउनुभयो। छेडागाड नगरपालिका 1 गणेश प्रसाद जैशीले पुल निर्माण भएपछि स्थानीयलाई खोला वारपार गर्न निकै सहज भएको बताउनु भएको छ।
0: नेपाल भारत सीमा नाका स्थित बाँकेको नेपालगंज स्थित जमुनाहा नाकाबाट गत आर्थिक वर्षमा 464 जना नेपाली नागरिकलाई उद्धार गरिएको छ। मानव बेचबिखन विरूद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगंजले जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका 464 जनालाई सीमा नाकाबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको जनाएको छ। माइती नेपालगंजका संयोजक केशव कोइरालाले उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक परामर्श पश्चात सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको बताउनु भएको छ। आर्थिक प्रलोभन, चेतनाको कमी, घरैसी समस्या र प्रविधिको सन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ़दो रहेको उहाँको भनाइ छ। खुल्ला सीमा विपन्नता र चेतनाको अभावका बीच गैर सरकारी संस्था र प्रहरी प्रशासनको निगरानीले धेरैको जीवन जोगिए पनि हराइरहेका सयौं नागरिकको खोजी र पुनस्थापना अझै चुनौतीको रूपमा रहेको उहाँको भनाइ छ। सीमा नाकाको सतर्कताका बावजूद विभिन्न प्रलोभन, सामाजिक सञ्जालको दुरूपयोग र गलत सूचनाका कारण भारत पुर्याइएर श्रम तथा यौन शोषणमा परेका 10 जनालाई यसै अवधिमा उद्धार गरी स्वदेश फर्काइएको छ। माइती नेपालले भारतीय प्रहरी दूतावास र स्थानीय गैर सरकारी संस्थाहरूसँगको समन्वयमा भारतका विभिन्न शहर र कोठीहरूबाट उनीहरूको उद्धार गरेको संयोजक कोइरालाले बताउनुभयो। हराएका आफन्तहरूको खोजतलास र उद्धारका लागि माइती नेपाल नेपालगंजको कार्यालयमा गत आर्थिक वर्षमा कुल 1018 निवेदन परेकोमा 568 जना फेला परेका छन् भने अझै 450 जनाको स्थिति अज्ञात रहेको कोइरालाले बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: सूचना, सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते, तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीख सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीख दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा 1 महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: सूचना
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते
9: तथा 7 र 8 गते
5: यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
5: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726। सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
9: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
5: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
9: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
10: रेडियो भेरी एफएम

0: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। त्यसैले हामीले वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध, यात्रुलाई शास्ति, बाँकेको नेपालगंज स्थित जमुना नाकाबाट एक वर्षमा 464 जना नेपाली नागरिकको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। भोटेकोशी बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघले 3,03,333 रूपियाँ सहयोग गरेको छ। संघले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपदको समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संघले सहयोग रकम उपलब्ध गराएको जनाएको छ। संघका अनुसार सहयोग रकम मध्ये बजारमा रहेका व्यवसायबाट 1,11,570 रूपियाँ, संघका पदाधिकारी तथा कार्य समितिबाट 1,75,760 रूपियाँ र वस्तुगत समितिबाट 16,300 रूपियाँ संकलन भएको हो। संघका अध्यक्ष हर्ष विक्रम खड्काले बाढ़ी पीड़ितले ठूलो जनधनको क्षति हुनुका साथै सड़क, पुल, घर तथा अन्य भौतिक संरचनामा पहिरो र बाढ़ीले क्षति पुर्याएको भन्दै पीड़ितको राहत र पुननिर्माणमा थोरै भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो। अध्यक्ष खड्काले राहत सहयोगलाई रकममै सीमित नराखी आगामी दिनमा बाढ़ी पहिरो प्रभावित नागरिकका लागि लत्ता कपड़ा, खाद्यान्न लगायतका आवश्यक राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले विपदको समयमा पीड़ित नागरिकको साथमा उभिनु निजी क्षेत्रको सामाजिक दायित्व भएको बताउनुभयो। यस्तै केही व्यवसायले संघको पहल भन्दा अघि नै व्यक्तिगत रूपमा प्रधानमन्त्री दैवीको प्रकोप उद्धार कोषमा रकम सहयोग जम्मा गरिसकेको पनि संघले जनाएको छ।
0: भोटेकोशी बाढ़ीपछि बेपत्ता भएका बर्दियाका 76 जनाको खोजीका लागि बर्दियामा 55 जनाको डीएनए परीक्षण गर्न रगतको नमूना संकलन गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तहरूको खोजीमा भौतारिरहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमूना दिएका हुन्। जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षणका लागि नमूना दिन आह्वान गरे अनुसार सम्पर्कविहीनका आफन्तले रगतको नमूना दिएका हुन्। बर्दियाका सम्पर्कविहीन 76 जना मध्ये बर्दियामा 55 जना, नेपाल प्रहरी अस्पतालमा 10 जना, बाँकेमा 3 जना तथा चितवन र रसुवामा 1-1 जनाको डीएनए परीक्षणका लागि नमूना संकलन भएको छ। 4 जना सम्पर्कविहीनको हकमा सम्बन्धित परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनुभयो। 2 जना बालबालिका बाबुआमा सहित विपत्ता रहेकाले उनीहरूका लागि एउटै नमूनाले काम गर्ने उहाँको भनाइ छ। डीएनए नमूना दिएपछि सम्पर्कविहीनका परिवारले आफ्ना आफन्त फेला पर्नेमा आशा जागेको बताएका छन्। बारबर्दिया नगरपालिका एक जमुनियाका मानबहादुर थारूले डीएनए परीक्षणपछि आफ्नो छोरा भेटिनेमा आफू ढुक्क रहेको बताउनु भएको छ।
1: रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइएको छ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाइएको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारजनप्रति राज्यको एकबद्धता प्रकट गर्न सरकारले देशैभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रिय शोकमा देशैभर सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रिय शोकमा आजको दिनमा मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको रूपमा दिनमा समेत लिएको छ। राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्। खोजी तथा उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ। उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापन लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। अहिले पनि 3,000 भन्दा धेरै नागरिकहरू होल्डिङ सेन्टरमा रहेका छन्। उद्धार राहतसँगै पुनस्थापना र पुननिर्माणको काम पनि शुरू भएको सरकारले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।
1: जनता के पनि शुरू भएको सरकारले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: सूचना
5: यही भदौ 27 गते चौथो शनिबारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693
5: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
7: यही भदौ 27 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ
5: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
6: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98481-313

0: Bunia. Extreme energy drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: रेडियो भेरी एफएम

0: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका पूर्वाधार विकासतर्फका 116 योजना सम्पन्न गरेको छ। सम्पन्न योजना मध्ये अधिकांश सड़क निर्माण तथा स्तर उन्नतिसँग सम्बन्धित छन्। सड़क पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा 3 ठूला पुल समेत निर्माण सम्पन्न भएका छन्। उहाँले नेपालगंज विशाल चोक हुँदै जानकी गाउँपालिका जाने सड़क अन्तर्गत चल्तुवास्ती किरण नाला पुल खजुराको सिमलघारी गिजरा उडरापुर सड़क अन्तर्गत जेठी नाला पुल र राप्तीसुनारी नौको अर्गानिक टोलदेखि तल्लो खैरिनी जोड़ने सड़क अन्तर्गत गेरुवा खोला पुल निर्माण सम्पन्न भएको बताउनु भएको छ।
1: उत्पादन र रोजगारी सृजनालाई मुख्य आधार बनाउँदै सुदूरपश्चिम प्रदेश सरकारका सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले आज धनगढ़ीमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। साझा कार्यक्रममा कृषि उद्योग पर्यटन र पूर्वाधारलाई केन्द्रमा राखिएको छ। स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनको ब्राण्डिङ र बजारीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै प्रदेशमा उत्पादित सामग्री सार्वजनिक क्षेत्रमा प्रयोग गर्न अनिवार्य गरिने पनि कार्यक्रममा जनाइएको छ।
0: गैरातीदेखि अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ। लगातारको अविरल वर्षापछि सड़क र विद्युत अवरूद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो। पहिरोले रातिदेखि जिल्लाभर विद्युत र सदरमुका मारतडी जोड्ने साफी मारतडी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। लगातारको वर्षाका कारण बढ़ीमालिका नगरपालिका नौ स्थित कारागार मोड़ विनोद स्मृति प्रतीक्षालय सेलागाड सुवाकाद लगायतका स्थानमा सड़क माथिबाट ठूलो पहिरो खसेपछि सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुई दिनदेखि सड़क अवरूद्ध हुँदा सदरमुका मारतडीबाट आवाजावत गर्ने लामो तथा छोटो दूरीका सवारी साधन रोकिएपछि यातायात ठप्प भएको छ।
1: कैलाली लगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी 3 दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अत्तरियाले जनाएको छ। कार्यालयका प्रमुख इन्जिनियर संजय कुमार शाहले पूर्वानुमान अनुसार आजदेखि 24 गतेसम्म हिमाली पहाड़ र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहने बताउनुभयो। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज भने पहाड़ी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले त्यही अनुसार आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
0: भेरी खबरमा अब खेल खबर। नेपाल क्रिकेट संज्ञानले नेपाल प्रिमियर लीग एनपीएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड़ भन्दा बढ़ीमा बिक्री गरेको छ। एनपीएल 3 का लागि ओटीटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। वर्ल्ड वाइड ओटीटी अधिकार नेट टीवी प्रालीले पाएको छ। उसले 18 करोड़ 40 लाख रूपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क पहिले 14 करोड़ 46 लाख रूपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने इसुआ लिमिटेडले 85 लाख रूपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ।
1: र नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण सुपर स्पाइकर्सलाई लगातार दोस्रो जित निकालेको छ। अन्नपूर्णले आफ्नो तेस्रो खेलमा मधेस वार्डियर्सलाई 3-1 सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। पहिलो सेट जितेको अन्नपूर्णले तेस्रो सेट गुमाए पनि तेस्रो र चौथो सेट जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो। पहिलो खेलमा प्रणाली शिवराजसँग पराजित भएको अन्नपूर्ण दोस्रो खेलमा काठमाडौँ रोयर्सलाई हराएको छ। यता मधेस पनि लगातार तेस्रो हारसँगै उपाधिबाटै बाहिरिएको छ। प्रतियोगितामा अहिले केही बेरमै कर्णाली शिवराज र सगरमाथा स्मार्स बीच प्रतियोगितामा खेल हुँदैछ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध यात्रुलाई शास्ति।
0: बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजीका लागि बर्दियामा 55 जनाको डीएनए नमूना संकलन। जिल्लाका 76 जना सम्पर्कविहीन।
1: बाँकेको नेपालगंज स्थित जमुना नाकाबाट 1 वर्षमा 464 जना नेपाली नागरिकको उद्धार।
0: र एनपीएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड़ भन्दा बढ़ीमा बिक्री। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: यही भदौ 27 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98580506696।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405519 र 98580517115।
8: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
9: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
8: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
9: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
8: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
9: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
8: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
11: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इन्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
10: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
11: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
12: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने भइसक्यो।
13: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
12: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
13: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
12: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
13: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
12: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
13: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
12: हो, त्यही गएर
13: सुरजन रोकाईलाई भेट।
12: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
13: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
14: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
15: रेडियो भेरी एफएम।

0: the
1: extreme energy drink.
0: काम को टेंशन छाती तो मत हकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना
4: यही भदौ 27 गते चौथो शनिवारको दिन
3: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
6: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
6: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
6: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
7: रेडियो भेरी एफएम

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: NMB रार बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
6: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष NMB रारा बचत खाता।
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
5: प्रदेशको प्रगतिसँग
8: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
9: यही भदौ 27 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
8: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
10: रेडियो भेरी FM 98.6 2.7 MHz।
11: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै हराएकाहरूको भने खोजी तीव्र। सुरुङभित्र 121 जना फँसेको सेनाको भनाई, बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।
12: तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टीमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
11: सप्तकोशीमा पानीको बहाव बढ़ेपछि कोशी बारेजमा रातो बत्ती, कृष्णभीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट। नागढुङ्गा मुङलिङ सड़क खण्ड खुलाउन 9 ठूला मेसिनबाट काम तीव्र।
13: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्।
11: आजदेखि सबै प्रजातिको मुस्ताङ्गी स्याउ टिप्न खुला। डल्ले खोर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटियो। बाढ़ी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
14: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
11: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी जारी।
15: सयौं रेडियो, हजारौं रेडियो कर्मी
0: र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: एकद्वार प्रणालीका नाममा राहतको गति रोक्ने होइन, सहयोगका हातहरूलाई अझ छिटो पीड़ितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
15: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडि बढ़ाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढ़िरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
12: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौं र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै केही पनि भनेका छैनौँ। हामी त्यसरी काम गरिराखेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनुहोला भन्ने अनुरोध गर्दै, केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइराखेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामी चाहिँ तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
15: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढ़ीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले त्रिशुली 390 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढ़ीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
13: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामताङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य त्यो देखिन्छ।
15: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इकनले बाढ़ीमा परि 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्णा भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटेकोसी र त्रिशुली नदीमा आएको भीषण माओवादीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्ण वीरमा सड़कको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागडुंगा मुगलिङ सड़क 8 दिनदेखि अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिण्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिण्डर अभाव रहेको सीआईएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटल व्यवसायहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सीआईएनलाई बताउनुभयो।
16: कृष्णवीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने उताबाटै बेचिरहेका छन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेतामा ग्यासै नगएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने? त्यो खालको समस्या छ होइन। अब उद्योगले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
15: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण वीरमा खसिएको पहिरो पन्छ्याउने र सड़क मरमत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागडुंगा मुगलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सड़क मरमतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौं।
17: यो भोटेको बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ। र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्यौँ, त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
15: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 गतेको विनाशकारी बाढ़ी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढ़ीलाई कहाली लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन, घर परिवार, सड़क पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा उहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतकप्रति श्रद्धांजली अर्पण गर्दै उहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
14: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
15: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, मगरले, रसुवा लगायत बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका 15 स्थानीय तह बाढ़ी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
18: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ नि स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिका प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तत् अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डीएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
15: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपोको कवड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 को सेटमा हरायो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डुसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। सन्तोषी रावल। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
19: व्यापारी आया छन् र व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। तिते आम त्यत्तिकै छन्। गोल्डिङको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्दा
15: सरकारले तोक्यो प्रति किलो 60 रूपियाँ, तर किसानलाई 40 रूपियाँ पाउन पनि मुस्किल। रिपोर्टसँगै बाढ़ी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
20: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
15: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
20: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
21: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
15: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
22: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
22: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
22: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
22: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक प्रति सेकेण्ड नाघेको छ। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह सवा 12 बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको जनाएको छ।
11: काठमाण्डको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानो फस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्राण्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रूपियाँ भन्दा बढ़ीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 899 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गोरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रूपियाँ, बी ग्रेडको प्रति किलो 50 रूपियाँ र सी ग्रेडको प्रति किलो 40 रूपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजा का किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
1: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको अदाञ्चुली गाउँपालिका वडा नम्बर 5 का बीरबल सिंहले बताउनुभयो।
19: व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ।
1: अर्का किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ फलेको बताउनुभयो।
3: 25 पेटी भयो, मेरा चाहिँ 15 पेटी जति छन्। अहिले धेरै फलेन नि। गुड्डा साइजका 6 कार्टुन भयो, सेरेन साइजका 7 कार्टुन, भन्ना साइजका 7 कार्टुन, अन्त नर्मल साइजका 10 कार्टुन, अर्को डाँडा फेरि मेरै नामजर गुड्डा साइजका 10 कार्टुन, अहिले पनि सबै गरेर 5 कार्टुन हाम्रो गाउँमा मिल्ने।
1: हुम्लाको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नुभएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
4: जिल्लाको अनुसार दर रेट यता हालौ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो, ठाउँमा गाडी
1: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजाने समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाइ छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
19: किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिकति उनीहरूलाई खर्च पर्छ, बिक्री हुँदैछ, राम्रै भयो सर। यसमा हामी खुसी।
1: निर्धारण गरिएको दरको कार्यान्वयनका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत
6: हाम्रो चाहिँ यहाँ मिटिङ बस्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिज होइन, बी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गऱ्यौँ। त्यो रेट भने एकदमै न्यूनै रेट कायम गरेको, त्यही रेटमा पनि
19: किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिकति उनीहरूलाई खर्च पर्छ, बिक्री हुँदैछ, राम्रै भयो सर। यसमा हामी खुसी।
1: निर्धारण गरिएको दरको कार्यान्वयनका लागि जिल्ला कृषि विकास कार्यालयको

0: अझै मूल्य घटाउन खोज्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले. तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू ती उत्पादन जो जसले गर्नुहुन्छ कृषकहरू र जो जो खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एक आपसमा सल्लाह गरी त्यो बिक्री कतिमा गर्ने उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सरसल्लाह अनुसार उनीहरूले खरिद बिक्री गरिरह हो पाकोस् कि नपाकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ. अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईजना कृषकसँग मैले फोन सम्पर्क गरेँ अहिले चाहिँ हतार नगर्नुहोस् राम्रो रेट पाउनुहुन्छ तपाईँले मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गर्ने जानुहुन्छ भन्दाखेरि तिनीहरूको के यतैतिर गएको आफन्तीहरूसँग चिनजान गरायो त्यो अनुसार बिक्री भएर
1: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर, हुम्ला.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बाढ़ीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने
3: साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ. उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ. त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ. अब त्यस्तो लागि बस्नको लागि चाहिँ बुट लाएर जानु पर्यो.
2: बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता राहतमा आवश्यक सामग्रीको माग विशेष जानकारी सहितको मिलीजुली नेपाली बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: स्वास्थ्य बिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब मिलीजुली नेपाली.
6: मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र खबरहरू. यदि तपाईँ आफ्नो घर र छरछिमेकको लेदो पछ्याउने घरभित्रका सरसामानहरू निकाल्ने काम गर्दै हुनुहुन्छ भने आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुहोला. यसरी काम गर्दा शरीरमा चोटपटक लाग्ने मात्र होइन सर्प तथा विषालु किराले टोक्ने सम्भावना हुने चिकित्सकहरूले बताएका छन्। अहिले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा स्वास्थ्य उपचारमा खटिनुभएका सशस्त्र प्रहरी अस्पताल काठमाडौँका डाक्टर अरूणा ठकुरीको कुरा एकैछिन सुनौ.
3: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो. अब दराजमा अथवा कुनै पनि त्यो खाल्डाखुल्डीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टच बालेर हेरेर मात्र लिनु पर्यो. लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो. अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो. अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प नै हुनसक्छ, नन पोइजनस. अब विषालु भयो भने चाहिँ विदिन अब एक घन्टाभित्र नै एन्टिस्नेक भेनम लगाइहाल्नुपर्छ, नत्र भने त अब डेटै हुन्छ. फेरि पोइजनस हो भने त एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि चाहिँ हाम्रो पिपिई नै लाएर गइरहेको छौँ. त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू. तर अब यहाँ साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ. उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ. त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ. अब त्यस्तो लागि बस्नको लागि चाहिँ बुट लाएर जानु पर्यो. अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लायो भने चाहिँ अब दह्रो किला सिला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो. अर्को भनेको चाहिँ अब त लासहरू नि गल्न सर्न थालिसके त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू हावा इयरबर्न डिजिज भन्छौँ त्यो फैलिन सक्छ. त्यसको लागि चाहिँ मास्क लगाएर हिँड्नु पर्यो.
6: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा बुट हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढ़ी प्रभावितका लागि चप्पल जुत्ता लत्ता कपड़ा जस्ता सामानहरू खाँचो परेको छ. अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो.
7: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ. दाल चामल, अब नुन भयो, दालमोट भयो, चिउरा भयो, त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ. त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ. त्यस्तै गरेर अब महिलाहरूको

0: यही चाहिने जुन सानो त्यो प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू, त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ, जुत्ता चप्पल अलि कम आएको अवस्था छ। अनि त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल टोय हुन्छ नि, टोय प्ले त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ। अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन, त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम। र अब रसुवा जिल्लाको समेत यहाँबाट रात बितन गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो, सोलार भयो अलि बढी आवश्यक पर्ने। र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोन को प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार्नु पर्ने हुन्छ। त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त देखिएको छ। सबैलाई दालमुट चिउरा त्यो मात्रै दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ, बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ। त्यस हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मान्छेहरू होइन। त्यसको लागि चाहिँ यो नट्स आइटम के काजु साजु त्यो के किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई। यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
1: तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राहत चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सड़क बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी:
2: हामीले समस्या चाहिँ यहाँबाट डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुर्याउन चाहिँ अलिकति समस्या भइरहेको छ। थोरै छ हाम्रो हेली, एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले चाहिँ टोल्ली सटलहरू गर्नुपर्ने अवस्था छ। रुन्जेबाट ढुवानीको चाहिँ अलिकति असहजता छ किनभने हाम्रो रोड कनेक्टिभिटी छैन। रोड कनेक्टिभिटी भएको भए ठुलो मार्गमा एकैचोटि राहत पुर्याउन सक्ने अवस्था हुन्थ्यो। त्यो नभएपछि अलिकति त्यो सडक सञ्जाल नभएको ठाउँमा चाहिँ टोल्ली सटल गर्नुपर्ने, थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले राहत डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ। तर बाई रोड पुग्ने जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुरिसकेको अवस्था छ। स्टक छ, सफिसियन्ट होइन तर अपर्याप्तता पनि होइन। त्यसैले पालिका सबै कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस नो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिरहेको भएको छ। राम्रो कोर्डिनेसन छ। अब गोसाइकुण्ड गाउँपालिकाको आफै पालिका एकदमै धेरै क्षतिमा छ। दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, पाँच नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय सहयोग भएको छ होइन। वडा सिओहरू हुनुहुन्न, मिसिङ हुनुहुन्छ, उपाध्यक्ष मिसिङ हुनुहुन्छ, धेरै यो अलिक ठुलो क्षति भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ। नत्र स्थानीय तहहरूले राम्रो कोर्डिनेट गर्नु भएको छ। अब सधैँभरि हेली मार्फत पठाउन सक्छ भन्दा पनि सस्टेनेबल हुने गरी चुइन झुलुङ पिल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको पछिल्लोसम्म है।
1: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ। आज राति र भोलि बाढ़ी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ।
3: रसुवाको धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई। त्यस्तै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यमसम्मको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यमसम्मको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ दिउँसो र राति। त्यस्तै गोर्खाको कुरा गर्ने हो भने पनि धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षाको चाहिँ सम्भावना रहेको छ। यो चाहिँ दिउँसो र राति दुवैलाई।
1: मौसम बारे बुझ्न पैसा नलाग्ने फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ र विभागको आधिकारिक वेबसाइट र फेसबुक पेज नेपाल वेदर फोरकास्टमा पनि हेर्न सक्नुहुनेछ।
4: रसुवा बाढ़ीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै हराएकाहरूको भने खोजी तीव्र पारिएको छ। सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको भनाई छ। बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी छ। र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च भएको छ, आपतकालीन चेतावनी जारी गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
8: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकायद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Bonia
1: Extreme Energy Drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।

0: बनाउने फूल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के काम दाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त पुरै बुझिन त
3: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
3: लटिपिराग फोन नम्बर 9820293948 9820293948
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631
6: रेडियो भेरी एफएम

0: धान जाँच शिविर हुने सम्बन्धी सूचना
1: यही भदौ 27 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
0: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, दिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98-481-313।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
4: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
4: 198-198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: सूचना, सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।

0: Extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी सीआरपी युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726। सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145 84031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम

0: बसेको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: यही भदौ 27 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना: सम्पूर्ण भारतीय भूपुसैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते, तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
3: रेडियो भेरी एफएम।
4: आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
5: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
4: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
6: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
4: र विपदको पीड़ामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
7: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जीतपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जीतप्रति खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
6: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्नु ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
7: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रूस र उत्तर कोरियाले दुई देशको सीमा वार पार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा संचालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
4: साँझपखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाई छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो, तर नेपाली सेनाका सहायक रथी सुभाषजंग थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
5: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाए, त्यो टनेलभित्र फँसेका व्यक्ति होइन, परियोजनासम्म आपद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ति हिसाब गर्ने हो भने हाराहारी 121 जना मात्रै टनेलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
4: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए, तर सहायक रथी थापा भन्छन्,
5: जबसम्म सम्पूर्ण टनेल ब्रेक हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ, र अर्को कन्डिसन होइन सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिएसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
4: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढ़ी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकार
5: टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ, र अर्को कन्डिसन होइन सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिएसम्म हाम्रो खोजी

0: राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
1: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु।
0: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
1: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
0: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि केही प्रसंग दोहोर्याउँदै भनेका छन्,
1: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
0: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
2: आज नुवाकोटको बट्टार कवर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
3: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ कि भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरामा बसेको मान्छेलाई केही साँदो दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो जानुभयो।
2: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
4: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कागजलाई के भाषा भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौँ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ। हामीले अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराइ थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
2: अवलोकन पश्चात बाढ़ी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीड़ितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीड़ामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
5: बाढ़ी पीड़ितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने भन्छु होला भन्ने खप्त राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
2: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारूकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्तिम विषय, बाढ़ीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ़दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल, दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
6: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा, अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार विहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
7: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन।

0: ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ. अब यो किन भइरहेको छ त? यो
1: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ. ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ. किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त हरेक अब ढुवानीहरू, त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ क्या ग्यास, खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा, आधारभूत आवश्यकताको वस्तु हो. यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छन् त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त. वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो. कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो. एकातिर घरबार विहीन भएको छ मान्छे, परिवार विहीन भएको छ, यति दुःखद घटना छ. यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो संकट ल्याउँछ भनेर हामी सोचेको थिएनौं. युवा जोश जागरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गल्ती कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो. तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ.
0: तपाईँले भन्नुभयो नि जुन अत्यावश्यक छ
1: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो. हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन् सारा, चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ. त्यसमाथि मूल्य वृद्धि यति थोप दिएको छ, फेरि कृत्रिम अभाव. यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्. हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ. अब राज्य नभएको, सरकार नभएको चाहिँ महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्.
0: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, राशन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति संकट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
1: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरूले चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो संकट हुन सक्छ, कालो बजारी हुन सक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ. उहाँले सक्छौ गर्न सक्छौ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पूरा भएको.
2: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल प्रदीप बस्यालसँग कुरा गर्दै. हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ. त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: रेडियो भेरी एफएम 98.6 वैक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: डिप्रेसनलाई बुझौ जीवन रोजौ
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्
3: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस् आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस् तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो सबै मिलेर मौन होइन संवाद गरौं डिप्रेसनको उपचार सम्भव छ आत्महत्या रोक्न सकिन्छ साथ दिउँ आशा जगाउ जीवन बचाउँ
4: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ छानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस् उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस् स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस् आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
5: भोक लागे बेला मिठै खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
6: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
5: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 40
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
6: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
9: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
10: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
9: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
11: रेडियो भेरी एफएम।

0: सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता।
6: राराको निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकै स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्दार भइसकेको छ।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
3: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
7: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9784-36-175 र 9984-39-576।
9: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9744-53-975 र 9145-84-9000।
4: 031
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रेडियो भेरी एफएम

0: the
1: extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: सूचना।
4: यही भदौ 27 गते चौथो शनिवारको दिन
5: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
4: सूचना।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
7: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
7: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
7: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इन्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
0: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
1: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले रक्ष तपाईँलाई कुल दिलाउँछ, गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: सूचना
8: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते NCRD रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि

0: तो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726। कान जाँच शिविर हुने सम्बन्धी सूचना
2: यही भदौ 27 गते शनिबारका दिन
3: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98-481-313।

भूतकरापिसेवितं कपितजम्बो फलचारुवक्षणं कुमाश्रितं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं मङ्गलं भगवान्।

0: रेडियो भेरी एफएम 98.6 MHz।
1: म ब्राह्मण को कुमार थी, खानेकुरा खाएर पिच्छो थुक्दाखेरि एक करोड़मा एक घटी कमिला मैले थुकेको कमिला मरेका थिए। ती कमिला नै आज सौतानी आमा भएर पूर्व शत्रु मलाई साधन गरे। प्राणीको मृत्यु कालेको हातबाट हुन्छ, यहाँ कसैलाई शोक गर्न हुँदैन। मेरो महाराज लो बसिरह भन्नासाथ छोरो गर्लमै ढल्यो, छोरो मर्यो, राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो छोरो होइन रहेछ। यसै कारणबाट महाराज परीक्षित, संसार यस्तै हो। तपाईँ हाम्रा छोरा पनि, कोही छोरा शत्रु, कोही छोरा जब पूर्व जन्मका साहु, कोही छोरा असमी, असमी भए विदेशमा गएर ल्याएर खानिदिन्छन्। साहुले चाहिँ भए प्रकार टाउ टगाउँछन्। त्यही धेरै जसको अहिले साहु बजिया जन्मिएर छन्। महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। अब त्यहाँदेखि प्रान्त राजा चित्रकेतुको चित्त बुझ्यो, यो मेरो छोरो होइन रहेछ भनेर। अनि भगवानको भजन गरी कीर्तन गरिकन अम्बरे गतिको प्राप्तिको लक्षण यहाँलाई मैले प्रस्तुत गरे हस्त सरकार भनेर। चित्रकेतु राजाको अम्बर गति प्राप्त। चित्रकेतु राजाले जब यस किसिमबाट आफ्नो प्रकारको नीतिगत सिद्धान्तले अहिले वृत्रासुर नामको दानवको रूपमा परिणत भइकन उनको उत्तम गतिको प्रयत्नतिर सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
2: जय बोलो श्रीमद् भागवतमा प्राणको
1: षष्ठ स्कन्दको बीचको सत्र अध्याय चित्रकेतु राजाको सहस्त्राणी दशा भवन धेरै रानी मध्ये बल्ल बल्ल एउटा छोरो पाएको, त्यही छोरोलाई सौतानी आमाले विष खुवाएर मारेको। यो कथा यहाँलाई मैले प्रमाणित गरिसकेको छु। बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा चित्रकेतु राजाको उपाख्यान। एक दिन चित्रकेतु नामको राजालाई सारा ऋषि महर्षि देवर्षि राजर्षिको ठूलो संगम थियो। सारा राजा महाराजाहरू जमघट थिए। त्यसै बेलामा पार्वती मैयालाई काखमा राखेर साम्ब सदा शिवजी कैलाश नायक कुलाचरेन्द्र पहाड़को बीचमा विद्यमान भइबसेको रहेछ। सारा सभाको अगाडि आफ्नै पति पार्वती मैयालाई काखमा राखेर बसेको देखिसकेपछि अत्यन्त दुःख लागेछ। पार्वती मैयालाई काखमा राखेको देखेपछि चित्रकेतु राजालाई सबैले मान्यवर, सबैको मर्यादित पुरुष, सबैबाट सम्मानित व्यक्ति साम्ब सदाशिवजी, त्यत्रो सबैबाट मान्य प्राप्त गरेको व्यक्ति सभाको बीचमा नारीलाई काखमा लिएर बस्दा रहेछन्। शिवजी बडो तौलो रहेछन् पो भन्दैछन् चित्रकेतु राजाले। अनि पार्वती मैयालाई सारे दिस उठेर पार्वती मैया भन्नुहुन्छ, न वेद धर्मम किल पदमयोनि, न ब्रह्मपुत्र न तु नारदाध्या, नभई कुमार कपिलो मनोक्ष निसत्यवर्ति नरम तलाई दिएको कैनवाको बदमास, न त साम्ब सदाशिवजीलाई ब्रह्माले विरोध गर्न सक्नुभयो, न त विष्णुले विरोध गर्न सक्नुभयो, न शिवले पनि, इन्द्रले, यमले, वरुणले, कुबेरले कसैले विरोध गर्न सक्नुभयो। यो पाजी राजा भैरी भन्दा विरोध गर्दो रहेछ लौ कैनवाको। तेरी बुढी लिएर हिँड, तेरो त देखाउनु हुन्छ जस्तो भए पो, लिएर हिँड कि तलाई बदमास कहाँको। आज परमात्मा साम्ब सदाशिवजीको उपमा गरिएको अपमानको बदलाका लागि तुरन्त तैले राक्षस हुनु परोस् भन्ने श्राप पर्यो। अनि त्यो राक्षसनीमा प्राप्त भएको कारणले म कहिले प्राप्त भने यो राक्षसनीमा पैदा हुन आँटे म कहिले हुन्छु भनेर सोधिएको खण्डमा जुन दिन जब यस किसिमबाट उहाँले श्राप मोचनको लागि आज्ञा गर्नुभयो, वृत्रासुरण एउटा महा राक्षसको रूपमा प्रकट हुँदामा पनि पूर्व समृद्धि तलाई हुनेछ, त्यो पूर्व समृद्धिको कारणले दया राखेर तलाई उद्धार गराइनेछ भनेको हुनाले पूर्व समृद्धि आज भयो। भगवानको भजन गर्यो, अरू मनन गर्यो, कीर्तन गर्यो, परम पद प्राप्तिको लागि तयारी भयो। चित्रकेतु राजाको परमा सारा कुराको वर्णन विस्तार प्रस्तुत गरिदिनुभयो। धन्यवाद महाराज चित्रकेतु, आज वृत्रासुर भएर जन्मिएको थियो, पार्वतीको श्रापले उद्धार गरिबस्यो, त्यसै कारणले विरोध गर्दा, खाँदा पिउँदा, हिँड्दा डुल्दा सुत्दा, हर समय हर घड़ी हर पक्ष ठूलैसँग गर्नु, यस प्रकारको नीति शास्त्रमा उल्लेख गरिएको छ। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बक्सेपछि साम्ब सदाशिवजीको त्यहाँ गम्भीर वाणीमा त्यति विन्ती गरियो, हरे

रूप वस्त्र नौ मा केही पनि छैन खरानी नै घस्ने शिवजीको रूप शिवजीको रूप शिवजीको रूप बस्नै पर्यो भनेदेखि

भगवान शिव शंकर भोले बाबा को प्रार्थना करी। चित्र केतु नाम मेरे को राजा परम गति प्रधान लौत शंकर भोले बाबा को महिमा को वर्णन याल मेरे प्रस्तुत करे। अब बाकी हम सब तपाई के सुन्न चाहिए बसंत भनिकन राजा परीक्षित सुखदेव स्वामी ले श्रीमद भागवत महापुराण को महिमा को संक्षिप्त जानकारी प्रस्तुत गर्नुभयो। चित्रकेतु राजा को उत्तम गति को प्राप्ति चित्रकेतु राजा पछाड़ी बाट भएको संक्षिप्त विवरण को लागि म अब मारुति जन्म को वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा यस अध्यायबाट। अब मारुति जन्म को उपाख्यान सुन्न पाम प्रभु भनेर प्रार्थना गरियो। मारुति जन्म को वर्णन को लागि म पहिलो मारुति जन्म को लागि भन्नाले वायु जन्म जितिन महारानी ले गएर आफ्ना स्वामी सँग सोध्नु भएछ पतिदेव कसे प्रजापति मेरो त चौता का छोरा इन्द्र एम वरुण कुबेर तर मेरो छोरै छैनन् मैले के गर्ने स्वामी भनेर सोद्धाखेरिमा छोरो पाउनका लागि व्रत बस्नुपर्छ त्यसै पाइन्छ छोरा भनेको कुरा त्यसै पाइने कुरा हो यहाँ ख्याल ख्याल पो सम्झेछन् त्यसै कारणले कत्रो पुण्य गरेपछि छोरा प्राप्ति हुन्छ यसै कारणबाट अब छोरा पाउनका लागि महान यज्ञको आयोजना गर के यज्ञ गरौं भनेर सोद्धाखेरिमा मंसिर महिनाको शुक्ल पक्षको प्रतिपदाको दिनबाट आगो मंसिर महिनाको शुक्ल पक्षको प्रतिपदाका दिनसम्मका लागि एक वर्ष व्रत गर जुन व्रतको नाम हो पुंसवन छोरा प्राप्ति हुनेछ मलाई आज्ञा गरिदिनु भयो। हस् जेठी महारानी यज्ञ गर्न लागिन् जुन यज्ञको प्रतापले चिसो घोडाले ओछिरमा जान नहुने यज्ञमा गएर जब हाई गर्न नहुने अब तब तातो घोडाले देवालय जान नहुने यस्तो नीतिमा छ त्यही व्रत बस है भन्दा हुन्छ मेरो स्वामी भनेर बसिछन्। तर त्यो बुढो कहाँसम्म भनेको लौकेर छ कुनै फेरि यतापट्टि गएर के भन्ने त सौता जब मन परे कि रानी राई भनेदेखि तेरो छोरा लाएर तलाई यहाँबाट निकाल्नका लागि जेठीले ठूलो व्रत बस्न आँटै छ त्यहाँबाट छोरो पाउने तेरा कुल यहाँबाट निक्लेर जान पर्ने खाली भन्ने चाहिँ त्यो कुरौटी बुढो ल त्यसो भने भगवान के गरौं त प्रभु भनेर सोद्धाखेरिमा अरू काम होइन आफूभन्दा शत्रु बलियो भइसकेपछि मिल्ने मिलिसकेपछि निल्ने शास्त्रको युक्ति भयो उपरान्त जाऊ तब यस किसिमबाट त्यसको स्याहार सम्हार गराउने इन्द्रलाई पठाउनु भयो अनि इन्द्र नाम गरिएको राजाले सौतानी आमाको चाकडी गर्नुभयो स्याहार गर्नुभयो सम्हार गर्नुभयो शुश्रूषण गर्नुभयो सद्भाव गर्नुभयो प्रेम गर्नुभयो जागा गराउनुभयो यति गर्दै जाँदा द्वितीय रानीलाई शंका लाग्यो मेरो ईश्वर मैले त मेरो छोरो यो मार्नका लागि ठूलो कोसिस गरेको यही छोरो आज मेरो उपमा त्यत्रो प्रेम र सद्भाव गराउँछ भनेदेखि यो त सामान्य नागरिक होइन यो किन यसरी चाकडीमा आयो भन्दै हुनुहुन्थ्यो आखिरमा त्यही छोरो कन चाकडी गर्दा गर्दै गर्दा गर्दैमा यही दिन जब चिसो घडाले ओछिनमा टेक्न गएको हाई आएछ र त्यो हाई आएको बेलामा स्वाठ भित्र पछि महाराज इन्द्र र त्यो गर्भभित्रको बच्चा कनक वर्णको श्याम सुन्दर बनेको रहेछ त्यसलाई एक झाप प्रार गरेका थिए वज्र दुई टुक्रा भयो बच्चा मरेन त्यसलाई प्रहार फेरि अर्को पटक गर्दाखेरिमा धाइरोले सात टुक्रा बनायो तर फेरि बच्चा मरेन सातलाई सात सात 49 टुक्रा बनाउनु भयो बच्चा मरेन यो के आश्चर्य कुरो होलो बडो लज्जित भएर पिनेर फालिदिन्छु भनेर लाग्दा पिस्न लाग्दा मेरो दादाश्री हामीलाई नमार्नुहोस् तपाईँको पक्षमा हामी वकालत गर्दैनौ हामी हाम्रो दाईको पक्षमा तपाईँकै पक्षमा लाग्छौ हामी माथि क्षमा राख्नुहोस् भनेको उनाले 49 टुक्रा समेत महाराज इन्द्र 50 भएर आउनुभयो र आमाले जब भित्र बाहिर निक्ली भन्ने आज्ञा भइसकेपछि बल्ल बल्ल 50 टुक्रा समेत 49 टुक्रा समेत महाराज इन्द्र 50 भएर जन्मनुभयो अनि तिनीहरूको शब्द मात्रै सुनिने रूप कसैले नदेखिने हामी आमाको पक्षमा लाग्दैनौ भनेको उनाले वायव्य कोणको अधिपत्य मालिक बनाएर पठाउनुभयो त्यही दिनबाट तिनको नाम 49 वायु भन्ने नाम रह्यो। इन्द्र महाराजले यति आफ्नो काम गरी र सफल पारिसकेपछि जब सौतानी आमा दितीलाई साह्रै कोप भयो बाबु इन्द्रे तैले मेरो छोरोलाई गर्भपतन गर्नका लागि यति प्रयास गरेको रहेछ पत्ता लगाए तर मैले गर्भवती भएको कुरा मेरो पतिलाई देखि बाहेक अरूलाई थाहा थिएन तैले यो गर्वलाई चिर्नुपर्छ भन्ने मान्नेमा केरी आइस् त बाबु भनेर सोद्धाखेरिमा श्राप दिनुहुन्छ कि भनेर भने इन्द्रले श्राप दिन्न यदि मलाई श्राप नदिने भएदेखि यति काम गरिएको चाहिँ मेरो बुवा र मुमाले हो मलाई गएर गर्व चिरेर आइजो भनेर पठाएको हो भन्ने थाहा पाएपछि पति भन्ने हे अपराधी कश्यप प्रजापति
तिमीले मेरो गर्व चिराउनका निमित्त यो कोशिश तयारी गरेको कारणले आजबाट तिमी वसुदेव भएर यस किसिमबाट सुरसेन महाराजका सुपुत्र भएर जन्मनु परोस्, देवक राजाकी छोरी भएर मेरी सौता अदिति जन्मनु परोस्, तिमीहरू दुईटाको विवाह होस्, कारागार झालखानमा थुन्नु परोस्, छ गर्भसम्मको बच्चा कंसले मारेको मैले देख्न पाऊ भनेर श्राप दिइन्। त्यसै भएर श्रीमतीको श्राप पनि लाग्दो रहेछ। श्रीमान छाडा भएपछि श्रीमतीको नै श्राप लाग्दो रहेछ। डराउनु पर्ने चाहिँ हाम्रोपट्टि गालिन्छ। डरामा म के नडराए कि मुहामा लाग्दैन नि के लो भइगो। यदि भइसकेपछि महाराज यो प्रकारबाट नडे भो जेठी महारानी जितीको घरबाट 49 टुक्रा जन्मिएको महाराज इन्द्रले मारेको कारणले गर्दा तिनीको नाम वायु भयो। वायु नाम राखिएको छ। उनीहरू सम्पूर्णको प्राणवायु संसारमा सबैभन्दा नभई नहुने कुरा वायु, तर सबैभन्दा सस्तो कुरा वायु। भन्नुहोस् त, पानी नभए पनि केही दिन बचेला, अन्न नभए पनि केही बचेला, वायु भएन भने 3 मिनटबाट 4 मिनट कोही बच्नेवाला छैन, सबै मर्छ। यस्तो प्रकारबाट महान पराक्रमी वायु यसरी उनको शब्द मात्र सुनिने, उनको रूप नदेखिने भयो। यस्तो छ वायुको काम। अब इन्द्र नाम गरेको राजाको यो प्रकारको प्रक्रिया हजुरलाई मैले बताएँ। तर छ गर्भसम्मको बच्चा त सौताले दिएको श्रापले महाराज इन्द्रले माने कस्य प्रजापति र अदितिले जब बेहोर्नु पर्दो रहेछ भनेदेखि कृष्ण र बलराम थुनिनु पर्नेको कारण र आमा एकपट्टि बाबु एकपट्टि रुनु पर्नेको कारण के हो भन्दा यस भनेर रहस्य छ महाराज। वरुणजीसँग कश्यपले गएर गाई माग्नु भएछ, मैले सारी अनिकाल पर्यो बच्चा पाल्न सकिनँ, गाई ल्याउनुहोस् न भनेर मागेको हुन्छ भनेर एक महिनाका लागि बाहुनले दिएछन् गाई, वरुणले दिएछन् बाहुनलाई दिएछन्। एक महिनापछि ल्याऊ भनेको 2 महिनापछि तिमीलाई भन्यो, 2 महिनापछि देऊ भनेको 4 महिनापछि, 4 महिनापछि ल्याऊ भने 6 महिनापछि भने, 6 महिनापछि ल्याऊ भने अब बाहुनको हातमा परे गाई कुन चाहिँ फिर्ता गरेर उनले दिने लिएकै छैन हो भन्नु। अब हाम्रो फलकले गाई फिर्ता गर्ने भए त के, मैले धेरै गाई दिएँ अहिले हालिदिन छोडेँ, एउटा ब्याउँदैन नब्याउने, कहिले एउटा ब्याउँदैन नब्याउने, घरका जान पेरिएर हे भगवान आज ल्याएछ भने दाम्लो र नाम्लो बरियो खाइदिएर केही जात दौने, जान पेरिएर देखदार भएर म चाहिँदैन भने अहिले 7 वर्ष भयो लिए पनि छैन। यस कारणले गर्दाखेरि महाराज परीक्षित अब त्यहाँ देख्नु प्रान्तका लागि अब के गर्ने। यदि भइसकेपछि राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथ आज्ञा गर्नुभयो, लौ त मेरो भगवान भनिकन राजा परीक्षितका उपरमा सुखदेव स्वामी बडा गम्भीर वाणीमा आज्ञा गरिबक्छु र ध्यान मनन कृतन निध्यास इत्यादि गरेर आज्ञा गरिबक्छु। लौ त राजन भनिकन महाराज परीक्षितका उपरमा सुखदेव स्वामीले बडो प्रेम प्रभु भगवानको भाव भक्ति र श्रद्धाको प्रकरण यथार्थ बताइबक्छु र तिनी वायु जन्मको वर्णन विस्तार हजुरलाई मैले प्रस्तुत गरे भनिकन महाराज परीक्षितलाई सुखदेव स्वामी सरस्वतीमा कथाको वर्णन विस्तार वायु जन्मको प्रभाव यहाँलाई मैले बताएँ। वायु जन्म भनेको के त, 49 वायुको जन्म। वरुणजीले गाई नदिएको कारणले वरुणलाई फिर्ता नगरे हुनाले तिम्रो पनि जसरी मेरा बाछा र मेरा गाई एकपट्टि रुवा छन् त्यस्तै प्रकारले तिम्रा पनि छोरा र तिमीहरू एक एकपट्टि रुनु परोस्, कारागार झारखण्डमा थुनिएर भन्ने श्राप परे हुनाले त्यो श्राप अहिलेसम्म भनिकन राजा परीक्षितलाई षष्ठ स्कन्द श्रीमद् भागवत सम्पन्न गरे। अब बाँकी आउँछ तपाईँ के भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।

सुनबो महाराज परीक्षित अब यो श्रीमद भागवत महाप्राण अन्तर्गत सप्तम स्कन्दको पहिलो अध्यायको बीच अब वायु जन्म मारुतिको पाख्याने आवे थाहा पाउनु भयो। वायुको रूप कस्तो हुन्छ त्यो चाहिँ थाहा पाउनु भएको छैन। वायुको रूप कस्तो हुन्छ थाहा छैन कस्तो? थ्याङ्क यू। हो राम्रै हो त्यो कुरा। यस कारणले जब त्यो वायुको रूप करिब करिब हरियो नै हुन्छ। मैले आफूले अनुमान गरेको जमरा राख्दाखेरिको ठाउँलाई हेरेको मैले आफूले, किनभनेदेखि प्रत्यक्ष सूर्यको प्रकाश जाने ठाउँ र वायुले हावाले हान्ने ठाउँको जब जमरा हरियो, पटक्कै जब सूर्यको प्रकाश नजाने र त्यसभित्र गुमराहमा परेको जब जमरा चाहिँ पहेँलो हुने भएपछि पक्का जस्तोले जब अब कालोले छोयो कालो, रातोले छोयो रातो, पहेँलोले छोयो पहेँलो हुन्छ भने हरियोले छोएर पक्कै हरियो बनायो कि जस्तो लागेको। मेरो विचारमा जब वायुको रूप हरियो हुनुपर्छ, हरि नै वायु, वायु नै हरि भन्ने पनि चलन छ। यसै कारणबाट वायुको रूप यो मैले प्रमाणित गरेँ। लौ त सुनको आदिरी शेष्रो, अब यहाँदेखि सप्तम स्कन्दमा तपाईँ के सुन्न चाहिबक्छ भनिकन सोद्धाखेरिमा सप्तम स्कन्दको वर्णन लौ त महाराज परीक्षित भनेर राजा परीक्षितको परमा सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। हिरण्डे कश्यपु नाम गरेको दानवराज, हिरण्डे कश्यपु नाम गरेको दानवराज जो थियो त्यो तपस्यामा गयो। हिरण्यकश्यप नाम गरेको दानवराज मर्यो, हिरण्डे कश्यपु तपस्यामा गयो भनेर यहाँले बताउनु भएको छ। त्यो हिरण्डे कश्यपु नाम गरेको दानवराज हिरण्यकश्यप मरिसकेपछि त्यो कहाँ गयो भन्दा तपस्यामा गएको थियो। र त्यसले दुग्ध प्रवास नाम गरेको तीर्थमा गएर तपस्या गर्यो अनि त्यसले तपस्याको प्रभावबाट बडो गम्भीर वाणीमा भगवानको भजन गर्यो, वनन गर्यो, कीर्तन गर्यो, प्रार्थना गर्यो, प्रगतिको पथमा लम्किएर गयो। तर अन्तत गत्वा हिरण्य कश्यप नाम गरेको दानवको अति ठुलो प्रभाव वैभवता सारा सम्पूर्ण बढिसक्यो भने हिरण्य कश्यप नाम गरेको दानवको वैभवता बढेर गइसकेपछि आखिरको बीचमा हिरण्य कश्यप नाम गरेको दानवले सारा सम्पूर्ण प्रकारको नीतिगत सिद्धान्त नियम कानून मर्यादा सारालाई उचालेर लिएर गयो। हिरण्य कश्यप नाम गरेको दानवराजको व्याख्या सुन्नका लागि एउटा कथाको प्रयोजन गरिदिनु भयो महाराजले। कुन कथा प्रयोजन गर्नुभयो भनेदेखि हिरण्य कश्यप नाम गरेको दानवको सम्पूर्ण प्रकारको प्रक्रिया सुन्नका लागि, जस्तो शिशुपाल मर्यो, शिशुपाल मरिसकेपछि भगवानमा प्रवेश भएको देखेर नारद ऋषिसँग युधिष्ठिर महाराजले सोधिबस्यो, त्यही प्रश्नका उत्तर उहाँलाई दिलाउनु भएको छ। सुन्नुहोस् महाराज, यो हिरण्य कश्यपको नाम गरेको दानवको चरित्र र जब शिशुपालको चरित्र एक ठाउँमा समायोजन हुन्छ, यिनका एक अंशका पूरक बनेर जान्छन् भन्नुभयो। यसमध्येमा कसरी भयो त्यो कुरा ज्ञान गरिबस्छ भनेर सप्तम स्कन्द नाभि पर्यन्त कथा सुन्नुभयो। अनि भगवान नारायण परमात्मा परमेश्वरले जुन जुन लीला रूप पराक्रम गरिबक्सेको छ त्यसको बारेमा संक्षिप्त आज्ञा गर्नुहुन्छ। अनि हरि भगवान प्रभुको प्रार्थना

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको रोटेबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर,
5: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
5: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ।
5: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
5: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
5: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
5: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385210045।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
3: खुशीको खबर।
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
8: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
9: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
9: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
9: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
11: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
12: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
13: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
14: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98486 39576।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
15: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लाग्यो बेला मिठाई खाने कुरा खानु पर्यो नि।
15: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
16: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यहीँ जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
15: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97460-840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
17: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
15: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा